0: भएको छ। बर्खायाममा ढुंगाको यात्रा सन्चोखिमपूर्ण हुने उनी बताउँछिन्। गाउँमा विद्यालय नभएकाले बच्चाहरू घण्टौं पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यता रहेको पनि उनले सुनाएकी छन्। राप्तीपारी भरपर्दो सड़क र नदीमा पक्की पुल नहुँदा हिउँदमा मात्र स्थानीयले ट्राक्टरबाट सामान डुवानी गर्नुपर्ने बाध्यता रहिआएको छ।
1: देशभरका न्यायालयबाट मुद्दा फैसला भएर फरार रहेका प्रतिवादीहरू धमाधम कार्यवाहीको दायरामा आएका छन्। कर्तव्य ज्यान, लागू औषध, जबरजस्तीकरणी, बैंकिङ कसुर, ठगी लगायतका मुद्दामा फरार रहेका 2319 प्रतिवादी पछिल्लो एक महिनामा फरार रहेकोमा पक्राउ परेका छन्। नेपाल प्रहरीले विशेष अभियान नै चलाएर उनीहरूलाई पक्राउ गरेको हो। नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत वैशाख महिनामा मात्रै ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ भएका छन्। उनीहरूबाट 21 करोड़ भन्दा बढ़ी जरिवाना असूल भएको छ। पक्राउ परेका प्रतिवादीहरूबाट 825 वर्ष भन्दा बढ़ी कैद सजाय कार्यान्वयनमा आएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेले बताउनुभयो। अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका 2319 प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरी कैद भुक्तानमा पठाएका छौं।

0: यो नया वर्षको अवसरमा सेनसेनका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालिन शाहले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको 50 दिन बढ़ी भइसकेको छ। यतिका दिन बित्दा पनि प्रधानमन्त्री शाहले संसदमा बोलेका छैनन्। आफ्नो नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा जवाब दिन उपस्थित नभएको भन्दै विपक्षी दलहरूले निरन्तर प्रधानमन्त्री र रासोपाकै आलोचना तथा सदन अवरोध गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्री शाहसँग संवैधानिक उत्तरदायित्व, अर्थतन्त्र, न्यायिक नियुक्ति, मेरिटोक्रेसी र सुकुम्बासी व्यवस्थापन र कूटनीतिक विषयमा जवाफ मागको तयारी पनि गरेका छन्। तर सत्तापक्षीय दलका नेताहरू भने विपक्षी दलले संसदीय मूल्य र मान्यता अनुसार 103 मधुवास कुर्ने धैर्य नगरेको आरोप लगाउन थालेका छन्। के सरकार गठन भएको दुई महिना पनि नपुग्दै यति धेरै आशंका र घेराबन्दी गर्नु न्यायसंगत हुन्छ? कम्तीमा सरकारको कामको वस्तुनिष्ठ मूल्यांकनका लागि 100 दिन पनि पर्खन नसकिने राजनीतिक खतारो प्रतिपक्षमा देखिएको हो भन्ने सत्तापक्षका दलका सांसदहरूले प्रश्न गर्न थालेका छन्।
3: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संविधान संशोधनको विषयमा आम नागरिकहरूसँग राय तथा सुझाव माग गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको सचिवालयले एक सार्वजनिक सूचना जारी गर्दै आगामी 7 दिनभित्रमा लिखित सुझाव उपलब्ध गराउन आह्वान गरेको हो। इच्छुक नागरिकले सिंहदरबार स्थित सचिवालय, ईमेल वा व्हाट्सएप मार्फत सुझाव पठाउन सक्नेछन्।
2: सरकारले केही दिन अघि अध्यादेश जारी गरेपछि रिक्त विश्वविद्यालयको प्रमुख पद उपकुलपतिका लागि प्राज्ञहरूबीच होडबाजी शुरू भएको छ। विश्वविद्यालयहरूमा राजनीतिक पहुँचका आधारमा भन्दा पनि योग्यता, क्षमता र दक्षताका आधारमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने स्थिति बसाल्न रिक्त रहेका 8 विश्वविद्यालयको उपकुलपति छनौटका लागि आवेदन माग गरिएको हो। विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयले आवेदन माग गरेको मन्त्रालयले जनाएको छ।
3: जेएनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका मध्ये 4094 कैदीबन्दी अझै फरार रहेका छन्। कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र नेउपानेका अनुसार प्रतिनिधि सभाको कानून समितिमा ब्रिफिङ गर्दै सो विवरण सार्वजनिक गरिएको छ। आन्दोलनका क्रममा 14,559 कैदीबन्दी फरार भएकोमा अधिकांश फर्किए पनि बाँकी अझै फरार रहेका छन्।
2: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार र प्रधानमन्त्री संविधान भन्दा माथि नभएको बताउनु भएको छ। उहाँले कानून भन्दा माथि सरकार र प्रधानमन्त्री दुवै नभएकाले संविधान संशोधन जस्तो संवेदनशील विषयलाई राजनीतिक स्टन्ट वा खेलाचीको विषय नबनाउन समेत आग्रह गर्नु भएको छ। संविधान संशोधनलाई 2-4 जना बसेर परिपक्व ढंगले अघि बढ़ाउने प्रयासले राजनीतिक र संवैधानिक जटिलता निम्त्य सक्ने उहाँले जनाउनु भएको छ।
3: संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न भन्सार तथा करको दरमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार महसुल र करका कारण नेपाली उत्पादन महँगो भई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन भएको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयलाई सो निर्देशन दिएको छ।
2: उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरत मजदूर तथा कर्मचारीहरू लामो समयदेखि तलब, सञ्चय कोष, नागरिक लगानी कोष लगायत सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रेका छन्। त्रियुगा नगरपालिका 6 चलचली स्थित उद्योग परिसरको मूल गेटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कर्मचारी तथा मजदूरहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकार र उद्योग व्यवस्थापनसँग आग्रह गरेका हुन्। मजदूर संघर्ष समिति उदयपुर सिमेन्ट उद्योग लिमिटेडका संयोजक देव नारायण छाले उद्योगमा कार्यरत श्रमिकले 14 महिनादेखि तलब च्याला नपाएको बताएका छन्। उनका अनुसार कर्मचारीहरूको तलबबाट कट्टा गरिएको संचय कोषको रकम 3 वर्ष 9 महिनादेखि सम्बन्धित निकायमा जम्मा गरिएको छैन भने नागरिक लगानी कोषतर्फ कट्टा गरिएको रकम पनि 2 वर्ष 11 महिनादेखि रोकिएको छ।
3: महालेखा परीक्षक तोयम रायले 15 देखि 16 वटा स्थानीय तहहरूले आर्थिक वर्ष 75-76 देखिकै लेखा परीक्षण नगरेको बताउनु भएको छ। सार्वजनिक लेखा समितिमा भएको छलफलमा उहाँले 1 दर्जन भन्दा बढ़ी स्थानीय तहहरूले अझै पनि जिम्मेवार बन्न नसकेको बताउनुभयो।
2: नेपाली कम्युनिष्ट पार्टी नेकपा निकट मजदूर संगठनले सार्वजनिक जग्गामा बनेको आफ्नो संरचना फत्काएको छ। महानगरपालिकाले फिर्की खोला पोखरा बस पार्क लगायतका क्षेत्रमा बनेका अतिक्रमित संरचना फत्काउन ताकेता गर्दै सार्वजनिक सूचना निकालेपछि नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा पृथ्वी चोक स्थित यातायात कार्यालय अगाडि रहेको आफ्नो संरचना डोजर लगाएर फत्काएको हो।

0: 3000मा त्यसो वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: खुसीको कनेक्सन
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशको खबर। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले द्वन्द रोक्नका लागि इरानसँग जारी वार्तामा केही प्रगति भएको बताएका छन्। उनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सहयोगीहरूको व्यवहारप्रति पुनः एकपटक असन्तुष्टि व्यक्त गरेका छन्। हेल्सिङबर्गमा पत्रकार सम्मेलनमा विदेश मन्त्री रुबियोले भने इरान वार्ताले सकारात्मक संकेत देखाएको तर वार्ता सफल नभएमा अमेरिकासँग अन्य विकल्पहरू पनि तयार रहेको बताएका छन्। त्यहाँ केही तर सामान्य प्रगति भएको छ, म त्यसलाई बढ़ाई चढ़ाई गर्न चाहन्न, त्यहाँ अलिकति फेरबदल पक्कै भएको छ, यो राम्रो कुरा हो।
5: अब केही खेल र खेलाड़ीका खबर। आईसीसी विश्वकप लीग टू अन्तर्गत घरेलु मैदानमा सम्पन्न श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले सुखद अन्त्य गरेको छ। शुक्रबार त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई 122 रनले पराजित गरेको हो। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिका 41.2 ओभरमा 195 रनमा बनाउँदै अल आउट भएको छ। अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक 56 रन बनाएका छन् भने सयान जहाँगीरले 27, सोहन जयसूर्यले 26 र सैतेजा मुक्कामालले 12 रन बनाएका छन्। त्यसअघि किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 317 रन बनाएको थियो।
4: अब विचार विश्लेषण। सरकारले निम्त्याएको विनाशबाट भोलि उब्जने परिणामको भागीदार हुन के हामी सबै तयार छौ? अझै पनि सरकार सचिएन र हामीले सच्याउनेतर्फ ध्यान दिएनौं भने अन्यायले निम्त्याएको असमानताको प्रतिफलमा हामी सबै पर्नेछौ। सुकुम्बासीसँग कुराकानी नै नगरी सरकारले कुनै एक व्यक्तिलाई जे ठिक लाग्यो त्यही नियम र योजना बनाएर ल्याउने तरिका सुशासनको बरखिलाफ रहेको छ। साथै विगतमा दलितमाथिको अन्यायको माफी आजको पुस्ताले मागे रहँदा सुकुम्बासीमाथिको अन्यायको माफी माग्नुपर्ने र सच्याउनका लागि जुट्नुपर्ने दिन नआउने हो भने डोजर खेतीलाई बन्द गरी व्यवस्थापनका लागि सुकुम्बासीहरूसँग नै समन्वय छलफल र समाधानको बाटोमा लैजानुपर्ने हुन्छ। अझै पनि सरकार पक्षमा सुधार गर्न सक्ने अवस्था भने देखिएको छैन। बस्तीमा डोजर पस्नु अघि सरकारी 11 चरणको अपरेशन शीर्षकमा आजको अनलाइन खबरमा विचार छापिएको छ।
5: सिद्धिचरण विद्रोह वेदना र उच्यालो शीर्षकमा प्राध्यापक डाक्टर उषा ठाकुरको विचार नागरिक दैनिकमा छापिएको छ। सन् 1966मा बेजिङमा आयोजित अफ्रो एसियाली लेखन सम्मेलनमा सिद्धिचरणले दिएको मन्तव्य ऐतिहासिक छ। साहित्यकारहरूले आफ्नो समाज र राष्ट्रका जनताको न्यायपूर्ण संघर्षलाई आदर समर्थन दिनुपर्छ। आफ्ना सुन्दर रचनाहरूबाट जनमानसलाई जागृत तुल्याउनुपर्छ। यो नै उनीहरूको सामाजिक उत्तरदायित्व पनि हो। कविका शब्द शब्दमा क्रान्ति चेतना तथा युगबोधको तीव्र स्वर छ। समाजको अस्त व्यस्त व्यवस्थाप्रति कविको मनमा आक्रोश छ। जीवनको अस्तित्व नै हराउँदै गएको देखेर कवि भित्रभित्रै उद्विग्न हुन्छन्। त्यसैले समाजमा जागरण चेतना ल्याउनका लागि कवि जीवन र जगतको हत्यारो पक्षको दर्दनाक चित्रण गर्छन् तथा विद्रोही गीत गाएर सामाजिक दुर्दशाको सजीव मार्मिक चित्र प्रस्तुत गर्दै समाज सुधारका लागि शंखनाद गर्छन्।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदि खुला 105.4
1: सुनोस न, अहिले हाम्रो गर्नीमा 6 बजेको छ।
2: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: सुख दुःखका तरेलीहरूसँग रम्दै
4: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बगिरहने
3: तपाईँको मनको ढुकढुकी आदि खोलाको स्पन्दन।
4: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदि खोला
3: 105.4 मेगाहर्ज।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
7: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड
0: रेडियो आदि खुला 105.4।

0: आज नै नेपाली श्रोता आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु र नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ र नेपाली बहसमा हामी विशेष गरी राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक पाटोका विषयमा चर्चा परिचर्चा गर्दै गर्दछौं र यसलाई डिजिटल प्लेटफर्ममा तपाईँ सुनिराख्नु भएको छ नेपाली नेटवर्क .com मार्फत भने हाम्रो पात्रो .com मार्फत पनि सुनिराख्नु भएको छ काठमाडौँ उपत्यकाबाट 99.1 मेगाहर्जबाट पनि नेपाली बहस साथ प्रसारण भइरहेको छ नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र विभिन्न ठाउँबाट क्षेत्रबाट र विभिन्न माध्यमबाट तपाईँहरू हामीलाई सुनिराख्नु भएको छ र नेपाली बहसमा हामी सीधा प्रश्नको सीधा जवाफ दिने गर्दछौं र नेपाली बहसमा हामी उठाउने गर्दछौं विभिन्न मुद्दाहरूलाई र नेपाली बहसको आजको दिनमा नेकपा एमालेभित्र यतिखेर ओली अल्पमतमा परेका छन् र ओलीलाई सचिवालयमा अल्पमतमा पारिएको छ र ओली विष्णु पौडेल शंकर पोखरेल त्यसै गरी पृथ्वी शुभ गुरूङ लगायत नेताहरूले अब तपाईँको विकल्प चाहियो भनेर केपी शर्मा ओलीलाई उहाँहरूले बताउनु भएको छ. महासचिवलेदेखि लिएर उपाध्यक्षदेखि लिएर उहाँको राजीनामा माग गरिएको छ. अब निर्णय दिनुहोस् तपाईँको विकल्प चाहिन्छ भनेर पदाधिकारीहरूले नै उहाँलाई अल्पमतमा पार्नु भएको छ. अबको एमालेको भविष्य के हुन्छ र विद्यादेवी भण्डारीको सदस्यता पनि नवीकरण भइसकेको एउटा अवस्था छ र बैठकमा बोल्ने पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापा बादल मात्रै अध्यक्ष ओलीको पक्षमा उभिएको देखिएको छ. उनले 23-24 जेएनजी आन्दोलनलाई सेनाको सफ्ट कुको संज्ञा समेत दिएका छन्. देशी विदेशी प्रतिक्रियावादीले पार्टी र नेतृत्वमा घेराबन्दी गरिरहेकै बेला नेतृत्वको रक्षा गरेर जानुपर्ने उनको तर्क समेत रहेको छ. उपाध्यक्ष बादलले संसदमा पनि यस्तै अभिव्यक्ति दिँदै आएका छन्. उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल नेतृत्वले भने फेर्ने कसरत गरिरहेका छन्. अहिलेको अवस्थामा शंकरको नेतृत्व स्वीकार्न विष्णु तयार भएको विषय छ. एमालेलाई रिफर्म गरेर जानुपर्दछ भन्ने ढंगले पनि छलफल र बहस चलिरहेको भन्ने बुझिएको छ. र यतिखेर रविलाई राहत भएको छ. राजसभामा तरंग छ. राजसभाका सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा किनारा नलाग्दै फिर्ता भएको छ. सँगै कतिपयले लामिछानेको सांसद पद निलम्बन बारे गर्ने गरेको व्याख्या स्वत खारेज समेत हुन पुगेको छ. संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा चुनावी सरकारले छनौटका हिसाबमा सहकारी ठगीमा संलग्न जीवी राई रवि लामिछाने छवि ओझा सबिरा जोशी लगायतलाई लागेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन गरेको निर्णयलाई जिल्ला अदालतले पनि अनुमोदन गरिसकेको छ. विशेष अदालतले संविधानसभा सदस्य इच्छाराज तामाङलाई सहकारी ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर गरी 3 वर्ष कैद र 3,31 करोड़ रूपियाँ जरिमाना तोकेको छ. तर आज रवि लामिछाने जीवी राई छवि जोशीले उन्मुक्ति पाएको भन्दै यतिखेर आलोचना समेत शुरू हुन थालेको छ. जिल्ला अदालत कास्कीले रवि लामिछाने जीवी राई र छवि जोशीको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय सदर गरिदिएपछि यो विवाद उत्पन्न हुन थालेको छ. जीवी राई समूहले 21 अर्ब रूपियाँ भन्दा बढ़ी जनताको बचत अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ र उनीहरू फरार छन् भने केही सदस्य थुनामा रहेका छन्। आदरणीय श्रोता आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ. अब राष्ट्रिय स्वतन्त्र पार्टीमा एउटा तरंग समेत सिर्जना भएको छ. तपाईलाई थाहा छ आजको बहसमा हामी भन्न चाहन्छौ एमाले बैठकमा केपी शर्मा ओलीलाई पृथ्वी सुब्बा गुरूङको प्रश्न पार्टी तपाईँको प्राइभेट कम्पनी हो. अब नेकपा एमालेमा आज विवादको स्थिति सिर्जना भएको छ. एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङले अध्यक्ष केपी ओलीलाई पार्टी तपाईँको प्राइभेट कम्पनी हो भन्ने प्रति प्रश्न समेत गरेका छन्। अध्यक्ष ओलीले नेताहरूप्रति धम्की दिन थालेपछि उपाध्यक्ष गुरूङले प्रतिवाद गर्दै पार्टी सचिनुपर्ने बताएका छन्। एमाले सचिवालयको बैठकमा अध्यक्ष ओलीको कड़ा भाषाप्रति चार उपाध्यक्षहरूले आपत्ति जनाएपछि बैठक स्थगित समेत भएको थियो. तर उपमहासचिव योगेश भट्टराई लगायतहरूलाई बाहिर राखेर केपी ओलीले फेरि दम्ब शुरू गरेको भन्दै यतिखेर आलोचना समेत शुरू गरेको छ. र केपीको बानी नसुध्रिने भन्दै नै एमाले पंक्ति जन्मा निकै ठूलो आलोचना पनि देखिएको छ. अब अल्पत्रमा अल्पमतमा परिसके पछाडि अब नेकपा एमाले के हुन्छ यसको विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्दैछौ. र यतिखेर 27 दिनदेखि होल्डिङ सेन्टरमा छन् सुकुम्बासीहरू. राष्ट्रिय सभा विधायन समिति भन्छ सुकुम्बासीको जीवनयापन दयनीय, प्रदूषित पानी पिउनुपर्ने समेत बाध्यता छ. राष्ट्रिय सभाको विधायन समितिले नै सरकारको एउटा अंगले नै सुकुम्बासीहरूलाई पीड़ा भएको सुकुम्बासी प्रताड़ित रहेको सुकुम्बासीमा होल्डिङ सेन्टरका नाममा सुकुम्बासीको दयनीय अवस्था सरकारले गराएको बालेन सरकारले सुकुम्बासीमाथि राज्यको द्वारा चीरहरण गराएको उनीहरूको आत्मामा चीरहरण गराएको लगायतका विषयहरू चाहिँ यतिखेर आएका छन्। सुकुम्बासीका समस्याहरू र पीड़ाहरूमा राज्य मलम बनेर उपस्थित हुनुपर्दछ र राज्यले उनीहरूका पीड़ाहरूलाई उनीहरूका समस्याहरूलाई बुझ्नुपर्दछ. आजको नेपाली बहसमा हामी यो कुरा उठाउन चाहन्छौ. आदरणीय श्रोता छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं. Thank you.
1: हेलो, अर्गानिक फूड ल्यान्ड हो?
2: हो हजुर, के सेवा गरौँ होला?
1: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
2: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
1: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
3: अर्ग्यानिक फूड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
1: सम्पर्कको लागि अर्ग्यानिक फूड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
3: प्रोपराइटर कमल सुवेदी, मोबाइल नम्बर 9556061208।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
10: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
9: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
10: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
9: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
10: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
9: मोबाइल नम्बर 9556054313 र 9141443842।
10: मूल्य होइन, स्वास्थ्य रोजौं।
9: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
10: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
9: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
10: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9556038029।
11: रेडियो आदि खुला 105.4
0: बरदार बन्द भएछ।
12: हजुर हजुर हजुर,
0: होइन
12: मिडियामा मैले पनि मिडियामा हेरेको हो, तर त्यस्तो स्थिति हुने छैन। आज पनि बस्दैछ बैठक, होइन पार्टी अध्यक्षले अहिलेको अवस्थामा पार्टी अध्यक्षले छोड्नुपर्ने कुनै कारणै हुँदैन, पार्टी अध्यक्षले छोड्नु पनि हुँदैन भन्ने हो हामी सबैको, होइन र तर यो एउटा सिस्टमबाट आएको नेतृत्व तुरुन्तै परिवर्तन हुँदैन। यहाँहरूले चाहिँ त्यस्तो त्यो कोणबाट सोध्नु भएको हो भने खालि के भन्दाखेरि विश्लेषण समीक्षा त निर्मम ढङ्गले गर्छ नि त पार्टीले.
0: तर बादलले त संकटका बेला नेतृत्वको रक्षा गर्नुपर्छ भनेर चाहिँ भन्नुभएछ होइन, अनि ओलीले थपेर यही हो पार्टी लाइन भन्नुभएछ. उपाध्यक्ष एउटा मात्रै उहाँको पक्षमा, चारजना उहाँको विरूद्धमा भनिसके पछाडि त अब त अल्पमतमा परिहाल्नु भयो नि त उहाँ त.
12: होइन, त्यो अल्पमतमा पर्नु भएको छैन, अल्पमतमा पर्नु पनि हुन्न उहाँ. अब आज पनि बैठक छ,
0: पार्टी उपमहासचिव योगेश भट्टराईले बाइपासै गरेछ नि होइन,
12: केही बाइपास गरेका छैन, किन बाइपास गर्नु
0: होइन, त्यो विषय आइरहेको छ. उहाँलाई चाहिँ निर्णय प्रक्रियामा चाहिँ उहाँको सहभागिता गराइएको छैन भनेर आइरहेको छ नि त अहिले.
12: होइन होइन, त्यस्तो होइन, त्यो जे हल्ला चलिरहेको छ यो नेपालमा हल्ला चल्छ, हल्ला हल्ला भनेको हल्लै हो र यथार्थ कुरा त्यस्तो छैन.
0: होइन, यो त अहिले त संचार माध्यमको सबैको हेडलाइन बनिया छ नि त, अब एउटा पो गलत होला त, सबै संचार माध्यममा त्यही आएको छ. एमालेमा पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापा बाहेक विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, महासचिव शंकर पोखरेल ओली नेतृत्वको विपक्षमा देखिएका छन्. तीन उपमहासचिव मध्ये योगेश भट्टराई विपक्षमा, लेखराज भट्ट पक्षमा, रघुवीर महासेठ तथास्थ छन् भनेर आइरहेको छ.
12: आएको होला अब यहाँहरूले एक खालको यस कुरालाई नि कसरी हेर्नुपर्छ भन्दाखेरि पार्टीभित्र छलफल हुन्छ क्या, छलफलको क्रममा आफ्नो कुरो राख्न सकिन्छ, त्यो आफ्नो कुरो राख्ने कुरालाई नै त्यो निर्णय त होइन नि त, हो त
0: छैन. तर ओलीका विरुद्धमा यसरी त खनिएको त प्राय कम देखिएको थियो नि त होइन पार्टीभित्र.
12: अब यसलाई हामी सहज ढङ्गले अवतरण गर्छौँ यस्तो कुरालाई, उहाँहरूको विचारलाई पनि सम्मान गरिन्छ, ज जसले विचार व्यक्त गर्नुभएको छ होइन, यसलाई अवतरण हुन्छ नेकपा एमालेमा, यो विषय अवतरण हुन्छ. यहाँहरूले भने जस्तो एकदमै धेरै समस्या भएर, समस्याग्रस्त भएर अब पार्टीमा विग्रह आउने स्थिति हुँदैन क्या, यसै कारणले गर्दा
0: होइन. शंकर पोखरेलको नेतृत्व स्वीकार्न उपाध्यक्ष विष्णु पौडेल तयार भइसक्नु भएछ नि त होइन.
12: होइन, त्यो त अब त्यो यहाँलाई जे बाहिर आउँछ नि यथार्थ त्यस्तो भित्र हुँदैन क्या.
0: होइन, त्यो त प्रत्यक्ष देखिएको छ र नेताहरूलाई पनि हामीले सोधेका छौँ, अब विकल्प चाहिन्छ. योगेश भट्टराईजीले अस्ति मेरो यही कार्यक्रममा भन्नुभएको छ, अबको विकल्प चाहिँ चाहिन्छ, केपी शर्मा ओलीको विकल्प खोज्नै पर्छ भन्नुभएको छ क्या
12: कार्यक्रममा.
0: हजुर हजुर, होइन, उहाँको आइसकेको छ.
12: सिंहो केन्द्रीय कमिटी पनि छ होइन, त्यसले गर्दाखेरि यो विषयमा अलिकति बहस हुन्छ, छलफल हुन्छ मलाई लाग्छ. यो निर्वाचन हार्नुको कारण चाहिँ केपी शर्मा ओली मात्रै हो भन्ने कुराको भाष्य चाहिँ अत्यन्तै गलत छ र यो भाष्यलाई हामीले सच्याउँछौ, किन भन्दाखेरि परिस्थितिले पनि त्यस्तो गरेको छ. परिस्थिति यो भ्रामक कुराहरू, भ्रमहरूदेखि लिएर पुराना सबै दलहरूको कमी कमजोरी पनि छन्, दलहरूका कमी कमजोरी पनि छन् यसमा होइन, जनताहरूमा एक खालको वितृष्णा जागेकै हो. त्यसले गर्दाखेरि यी सबै कुरा त समग्रमा नै मूल्याङ्कन गर्नु पर्यो, कुनै व्यक्ति केन्द्रित भएर मूल्याङ्कन गर्न मिल्दैन क्या.
0: होइन, तपाईँलाई राम्रोसँग थाहा छ केपी शर्मा ओली पार्टी अध्यक्ष भइसके पछाडि हारको जिम्मा लिनु पर्दैन भने 78 सीटबाट एकैचोटि ओन डिजिजमा झर्दाखेरि अझै पनि तपाईँहरूको चेतना खुलिया छैन नेतृत्वका कारणले यही भएको हो भनेर.
12: हारको जिम्मेवारी स्वाभाविक रूपले लिनुपर्छ, तर केपी शर्मा ओली एक्लैले लिने होइन क्या, सबैले पार्टीको सिंह पार्टीले लिनुपर्छ. त्यो समीक्षा पनि भइरहेको छ.
0: होइन, पार्टी त अहिले बिरामी अवस्थामा छ नि त, अपरेसन त गर्नु पर्यो नि त, सामान्य त्यो पेन किलरले त हुँदैन नि त अहिले पार्टीलाई होइन, अगाडि बढाउनु
12: पर्यो. त्यसैको त छलफल भइरहेको छ त, अहिले त निष्कर्ष त निस्किएको छैन नि त.
0: होइन, अपरेसन गरिसके पछाडि त अब नेतृत्वलाई फाल्ने त होला नि अपरेसनमा त.
12: होइन, एकैचोटि अपरेसन हुँदैन क्या,
0: फेरि पेन किलर खुवाउने,
12: एकैचोटि अपरेसन हुँदैन. अब अलिक कडा खालका औषधिहरूको प्रयोग गरिन्छ, त्यस पछाडि मात्रै
0: औषधि भन्या के. फेरि त्यसो भए अब विद्यादेवी भण्डारीलाई अगाडि सारेर दुइटैले साइजमा ल्याउने, त्यसो भए उपाध्यक्ष र महासचिवलाई.
12: ती विकल्पहरू पनि छन्, तर पनि अहिले ती विकल्पमा हामी गइसकेका छैनौँ.
0: होइन, यहाँले भने हार्ड डोज त त्यही हुनसक्छ अहिलेको विकल्प, उत्तम विकल्प होइन.
12: होइन, विकल्पहरूको बारेमा छलफल हुनेछन् बिस्तारै.
0: होइन, तर चाहिँ अब पार्टी त निकै पराजय बिहोर्यो नि त, पार्टीले त धेरै ठुलो बलड्याङ खायो नि त देवेन्द्र दाहालजी, तपाईँलाई राम्रोसँग थाहा छ होइन. पार्टीले यो अपेक्षित थिएन नि त, तपाईँहरूलाई अनपेक्षित नतिजा आयो नि त होइन फागुन 21
12: यहाँहरूले जुन छलफल गरिराख्नु भएको छ नि मिडियाहरूले, यो नेकपा एमाले मात्रै हार खाएको
0: हो. होइन, नेकपा एमालेको त राम्रो लहर थियो नि त हिजो होइन, नेकपा एमाले प्रति त जनताको ठूलो विश्वास थियो नि त.
12: एमाले भन्दा त काङ्ग्रेस बढी थियो नि त.
0: कंग्रेसको त अब विभाजन भयो, विशेष महाधिवेशन भयो, कंग्रेसमा त टक्रामै हाल्यो, माओवादी
12: अब धेरैवटा दल 12-14 दल मिलाएर अर्को पार्टी बनेको थियो होइन,
0: 18
12: हजुर
0: 18 घटक नेकपा
12: 18 घटक 18 घटक मिलेर चाहिँ बनेको थियो त्यस बारेमा त कुनै नेतृत्वको छलफलै भइराखेको छैन
0: होइन उहाँहरू त हिजोदेखि नै कमजोर हुनुहुन्थ्यो नि त अब नेपाली कंग्रेस र नेकपा एमाले जुन किसिमको हार बेहोर्नु पर्यो त्यसको नेतृत्वको विकल्प कंग्रेसले त खोजिसक्यो तपाईँहरूलाई त अस्ति पनि मौका आएको थियो नि त
12: तपाईँलाई म एउटा कुरा भन्छु यो सबै सारा सबै एक भएर चाहिँ एमालेका विरूद्धमा लागेको किन यो मलाई लाग्छ एमालेलाई कमजोर नबनाइकन चाहिँ अरूलाई हामी माथि उठ्न सक्दैनौ भन्ने सबैलाई छ क्या यतिसम्म छ कि नेपालका कयौं के अरे इलिमेन्टहरूले यसमा काम गरिरहेका छन् सबैले किन नेकपा एमालेका विरूद्धमा काम गरिरहेका छन् त अरूको बारेमा अरूको नेतृत्वको बारेमा छलफल भइरहेको छैन हेर्नुहोस् होइन चुपचाप छन् सबै अब नेपाली कंग्रेसमा पनि यसो राजीनामा दिए जस्तो गरेर फेरि फिर्ता गरे जस्तो गरेका छन् होइन त्यसको कुनै चर्चा गरेका छैन यसले गर्दाखेरि मलाई के लाग्छ भने एमाले फेरि पनि यस्ता समस्याहरूको समाधान गरेर अगाडि बढ्छ यहाँहरूलाई म स्पष्ट पार्न चाहन्छु कि एमाले जनताको बीचमा संगठन डरो संगठन भएको पार्टी हो त्यसले गर्दाखेरि यसले अहिले हार बेहोर्नु परे पनि भोलिका दिनमा यसले सत्याउँछ र नेतृत्व परिवर्तन गरेर आउँछ कि अर्थात् यही नेतृत्वलाई परिमार्जित गरेर आउँछ कि अथवा आत्मसात गरेर आउँछ कि जनताको बीचमा हामीले के जाने कुरामा के कमजोरी गर्यौं त्यो कुराको महसुस गरेर आउँछ कि त्यो सबै कुरालाई म आत्मसात गर्दै हामी अगाडि बढ्छौं त्यसले गर्दाखेरि ढुक्क भएर के गरौं भने अब यहाँ अहिले चाहिँ चारजना उपाध्यक्षले ल ठिक छ नि त अध्यक्षले जिम्मा लिनुपर्छ भनेर बोल्नुभयो भन्दैमा एमाले चाहिँ विभाजितै भइसक्यो अथवा एमाले चाहिँ कमजोरै भइसक्यो एमालेमा चाहिँ नेतृत्वको विकल्प खोज्ने कुराको निर्णय नै भइसक्यो भन्ने निष्कर्ष चाहिँ निकाल्नु हुँदैन अलिकति पर्खेर हेरेको अवस्था पनि हुनुपर्छ भन्ने कुरा चाहिँ म यहाँको मिडिया मार्फत
0: होइन तपाईँले त राम्रै तर्क गर्नुभयो कि तर पार्टीभित्रैबाट चाहिँ पार्टी नेतृत्वप्रति घरमुलीप्रति जुन किसिमको आज धारयात लाग्न शुरू भएको छ त्यसको चर्चा परिचर्चा त अहिले त समाजमा शुरू भयो बाहिर कसले के भन्यो कसले कमजोर पार्न खोज्यो एमालेलाई कसले बदनाम गर्न खोज्यो होइन पार्टीलाई कसले चाहिँ विभाजन गर्न खोज्यो भन्ने कुरा गौण कुरा होला तर पार्टीभित्रैबाट शुरू भयो क्या अब चाहिँ कैची चल्न शुरू भयो
12: होइन होइन पार्टीभित्रबाट यो अहिले मात्रै होइन पहिले पनि थाहा पहिले भएर समस्या परेर त्यस पछाडि महाधिवेशन गरेर महाधिवेशनबाट नेतृत्व चयन गरेका छ क्या यहाँलाई थाहा हुनुपर्ने हो यो विषय त दुईटा प्यानल उठेका थिए महाधिवेशनमा दुईटा प्यानल उठेर के अरे केपी ओलीको प्यानलले आम रूपमा जितेको अवस्था हो त्यो कुरो यहाँलाई थाहा छैन र
0: होइन निर्वाचन ताका पनि केपी शर्मा ओलीका पोस्टरै राख्न केपी शर्मा ओलीका स्ट्याचु राख्न केपी शर्मा ओलीका चाहिँ भनाएर राख्न केपी शर्मा ओलीलाई बोलाउनै नखोज्या त हो नि त होइन त्यो डर त थियो नि त उहाँकै कारणले हो यहाँ त हात पराजय भइन्छ भनेर मनको बाघले त झकझकाइरहेको थियो नि त
12: अनि त्यस्तो होइन चुनावको शैली पहिलेको भन्दा अलिकति भिन्न ढंगले गरे हो सबै आफ्नो क्षेत्रमा केन्द्रित भएर निर्वाचन प्रसारमा लागेको हो यो अवस्था हो होइन अब अर्थ त जेसुकै लगाए पनि भयो मान्छेहरूले
0: अहिले त पोस्टर पनि प्रयोग हुन छोड्यो नि त होइन पार्टीमा अध्यक्षको
12: होइन त्यो त परिस्थिति हेरेर हुन्छ नि त्यो परिस्थिति हेरेर हुन्छ भर्खरै मात्रै एउटा कार्यक्रममा त्यो मदन भण्डारी र जीवराज आश्रित को स्मृति सभाको ठाउँमा मदन भण्डारी जीवराज आश्रित लगायतको फोटोदेखि बाहेक अरू फोटो किन राखिन्छ र त्यहाँ राखिँदैन नि
0: हिजो राखिन्थ्यो नि त फेरि आज राखिएन
12: होइन हिजो पनि त्यस्तो कार्यक्रमहरू राखिँदैन थियो अरू कार्यक्रमहरूमा राखिन्थ्यो तर पनि त्यो कुरो ठुलो कुरो भएन क्या अब ठिक छ
0: नि त पार्टी अध्यक्षज्यूलाई होइन ओली त बा होइन तपाईँहरूको त बा हो नि त उहाँ त होइन गार्जेन हो नि त उहाँप्रतिको जुन चार्मिङ थियो त्यो 81 चाहिँ त्यो ग्राफ चाहिँ घटेर जाँदाखेरि अब एमाले चाहिँ विभाजनको सङ्घारमा छ है भन्ने खालको एउटा घण्टी बज्यो क्या रेड
12: एमाले विभाजन हुँदैन यहाँलाई प्रश्न पारो दुईटा कुरा म गर्न चाहन्छु यहाँको मिडिया मार्फत एउटा कुरो विशेष महाधिवेशन अहिले तत्कालीन हुँदैन होइन र एमाले विभाजन पनि हुँदैन कुनै पनि हालतले एमाले विभाजन हुँदैन कोही मान्छेहरूले पार्टीमा नेतृत्वले पार्टीभित्र विचार आफ्नो विचार राख्न पाउनुहुन्छ होइन तर विभाजनकै अवस्थामा पुग्दैन र एमालेलाई कमजोर बनाउन खोज्नेहरूले यो विषयमा अलिकति आशा गरेका छन् तर मलाई लाग्छ
0: एमालेलाई कमजोर बनाउन पार्टीभित्रैको जत्था लागेको छ कि बाहिरबाट हो
12: होइन पार्टीभित्र त केही मान्छेले विचार राखे भन्दैमा त्यो कमजोर हुँदैन नि पार्टी, पार्टी त एकदम बलियो हुन्छ अझै।
0: होइन यो केपी शर्मा ओलीको प्राइभेट लिमिटेड कम्पनी हो र एमाले,
12: होइन होइन यहाँ म यहाँलाई म के स्मरण गर्न चाहन्छु भने नि 2048-49 चाहिँ पाँचौं महाधिवेशन हुँदाखेरि दुईटा फ्याक्ट भएर त्यहाँ चाहिँ विचारहरू कसैले चाहिँ बौद्धले जनवाद मदन भण्डारीले अगाडि बढाउनु भयो, नयाँ जनवाद भने कसैले कसैले के अरे सामाजिक जनवाद भने सब छलफल भएको होइन र छलफल भएर निष्कर्ष निकालेको होइन र 48 सालदेखि सम्झिनुहोस् न तपाईँ, त्यस पछाडि पनि पार्टी विभाजनसम्म भयो तर पनि त्यसलाई फेरि एकीकृत गरेर अगाडि बढाइयो।
0: यसको
12: उतार चढावहरू नेकपा एमालेका उतार चढावहरू निकै लामा छन्, त्यसो हुँदाखेरि यहाँले त्यति सजिलै नठान्नुहोस् क्या।
0: होइन हिजोको एउटा क्रम थियो तर आजको क्रम हेर्ने हो भने त नेकपा एमाले जुन किसिमको आज नतिजा हासिल गर्यो नि यो त निकै ठुलो धक्का हो नि त पार्टीलाई भने।
12: धक्का त हामीले भनेकै छौँ त।
0: अब विद्यादेवी भण्डारी कार फेरि किन प्ले भइरहेछ पार्टीभित्र?
12: होइन होइन त्यो धक्कालाई हामीले महसुस गरेर नै हामीले समीक्षा गर्ने हो। अब यसबीचमा धेरै परिस्थिति पनि त्यस्तै भयो, अब अध्यक्षलाई गैर कानुनी ढंगले थुनामा राखेर चाहिँ गरियो, त्यस पछाडि उहाँ बिरामी हुनुभयो, अब विस्तारै छलफल त शुरू भयो नि त।
0: होइन हिजो सम्माननीय पदमा रहनु भयो कि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी कार्ड किन प्रयोग हुँदैछ फेरि एमालेमा? हिजो नवीकरण नहुने अनि आज चाहिँ नवीकरण गर्ने तपाईँहरू फेरि उहाँलाई चाहिँ विवादमा ल्याउने राष्ट्रपति जस्तो संस्थामा गइरहेको महिलालाई?
12: विद्यादेवी भण्डारी कार्ड केही पनि प्रयोग भएको छैन, उहाँले चाहिँ अब पार्टीमा
0: हिजो त रहर गर्नुभएको थियो, जतिखेर रहर गर्दै गर्दाखेरि रोक्ने, अब अहिले चाहिँ तपाईँहरूले चाहिँ फेरि होइन प्रयोग गर्ने भन्दाखेरि त अब अहिले संकटका बेलामा चाहिँ विद्या भण्डारी नै चाहियो नि त फेरि होइन?
12: होइन होइन त्यस्तो परिस्थिति होइन, उहाँको अब अहिले महसुस गरियो कि अब उहाँ पार्टीमा चाहिँ सक्रिय भएर काम गर्ने हुँदाखेरि उहाँलाई पार्टीमा अवसर दिउँ भनेर अहिले फेरि पुनः छलफल भएर त्यो चाहिँ अब महसुस गरियो।
0: हिजो महसुस किन गरिएन?
12: अहिले हिजो चाहिँ अब महसुस भएन, त्यो हिजो भनेको चाहिँ राष्ट्रपतिले राष्ट्रपतिकै सम्मानमा बस्नुपर्छ भन्ने हिसाबले संसारभरिको प्र्याक्टिस पनि त्यो छ भनियो होइन त। देशको कानूनले हाम्रो देशको संविधानले त्यसलाई रोकेको छैन भने ठिक छ नि त, त्यो विषयलाई अगाडि ल्याऊ भनेर फेरि पनि साथीहरूले ल्याउनु भयो, फेरि पनि त्यो कुरा चाहिँ अध्यक्ष समेतले महसुस गरेर त्यो विषयलाई निर्णयको रूपमा ल्यायो, त्यो त त्यो ठुलो कुरो भएन। हेर्नुहोस्
0: अहिले कम्फर्टेबल भयो?
12: होइन कम्फर्टेबल मात्रै होइन, यो त अहिले हामीले आत्मसात महसुस गरेको विषय हो।
0: अब भनेपछि यो सरकारका गतिविधिहरूप्रति तपाईँको भन्नु के छ? बालेन सरकारले राम्रो काम गर्दै हुनुहुन्छ नि होइन, सुकुम्बासी बस्तीलाई चाहिँ पूरा व्यवस्थापनदेखि लिएर अब यो भ्रष्टाचारीहरूलाई एक एक गरेर जेलमा हाल्नेदेखि लिएर ग्रे लिस्टबाट हटाउने कालो लिस्टमा जान नदिने होइन, एक्सन त राम्रो छ नि त प्रधानमन्त्रीको।
12: तपाईँले भनेको जम्मै उल्टो क्या,
0: कसरी उल्टो हुन्छ?
12: सुकुम्बासीलाई विचल्ने बनाउनु भयो उहाँले, सुकुम्बासीलाई डोजर चलाएर अघिल्लो दिन ल छोड्नुहोस् है भनेर माइकिङ गरेर भोलिपल्ट सबलाई लालाबाला चिल्ली बिल्ली बनाएर चाहिँ उहाँले भिजोक बनाउनु भयो ढुकुम्बासीका नाममा। ढुकुम्बासी पनि थिए होलान् तर पनि सुकुम्बासी वास्तविक सुकुम्बासीलाई भिजोक बनाउनु भएको छ, खाने पानी पनि राम्रो खान पाएका छैन भन्ने अहिले कुराहरू आइरहेको छ र मिडियाहरूलाई पनि छिर्न दिएको छैन भन्ने थियो क्या त्यहाँ। वास्तविक रूपमा भन्ने मिडियालाई पनि छिर्न नदिने यस खालको निरङ्कुशता उहाँले लाग्नु भएको छ एउटा कुरा। अब भ्रष्टाचारलाई कारवाहीको कुरा त उहाँहरू नै सुन व्यापारी हुनुहुँदो रहेछ, त्यसले गर्दाखेरि त्यो सुन व्यापारी हुनुहुँदो रहेछ क्या यो सरकारका मान्छेहरू नि सबै, जस्तो 190 तोला सुन कसैले के को लागि राख्छ भन्नुहोस् त, व्यापारको लागि राख्छ होइन त, के गर्न राख्छ?
0: होइन अब यो त धातु एउटा सम्पत्तिका रूपमा राखेर
12: राख्छ, त्यसले गर्दाखेरि यो सरकारले भ्रष्टाचारीहरूको लाई कारवाही गर्ने गरोस् न गर्नुपर्छ नि, भ्रष्टाचारीहरूलाई कारवाही गर्नुपर्छ, यो यो विषय ठिकै छ यो, तर पनि उहाँहरू आफै समस्यामा परेर 15 दिनभित्र 2 मन्त्रीहरू फेरिने स्थिति किन आयो, अनि अहिले पनि थुप्रै काण्डहरू, अहिले भर्खरै मात्र एकजना सांसदको काण्ड तपाईँले मोरङबाट निर्वाचित भएका एकजना सांसदको काण्ड देखि हाल्नु भएको छ,
0: विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र छाडेको भन्ने आइरहेको छ, त्यसको
12: त्यसो हुँदाखेरि तपाईँले जे भन्नुभयो नि त्यो सबै कुराहरू चाहिँ उल्टो ढङ्गले बुझ्नुहोस् न।
0: होइन तर सुशासन केन्द्रित भइरहेको छ सरकार भनेर चाहिँ जनताले त वाह वाही गर्दैछन् नि त अहिले,
12: अनि सुशासन छ त तपाईँहरूले देख्नु भएको छ सुशासन आएको छ, अहिले यहाँ सबै
0: भ्रष्टाचारीहरू एक पछि अर्को पक्राउ गर्दैछन् हैन, सम्पत्ति शुद्धिकरण हुँदैछ,
12: कार्यालयहरूमा चाहिँ पहिलेको जस्तो कुनै समस्या छैन, जनताले जाने बित्तिकै काम तुरुन्तै पाइरहेछन्,
0: दलीय ट्रेड युनियनदेखि लिएर चाहिँ सबै संगठनहरू विद्यार्थी संगठन खारेज हुँदैछ होइन,
12: त्यो भनेको एउटा निरङ्कुशतातर्फको बाटो हो क्या, त्यो ट्रेड युनियन खारेज गर्ने भनेको भयो चाहिँ, ट्रेड युनियन भनेको संसारभरिको मजदुरहरूको श्रमिकहरूको अधिकारको कुरा हो, यो हाम्रो संविधानले पनि व्यवस्था गरेको छ, त्यसले गर्दाखेरि संविधानको खिलाफमा जाने उहाँहरूलाई अधिकार छैन क्या, कि त उहाँहरूले कानून परिवर्तन गर्नु पर्यो, संविधान पनि परिवर्तन गर्नु पर्यो, उहाँहरूसँग द्वितीय मत छ, त्यो गरे भयो नि त, अब त्यो नगरिकन अध्यादेशको मार्फतबाट देश चलाउन खोज्ने यस खालको कारणले गर्दाखेरि यो सरकार एउटा पतनको बाटोमा गइरहेको छ कि यसले राम्रो काम गरिरहेको छ भन्ने होइन, यसले चाहिँ
0: ठुला माछाहरू एकपछि अर्को पक्राउ पर्दैछ नि, भ्रष्टाचारीहरू होइन, हिजो आरोप लागेका व्यक्तिहरू
12: होइन, त्यो त हिजो पनि हिजो चाहिँ पक्राउ परेका थिएनन्,
0: हिजो त संरक्षित थियो नि, हिजोका सरकारहरूले त संरक्षण गरिराखेका थिए नि त भ्रष्टाचारीहरू,
12: तपाईँहरू कस्तो कुराहरू लुकाउनुहुन्छ,
0: होइन देवेन्द्र दाहालजी, अहिले पक्राउ परेका व्यक्तिहरू त हिजो संरक्षित भएर बसेका थिए, उनीहरू त तपाईँलाई मन्त्री बनाउने कि तपाईँलाई सांसद बनाउने कि सरकार बनाउने कि भनेर लागेका थिए नि त, तिनीहरू त
12: गलत थिए, तपाईँले टोपबहादुर राणाजी अहिले पनि जेलमै हुनुहुन्छ होइन त, नेकपा एमालेको सचिव हो नि,
0: हो
12: अनि
0: पूर्व माओवादी पनि हो,
12: कयौं मान्छेहरू अहिले पनि जेलमा छन् क्या, हिजो आइजीपी भइसकेका मान्छेहरू कयौं मान्छेहरू अहिले पनि जेलमा बसेका छन्,
0: रवि लामिछानेमाथि लागेको संगठित अपराध सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिन भनेछ नि त कास्की अदालतले होइन,
12: भनेछ,
0: हिजो प्रतिशोधका आधारमा लागिरहेको थियो त्यो सभा,
12: होइन प्रतिशोधको आधारमा हो कि के हो भन्ने कुरो त अब छलफल गर्दाखेरि जनताले पक्रिँदै जाँदाखेरि थाहा भइहाल्छ नि,
0: त्यो मुद्दा त फिर्ता लिन भनेछ,
12: होइन मुद्दा त अब उनीहरूलाई त्यही हो नि, आफ्नो मुद्दा फिर्ता लिने, विपक्षीहरूलाई मुद्दा हाल्ने,
0: उनीहरूको इच्छाराज तामाङजी अहिले जेल भुक्तान गर्दै हुनुहुन्छ होइन,
12: इच्छाराज तामाङजी लगायत थुप्रै तपाईँले भने जस्तो कुरा होइन नि त, हिजो पनि धेरै जेल परेको अवस्था हो, अब अहिले पनि उहाँहरूले त्यो गरिराख्नु भएको छ, त्यो निरन्तरता मात्रै हो भन्ने ठान्नुहोस् क्या, कुनै नयाँ कुरा हो भन्ने हिसाबले चाहिँ नभने पनि हुन्छ,
0: जनताले किन यति मन परायो, हुम त कडै आयो नि त घन्टीमा,
12: होइन हुम त धेरै धेरै ठुलो हुम आयो, यसको समीक्षा हामी गर्दैछौँ, कसरी आयो यसको यो हुम भन्ने कुरा,
0: जनताले मत हालेकै हुन्,
12: जनताले मत हालेकै हुन्, जनताले मत हालेका होइनन् हामीले भनेका छैनौ, तर जनताहरू यति भ्रमित बनाइयो कि अहिले यो संसारभरि एउटा ट्रेन्ड चलेको छ क्या, एल्गोरिदमले जनताको दिमागलाई ह्याकिङ गर्ने के, जनताको दिमागलाई ह्याकिङ गरेर त्यस पछाडि मत लिने, तर अब देशलाई राम्रो बनाए त हुन्थ्यो, अहिले त यहाँ भारततिर जस्तो कुनै पनि इस्यु लिने, भारतमा पनि एउटा कक्रोच पार्टी खोलेको छ क्या, हेर्नु होला
0: कक्रोच पार्टी
12: कुराहरू संसारभरि चलेका छन्, नेपालमा चाहिँ सफल भए साथीहरू नि, त्यतै कुरा हो, तर यो धेरै दिन टिक्दैन, जनताले त्यो महसुस गर्न थालेका छन्,
0: अब प्रधानमन्त्री संसदमा नगएर पनि संसद त राम्रैसँग चलिरहेछ नि त होइन, उपसभामुखले नै रिक्वेस्ट गर्दा पनि जानु भएको छैन,
12: उहाँ जानुहुन्न, उहाँ टेर्नु पनि हुन्न, यो सरकारलाई टेर्नु पनि हुन्न, यो
0: के अरे संसदलाई
12: टेर्नु पनि हुन्न उहाँ, र उहाँ भनेको आफ्नै ढङ्गले चल्ने मान्छे हो, र मलाई लाग्छ उहाँहरू पनि आजित भइसक्नु भएको छ, बाहिर नभनेको मात्रै होला, प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको बारेमा सांसदका कुरा नसुन्नु, अनि सांसदले उठाएका प्रश्नको जवाब नदिनु, अनि बजेटको प्राथमिकताका सम्बन्ध सफल हुँदाखेरि अर्थमन्त्री भए संसदमा नजानु, यसले के देखाउँछ त भन्दाखेरि उहाँहरू चाहिँ संसदभन्दा माथि, संसदबाट उहाँहरू चुनिनु हो, संसदभन्दा माथि हुनुभएको छ,
0: भनेपछि राज्यसभा पनि कता कता विभाजनको डिलमा छ होइन, बाहिर कुरा नआए पनि
12: लगभग उहाँहरू विभाजन त हुन्छ, यो मलाई लाग्छ, मैले त भन्ने गरेका छु यो एक वर्ष भन्दा बढी टिक्छ जस्तो पनि लाग्दैन,
0: एक वर्षै जान्छ,
12: एक वर्ष होइन यस्तो नि त, ठूलो मत प्राप्त गरेको छ, जनताले अब विश्वास गरेका छन् एक किसिमले भन्ने हो भने, जुनसुकै ढङ्गले भए पनि अब त्यो हाम्रो भोट फिर्ता ल्याऊ भनेर पनि यहाँ नारा लगाएको सुनिरहेको छु मैले, यसले गर्दाखेरि अब यो कुरा त अब अहिले ब्याक कल ब्याक गर्ने त व्यवस्था छैन नेपालमा, त्यो हुने हो भने त एक वर्षभित्र त ती सबै जनताले
0: राइट टु रिजेक्ट, राइट टु रिकल आवश्यक पर्ने भयो होइन, अब नेपालमा पनि
12: राइट टु रिकल आवश्यक पर्ने हो,
0: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार, शुभ दिन,
12: धन्यवाद,
0: नेकपा एमालेका नेता पूर्व मन्त्री देवेन्द्र दाहाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
13: सरा किन बोलाको मलाई
14: हे न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कति छैन अलि विश्वासिलो ज्योतिष
13: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु त नि
15: हाम्रा विशेषताहरू
13: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
15: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नाश हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
13: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
15: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
13: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
15: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
13: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052
16: यता नआउ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
17: तीन दिन भयो
16: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
17: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
16: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
17: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
18: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
16: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
19: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
20: नेपाल सरकार विज्ञापन बोर्ड
21: रेडियो आदिखोला 105.4
0: कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु गुड मर्निङ
22: गुड मर्निङ धन्यवाद
0: होइन सनकजी 27 दिनदेखि होल्डिङ सेन्टरमा सुकुम्बासीको जीवन यापन दयनीय छ प्रदूषित पानी पिउनु पर्ने बाध्यता छ यो राष्ट्रिय सभा विधायन समितिले चाहिँ एउटा रिपोर्ट बाहिर ल्याएको छ यो सरकारले नागरिकमाथि के गर्न खोजे तपाईँहरूको पार्टीले
22: होइन नागरिकलाई चाहिँ अब सुकुम्बासीहरूलाई चाहिँ व्यवस्थित ढंगले राख्न खोजेको हो नागरिकलाई सुख सुविधा दिने बाटोमा सरकार गएको हो त्यति हो नि कुरो
0: होइन त्यसलाई नजरबन्द जस्तो बनाएर राख्ने होल्डिङ सेन्टरमा चाहिँ उनीहरूलाई चाहिँ आपद विपदमा पार्ने यस्तो नि हुन्छ सेवा सुविधा भने
22: अब त्यो बागमतीको किनारमा नदीमा चाहिँ बस्दै ज्यान गुमाउँदै गर्दा भन्दा सुव्यवस्थित ढंगले बस्नु राम्रो होइन र केन्द्री
0: होइन डोजर लगाएर बस्ती खाली गराएर जनतालाई पीड़ा मात्र दिने काम भयो भनेर यो राष्ट्रिय विधायन समितिको प्रतिवेदन सुनाउँदैछु क्या तपाईँ सत्तासीन दलको होइन सांसद हो नि त जनकजी यो त अमानवीय व्यवहार भएन
22: तपाईँको बस्तीमाथि डोजर लगाएको होइन कि समस्यामाथि डोजर लगाएर समस्या समाधान गर्न खोजेको कुराहरू हुन् डोजर भन्ने शब्द चाहिँ आपेक्षित पार्ने ढंगले चाहिँ गइएको कुरा हो र वास्तविक सुकुम्बासीहरूलाई चाहिँ छानबिन गरेर सरकारले व्यवस्था गर्ने भनेर व्यवस्थापन गर्न लागेको हो
0: होल्डिङ सेन्टरमा सुकुम्बासीको जीवनयापन पनि दयनीय देखियो भनेर चाहिँ राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले चाहिँ एउटा तयार पारेको रिपोर्ट आयो क्या अहिले चाहिँ
22: त्यो त हामी अब त्यसमा सुव्यवस्थित ढङ्गले गर्नुपर्छ, उहाँहरूलाई सुविधा हुनुपर्छ भनेर चाहिँ सरकार लागेको पनि छ। भएका कमी कमजोरीहरूलाई चाहिँ सुधार गरेर अगाडि बढ्नुपर्छ सरकारले पनि।
0: होइन, अब केही दिनमा उक्त प्रतिवेदन भौतिक पूर्वाधार मन्त्रीलाई बुझाउने, होइन, सुनिल लम्साल के अरे बुझाउने तयारी चाहिँ भएको छ भन्ने कुरा आइरहेको छ। अब यो यस्तो हो भने त नागरिकहरूलाई सुख भन्दा पनि पीड़ा दिने काम भयो नि त, होइन? यो
22: होइन, त्यो दुःख दिने नियतले मान्छेको नियतका कुराहरू हुन्छन्, राज्य संयन्त्रको नियतको कुरा हुन्छ, सहित नियतले गरेका कामहरूमा सकारात्मक रूपले सोचिदिनुपर्ने पनि हुन्छ। कुनै मान्छेलाई, कुटुम्बवासीलाई, जनतालाई दुःख दिने गरेर गरिएको काम होइन यो। भएका कमी कमजोरी र जन सुविधा उहाँहरूलाई चाहिँ दिने कुरामा सरकार चाहिँ रहि आएको छ।
0: गरीबको चमेली सुन दिने कोही छैन भनेको चाहिँ अब सरकारै सुन्दैन अनि अरू कसले सुन्छ?
22: सरकार सुन्नको लागि त सरकार बनेको छ, सबै कुरो चाहिँ देखिन्छ, सबै कुरो चाहिँ सरकारले सुनेका कुराहरू चाहिँ छलङ्गै पछि देखिन्छ। व्यवस्थापन गर्दै जाँदाखेरि कतिपय ठाउँमा कमी कमजोरीहरू होलान्, ती कुराहरू पनि सुधार हुँदै जान्छन्।
0: पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुनै गाह्रो भइसक्यो, होइन? तपाईँहरूले नदेखेका कति भयो, धेरै भयो नि,
22: किन नदेख्ने प्रधानमन्त्रीलाई? अब किन
0: जनकजी संसदमा उपस्थित हुनुहुन्छ? अहिले
22: संसदमा उपस्थित हुनुहुन्छ, आवश्यकता अनुसार चाहिँ संसदमा उपस्थित हुनुहुन्छ प्रधानमन्त्रीज्यू।
0: कस्तो आवश्यकता होला, सभामुखले आइदिनु पर्यो भन्दा पनि त इग्नोर गरेर बसिरहनु भएको छ, अब योभन्दा ठूलो आवश्यकता के हुन सक्छ?
22: होइन, अब त्यो सभामुखज्यूले आइदिनुहोस् भन्ने कुरो गर्नु अब स्वाभाविक रूपमा चाहिँ हुन्छ, तर अब अहिले तपाईँको देख्नुभयो अब हतार छ, काम धेरै गर्नुपर्ने छ, विधि व्यस्तता छ, धेरै कुराहरू छन्, सरकारले धेरै काम गर्नुपर्ने छ, समय परिस्थिति मिलाएर सम्मान्यजी चाहिँ सदनमा आउनुहुन्छ किन न?
0: होइन, काम त उहाँले गर्नुहुन्छ, काम सिस्टमले गर्ने हो, बालेन साह त्यहीँ बसिराख्नुपर्छ भन्ने छैन, होइन? अब एउटा भौतिक पूर्वाधार मन्त्रीले गएर सड़क खन्ने होइन क्या, खन्ने लाउने हो, नीति गराउने हो, नियम बनाउने हो, संसदमा विधायक विधायकीको भूमिका निर्वाह गर्ने हो, तर उहाँले त टेर्नु भएन क्या यो संसदलाई, यो त राम्रो भएर भने तपाईँकै पार्टीका नेताहरू अमरेश कुमार सिंह लगायतले त यसको खरो विरोध गर्नुभएको छ।
22: नटेरेको भन्ने किसिमको कुरा हुँदैन, तर चाहिँ अब सभामुखले समय अनुसार चाहिँ कार्यपालिका मिलाउनुहुन्छ, उहाँ आउनुहुन्छ।
0: आउनुहुन्छ, कहिले आउनुहुन्छ? अब पाँच वर्षपछि?
22: पाँच वर्षपछि किन आउनुहुन्छ? आवश्यकता अनुसार संसदमा
0: बसिराख्नुपर्छ भन्ने छैन, होइन? अब एउटा भौतिक पूर्वाधार मन्त्रीले गएर सड़क खन्ने होइन क्या, खन्ने लाउने हो, नीति गराउने हो, नियम बनाउने हो, संसदमा विधायक विधायकीको भूमिका निर्वाह गर्ने हो, तर उहाँले त टेर्नु भएन क्या यो संसदलाई, यो त राम्रो

0: शक्तिसम्म एउटा न्यूको जस्तो गरेर भनेर मात्र हुँदैन।
1: म सुन्दैछु कविन्द्र पुर्नाकोटीजीले अब मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाब चाहिँ सम्बन्धित मन्त्रालयको सचिवसम्मले दिने कर्मचारीले दिने व्यवस्था गर्दैछौ भन्नु चाहिँ यो त के हो, यो नागरिकको मतको हुर्मत लिनु होइन?
0: होइन, जुन मान्छेले जुन प्रश्नको उत्तर दिने सिलसिला हुन्छ त्यो आधारमा दिन पनि सकिएला। सचिवले दिनु उत्तर दिनुपर्ने कुराहरू पनि आउन सक्छन्, मन्त्रीले उत्तर दिनुपर्ने कुराहरू पनि आउन सक्छन्। ती कुराहरू त्यो ढंगले व्यवस्थित ढंगले नियमावली बनाउने भन्ने ढंगले अगाडि गइएको हो।
1: कस्तो छ संसद, रमाइलो लागिरहेछ तपाईँलाई?
0: रमाइलो संसद, अब जन सरोकारका विषयहरू पनि संसदमा आएका छन्। धेरै कुराहरू चाहिँ छिटो अगाडि बढाउनुपर्छ भनेर सबै कुरा आएका छ, ठिक चलेको छ संसद।
1: होइन, सांसदमाथि त निकै ठूला आलोचनाहरू पनि आइरहेछन् नि अहिले त, संसदलाई त के बनाए भनेर पनि आइरहेछ होइन?
0: होइन, त्यस्तो होइन। अब संसदमा के हो भने अब मर्यादामा सबैले बस्नुपर्छ। के अरे, देशको सबभन्दा सर्वोच्च निकाय भनेको संसद हो, जसले चाहिँ संविधान संशोधन गर्नेसम्मको हैसियत राख्छ। त्यो अवस्थामा चाहिँ मर्यादित भएर अब सांसदले, पार्टीहरूले, पक्ष विपक्षी दलका मान्यजीहरूले पनि मर्यादित भएर बस्नुपर्ने हुन्छ। यो एउटा नैतिकताको कुरा पनि हुन्छ।
1: तर संसदमा त्यस्ता दृश्यहरू यसो हेर्दाखेरि त संसदलाई त एउटा रमाइलो थलाका रूपमा मात्रै विश्लेषण गर्न सकिन्छ अहिले?
0: त्यो होइन, त्यो रमाइलो थलमा मात्रै होइन, जिम्मेवारीपूर्ण ढंगले सोच्नुपर्छ। अरू साथीहरूले जो पनि हुन्छन्, पक्षका विपक्षका, सरकार पक्ष विपक्षका, सबैले चाहिँ एउटा त्यसलाई गम्भीर रूपमा लिएर एकदम मर्यादित बनाउनुपर्छ संसदलाई भन्ने मेरो चाहिँ मान्यता छ।
1: सरकार अहिले एकदमै काम गर्नुपर्ने ठाउँमा छ। 7 महिनाभित्र अब ग्रे लिस्टबाट चाहिँ आउट हुन सकेन भने ब्ल्याकलिस्टमा पर्ने सम्भावना देखिन्छ देशलाई, होइन? लगानीका वातावरणहरू खुम्चिने सम्भावना पनि छ। अहिले त हामी यो ग्रे लिस्टमा छौं, अब ब्ल्याकलिस्टेड भोलि यदि यो 7 महिनाभित्र राम्रो काम गर्न सकेन भने समस्या आउने देखिन्छ। अहिले हेर्दा प्रधानमन्त्री र संसद व्यवस्थापिका र कार्यपालिका बीचकै, होइन, मतभेद जस्तो स्थिति देखिन्छ। पार्टी सभापति र वरिष्ठ नेता बीचकै अब कति दिनसम्म तपाईँहरू लुकाउनु होला, होइन, कति दिनसम्म तपाईँहरूले चाहिँ यसको चाहिँ बयान दिनुपर्ने होला। तर यो अवस्थाबाट जनताले अपेक्षा गरे अनुसार त यो चाहिँ केमिस्ट्री मिले जस्तो देखिरहेको छैन नि त जनकजी, तपाईँले लागिरहेको छैन?
0: राज्यका संयन्त्रहरूलाई चुस्त दुरुस्त बनाउने कुरामा चाहिँ सरकार चुकेकै छैन, एकदम चाहिँ निरन्तर रूपमा इमानदारीपूर्वक लागेको छ। त्यसो भएको हुनाले यी राज्य संयन्त्रका प्रत्येक सूचकहरूलाई चाहिँ सकारात्मक ढंगले चाहिँ अगाडि बढ़ाउने हिसाबमा सरकार लागेको छ। त्यसैले चाहिँ रात दिन भएर पनि, बिजी व्यस्तता भएर पनि चाहिँ हाम्रो सम्माननीजी पनि लागिराख्नु भएको छ, कार्यपालिका पनि लागिराख्नु भएको छ। र अब यो बहुदलीय व्यवस्थामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा सन्तुलन चाहिँ ल्याउनुपर्छ। यी कुराहरू पनि काहीँ कतै चाहिँ कमी कमजोरी हुन सक्छन्, यसलाई पनि सुधारमा ल्याउनुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता हो। त्यसैले अब नेपाल पछाडि होइन कि अगाडि जान्छ भन्ने चाहिँ हाम्रो बुझाइ हो, र हामी त्यो बाटोमा गएका छौँ।
1: होइन, तपाईँ पनि अब सीमाकै क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले मतदान गरेर चाहिँ पार्लियामेन्टमा पठाउनु भएको हो तपाईँलाई, होइन? अहिले सीमामा पनि त प्रताडना छ नि त नागरिकहरूप्रति, होइन, समस्या छ नि त उहाँहरूमाथि। 100 रुपियाँभन्दा बढीको सामानै ल्याउनु नपाउने, होइन, कर दिन नपाउने, झन्झटिलो छ, रोटीबेटीको सम्बन्ध भन्छन्, वारी पारीको सम्बन्ध छ, पारी मजदूरी गरेर साँझ घर फर्किनेहरू चाहिँ आज चेकिङमा परेका छन्। यस्तो नि हुन्छ भने खुला सीमाना भएको देश
0: होइन। हामीले नैतिक सामाजिक मूल्य मान्यताहरूलाई चाहिँ स्थापित गर्दै लैजानुपर्छ, सम्बन्ध चाहिँ कायम गर्दै लैजानुपर्छ। तर चाहिँ अब एउटा सम्पर्कता सम्पन्न राष्ट्र भएको नाताले आफ्नो स्वाभिमानलाई पनि हामीले ख्यालमा राख्दै अगाडि बढ्नुपर्ने हुन्छ। र खास गरिकन अब तराईका क्षेत्रहरूमा चाहिँ खुल्ला सिमाना भएको कारणले गर्दाखेरि अलिकता समस्या आएको छ। नेपालीहरूले आफ्नो के अरे आत्मनिर्भरतामा चाहिँ अलिक समस्या पनि आएको छ, किनभने हामीले प्रतिस्पर्धा पनि गर्नुपर्नेछ इन्डियासँग। त्यो कारणले गर्दाखेरि अहिले सरकारले सबै ठाउँमा चाहिँ भन्सार तिरेर मात्रै ल्याउने सामानहरू, अनि त्यसपछि चाहिँ आफूले आत्मनिर्भर हुने ढंगले चाहिँ नीति अगाडि बढाउनुपर्छ, क्वारेन्टाइनको व्यवस्थाहरू गर्नुपर्छ भन्ने ढंगले पनि, स्वास्थ्यका लागि पनि इन्डियाबाट आउने सामानहरू पनि स्वास्थ्यका लागि चाहिँ नकारात्मक हुन सक्छन्, त्यसको क्वारेन्टाइन गर्नुपर्छ भन्ने किसिमको नीति पनि ल्याएको छ। त्यो भएर अहिले अलिकता चाहिँ सायद सरकारको तर्फबाट चाहिँ तराई एरियामा, त्यो बोर्डर एरियामा भएको हो। त्यो भएको कारणले गर्दाखेरि आफ्नो स्वाभिमानका लागि सरकार, हामी नेपालीहरू चाहिँ पछि परेका छैनौं, तर त्यही आर्थिक रूपमा कमजोर होला।
1: स्वाभिमानका नाममा गरी खाने वर्गहरूलाई चाहिँ पीड़ा दिन त भएन नि त, सरकारले त व्यवस्था गरिरहेछ नि। उहाँ काफल समातेर, डालो समातेर हिँडिरहेका महिलाको चाहिँ काफलै समातेर पोख दिइरहेछ, होइन? जब सामाजिक सञ्जालमा कुरा आइसके पछाडि चाहिँ त्यसपछि मात्रै उनलाई चाहिँ राहत महसुस हुन्छ। हिजो काठमाडौँमा पनि सुकुम्बासीहरूलाई दौड़ाएको देखिएकै हो, होइन? काठमाडौँमा पनि हिजो पनि सड़कमा, फुटपाथमा के अरे ससाना चाहिँ ठेलाहरू पसल गरिरहेकाहरूलाई पनि दौड़ाएको दृश्य देखिएकै हो। व्यवस्था

0: गर्न सकिएन, ठूल्ठूला विकसित देशहरूमा पनि फुटपाथ त हुन्छन्। सरकार त गरिबको रहेन नि, यो त उच्च वर्गको सरकार
1: हो, व्यवस्थित सरकारले व्यवस्थित गरिन्छ, यो एउटा भाग्य सिर्जना गरिएको भाग्य मात्रै हो, यो गरिबको सरकार रहेन, यो गरिबकै सरकार हो। सबै कुरालाई व्यवस्थित गर्दै लग्यो भनेपछि आज केही समस्या पर्ला केही मान्छेहरूलाई, भोलि व्यवस्थित ढङ्गले उसले चाहिँ आफ्नो जीवनयापन गर्न पाउँछ, यसको प्रतिफल केही दिन केही समयपछि मात्रै पाइन्छ।
0: होइन, हिजोको तुलनामा हिजो चाहिँ अब शक्तिशाली उतिखेरका प्रधानमन्त्री हुन्थे, अहिले चाहिँ बालेन्द्र शाह आफू शक्तिशाली बन्न खोज्नु भएको छ, उहाँले कम्फर्टेबल खोज्नु भएको छ, होइन, उहाँका सबै कुराहरू त न्यायालयदेखि हरेक कुरामा कम्फर्टेबल खोज्यो सरकारले भन्ने आलोचना त छ नि त, होइन जनकजी?
1: होइन, व्यक्तिगत रूपमा उहाँले कम्फर्टेबल खोजेको चाहिँ कुरा चाहिँ होइन। कहिलेकाहीँ के हुन्छ भने राष्ट्रले देशले समाजले पनि कम्फर्टेबल रूपमा अगाडि बढ्दा ठिक हुन्छ, कसरी गर्दा ठिक हुन्छ भन्ने कुराहरू हुन सक्छ, यी कुराहरू चाहिँ होला, तर चाहिँ जनताका लागि देशका लागि चाहिँ खराब सोचेर गलत नियत राखेर अगाडि बढ्ने हाम्रो अहिले सम्माननीय प्रधानमन्त्रीजी पनि होइनन्, हाम्रो पार्टी पनि होइन, अहिले सरकार पनि होइन। अहिले
0: अब अरू सबै कुराहरू राम्रो छ, सुशासन केन्द्रित कामहरू त सरकारले अगाडि बढाउँदै होला गर्दै होला, तर उहाँको चाहिँ अलिकति प्रस्तुति अन्तर्मुखी अर्थात चाहिँ कसैको भनेको नटेर्ने जुन किसिमको उहाँले आज दम्ब देखाइरहनु भएको छ, यो यसका पछाडिको कारण के हुन सक्ला?
1: दम्ब पनि होइन, यो दम्ब पनि होइन, एउटा काम गर्ने तरिका, काम कसरी हुन सक्छ, कसरी छिटो हुन सक्छ, कसरी राम्रो हुन सक्छ भन्ने बेला काम गर्दै जाँदाखेरि फेरि कसैले चाहिँ त्यो दम्ब पनि लाग्न सक्छ, कसैलाई ठिक हो भन्ने पनि लाग्न सक्छ। अब यहाँ त हामी नेपाली जनताहरूको बानी के छ भने हामी सड़कमै अदालत खड़ा गरेर सड़कमै चाहिँ बहस गरेर सड़कमै निर्णय गरेर फैसला गरिदिने एउटा संस्कार पनि छ, त्यो भए अब चाहिँ विभिन्न आफआफ्नो हेर्ने दृष्टिकोण पनि हो त्यो।
0: भनेपछि अब देश चाहिँ कायापलट गर्छ होइन पाँच वर्षमा?
1: हामी लाग्छौ, इमानदारीपूर्वक लाग्छौ, कायापलट अब त्यो जातिको छोरी हो र अहिले चाहिँ फरक त घुमाउने बेला चाहिँ त्यो भइहाल्छ भन्ने हुँदैन, तर यसमा इमानदारीपूर्वक नियत सफा राखेर देश बनाउनुतिर लाग्यो भने सही बाटोमा एकदम खाताहरू पूर्ण रूपमा चाहिँ देश निर्माणका खाताहरू तयार गरेर त्यो समुन्नत समाज निर्माणको बाटोतिर सरकार देश जान्छ।
0: कञ्चनपुरका जनताहरू खुसी छन् जनकजी तपाईँलाई देखेर?
1: जनताहरू चाहिँ अब अहिलेको सरकारलाई देखेर खुसी छन्, अब मलाई सरकारलाई देखेर अब ठिक गरिरहेका छ भन्ने लागिसकेपछि मलाई पनि स्वाभाविक रूपमा चाहिँ अब ठिकै गरेको छ सम्बन्धित पार्टीको मान्छे सरकारमा भएको मान्छे भनेर पनि अब त्यो गरिरहेका छन्। अब सबै कुराहरू के अरे यो तपाईँको असीमित आवश्यकताका बीचमा सीमित साधनहरूले चाहिँ परिपूर्ति गर्नुपर्ने भएकोले पनि भनेको जति सबै सम्पूर्ण एकैचोटि नहुन सक्छ, तर चाहिँ अब यो कुरो सबै बिस्तारै हुँदै जान्छ। यो वर्ष हामीले चाहिँ सुशासनको वर्ष भनेर पनि भनेका छौँ र त्यसपछिका दिनहरूमा चाहिँ अब केही कुराहरू अब आर्थिक रूपमा चाहिँ कमजोर भएको देशमा केही कुराहरू चाहिँ आर्थिक संकलन गरेर विकास निर्माणका कार्यहरू पनि अगाडि बढ्नेछन्। अब
0: यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह धामी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरूरी सूचना।
3: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
3: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
3: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
5: मोबाइल नम्बर 9855196076, 9861179076 र 9817162223।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनौ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड रेडियो आदिखोला 105.4
10: प्रचलित कानुनी व्यवस्था छ, त्यो प्रथम दृष्टिमै गलत छ।
0: कसरी गलत छ त्यसो भए? तपाईँको व्याख्या के हो? कानुनको कुन धारा कुन दफाले यस्ता मुद्दाहरूलाई चाहिँ फिर्ता लिन मिल्दैन? सरकारले सिफारिस गरेको माननीय अधिवक्ताको कार्यालयले भन्ने मुद्दालाई चाहिँ
10: हजुर। अब यो कसरी छ भन्दाखेरि यो कसरी यो मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 116 मुद्दा फिर्ता लिन सक्ने भनेर व्यवस्था गर्यो। तर उक्त कानुनमा भएको व्यवस्था के हो भने केही जघन्य र गम्भीर प्रकृतिका मुद्दा बाहेक अरू मुद्दा फिर्ता लिन पाइन्छ भनेर व्यवस्था गर्यो र सम्पत्ति शुद्धिकरणको आरोप फिर्ता लिन नपाइने मुद्दाको सूचीमा छ। र त्यसले गर्दाखेरि सरकारले जुन 77 सालमा जुन एउटा सरकारवादी भइसकेलाई फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी जुन निर्देशिका जारी गरेको थियो, उक्त निर्देशिकामा भएको व्यवस्था अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन सकिँदैन। निर्देशिकाले प्रचलित कानुनको निषेध गरेका मुद्दा पनि फिर्ता लिन नमिल्ने भन्दा स्पष्ट व्यवस्था गर्यो। र अब मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 अदालतमा अभियोग पत्र दायर भइसकेपछि सम्बन्धित मुद्दाका थप प्रमाण भेटिए मात्रै दावी संशोधन गर्न पाइन्छ भन्ने व्यवस्था गरेको छ। तर यहाँ थप प्रमाण भेटिएको अवस्था छैन। तर यसरी यो भएको हुनाले के छ भने प्रचलित कानुनमा भएको व्यवस्थालाई एउटा नजर अन्दाज गरेर जुन अहिले मुद्दा फिर्ता लिने कार्य गरियो यो के त भन्दाखेरि यो यसले एउटा के देखाउँछ भन्दाखेरि पीडितको न्याय पाउने अधिकारलाई पीडितको न्याय पाउने हकलाई पनि यसले बन्दी लगायो
0: होइन। तपाईँले राम्रोसँग रवि लामिछाने विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लाउनका निम्ति होइन पीडितहरूले त निवेदन दिएका छैनन् नि त, त्यो माग गरेका छैनन् नि, यो त सरकारले प्रतिशोधपूर्ण ढंगले लगाएको हो नि त त्यतिखेर भन्ने छ नि त होइन?
10: होइन, त एउटा बजारमा आएको छ। यसले एउटा के देखिन्छ भने नि म दुई तिनवटा कुरा राख्छु। एउटा टु पोइन्ट, यसले एउटा कुरा न्यायमा पहुँचको हक जुन संविधानको धारा 20 पनि प्रतिकूल देखिन्छ र न्याय प्राप्त गर्ने हकलाई पनि यसले संकुचन गर्ने काम भयो र फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने कामहरू भयो। कसरी भन्दाखेरि यो पहिला त माननीय अधिवक्ताको चाहिँ निर्देशन अनुसार त्यहाँ जिल्ला वकिल कार्यालयले चाहिँ निवेदन लिएर गइएको अवस्था हो, त्यसलाई काशी जिल्लाहरूले त्यसलाई के छ भने अनुमतिलाई दिएको अवस्था छ। यसले एउटा के कानुनको शासन, न्यायिक स्वतन्त्रता, जुडिसियल इन्डिपेन्डेन्स अनि सम्मानताको सिद्धान्त डक्ट्रिन अफ इक्विटीसँग पनि पूर्ण रूपमा मिलेको देखिँदैन। यसरी देशको सर्वोच्च काम यो मानव अधिकारको काम के हो भन्दाखेरि वकिल सरकारी वकिलको काम के हो भन्दाखेरि सर्वोच्च कानुनी सल्लाह प्रदान गर्ने र नियमन गर्ने निकायबाट एउटा न्यायिक सन्तुलन र जवाबदेहिता कायम गर्नुपर्ने जुन संवैधानिक जुन अपेक्षा थियो नि त्यसको विपरीत जुन काम भयो यो निर्णय के देखिन्छ भन्दाखेरि यो वकिल कार्यालयको निर्णय छ, जिल्ला वकिल कार्यालयको निर्णय
0: होइन। तपाईँलाई राम्रोसँग थाहा छ नि त, अदालतले भनिदियो नि त पीड़ित बचतकर्ताको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु नै यस मुद्दाको मुख्य विषयवस्तु हो। कुनै व्यक्तिलाई दुःख दिने नियतले गर्ने होइन, कुनै व्यक्तिलाई चाहिँ होइन तर्पाई राख्ने नियतले होइन, पीड़ितले रकम फिर्ता पाउनु पर्यो, मुद्दा लाएर हुँदैन बोल्यो नि त उसले।
10: यसो भयो, यसलाई हामीले एउटा पहिलो कुरा त हरेक पहल कदमहरू एउटा के त भने कानुनको अनुसार हुनु पर्यो, संविधान अन्तर्गत एउटा मुलुक चल्नुपर्छ। यहाँ अरूलाई राज्यले आफैले कानुन नमान्ने, राज्यले अरूलाई कानुन नमान्ने अनि जनताले कानुन पालना गर्दैछ भने त आएको अवस्था देखिन्छ। र अहिलेको अवस्था के हो भन्दाखेरि जिल्ला सरकारी वकिलको जुन एउटा मागदाबी बमोजिम निवेदन दिएर गएको आधारमा काशी जिल्लाहरूले अनुमति दियो, त्यो त कानुनमा छैन। हेर्नु कहीँ पनि काम मैले अहिले लाग्छ नि मुलुकी एउटा तपाईँलाई म फेरि पनि एउटा भन्न चाहन्छु कि मुलुकी तपाईँको फौजदारी कार्यविधि संहिता मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116 एउटा नेगेटिभ लिस्टमा राखेको मुद्दा हो यो। तपाईँले मैले अझै पनि एउटा म एउटा बिहान बिहानीको कार्यक्रम छर्लङ्ग पार्न चाहन्छु, त्यो मेरो भनाइ होइन लक्ष्मी। भोलिकी फौजदारी कार्मिक संहिताको दफा 116 के भन्यो भने मुद्दा फिर्ता लिन नहुने भनेर व्यवस्था गर्यो। अनुसूची एक वा अनुसूची दुई अन्तर्गतका कसुरमा अदालतमा एकपटक दायर भइसकेको मुद्दा फिर्ता लिन सकिने छैन। एक भित्ता राजधानी नागरिकता अध्यागमन भ्रष्टाचार मानव व्यक्तिगण सम्पत्ति शुद्धिकरण भन्दै सम्पत्ति शुद्धिकरण अनि तपाईँको प्राथमिक स्मारक सम्बन्धी मुद्दा भनेर बोलेको छ। यदि प्रश्न के बोल्यो भने सम्पत्ति शुद्धिकरण मुद्दा त फिर्ता लिनै सकिन्न, यो नेगेटिभ लिस्टमा रहेको मुद्दा हो यो, यसलाई त कुनै पनि हालतमा राज्यले
0: सहकारी ठगी प्रकरणको आरोप लागेको व्यक्तिलाई संगठित र संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लाउनु नै त्यतिखेर नै यो शोचनीय विषय थियो। त्यतिखेरको सरकारले प्रतिशोधपूर्ण ढंगले उनलाई चाहिँ गलाउनका निम्ति यो कार्य गरेको थियो भन्ने कुरा आइरहेछ नि त होइन।
10: अब हेर्नुहोस् यो प्रतिशोधपूर्ण छ त्योभन्दा त आयो, मैले अघि पनि राखेँ, त्यो त एउटा कुरा, त्यो त भोलि अदालतले त्यसलाई भेरिफाई गर्न सक्नु पर्थ्यो नि। अहिले के त भन्दाखेरि यो प्रतिशोधपूर्ण कार्य भनेकै आधारमा यो मैले अघि पनि पढेँ, मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116 त यो संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिनै सकिन्न। यो त इन्द्र, यो त स्वर्गको राजा इन्द्रले पनि यो मुद्दा फिर्ता लिन सक्दैन, तर मानिस
0: भक्ता
10: अब इन्द्रले लियो भने यो म फेरि पनि भन्न चाहन्छु, यो कसैले पनि यो स्वर्गको राजा इन्द्र आए पनि यो मुद्दा फिर्ता लिन सक्ने वा छैन, तर मानिस भक्ता कार्यालयको निर्देशन अनुसार जिल्ला उकिल कार्यालयले अनुमति माग्यो र काशी जिल्लाले त्यसलाई अनुमति प्रदान गरिदिएको अवस्था छ। किन कास्की जिल्लाको आदेश पनि गैर कानुनी छ, त्रुटिपूर्ण छ, त्यसलाई सच्याइनु पर्दछ, सचिनु पर्दछ भनेर हाइकोर्टमा जान सक्ने व्यवस्था पनि कानुनै व्यवस्था छ। त्यसले गर्दाखेरि कानुनको आत्मालाई निर्हरण गर्ने कामहरू भएको छ। फेरि पनि एउटा फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने कार्यहरू यहाँ मानव कार्यालयले गर्यो, त्यस उप सर्वोच्चमा रिट छ, त्यस रीतमा पनि मैले रीत निम्तको पक्षबाट बहस गर्दैछु। अब आगामी केही समय
0: सर्वोच्चमा चाहिँ के हुन्छ, अब जिल्ला अदालतले चाहिँ के अरे यस्तो उङ्गराई दिइसके पछाडि चाहिँ अब सर्वोच्चले के गर्छ त्यसो भए सर्वोच्चको फरक हुन्छ?
10: यो मुद्दा सर्वोच्चमा विचाराधीन छ, मैले फेरि पनि यहाँ बिहान बिहानको कार्यक्रममा मैले भन्न चाहे नेपाली जनतालाई यो मुद्दा सर्वोच्चमा विचाराधीन छ, मानवताको कार्य त्रुटिपूर्ण छ भनेर यहाँ सर्वोच्चमा हामीले रीत हालेका छौँ, त्यो मुद्दा विचाराधीन अवस्थामा छ। अब केही समयपछि त्यो मुद्दाको त्यसै सुनवाई हुनेछ, त्यसले अहिले मैले डेट एक दिनका साथमा यहाँलाई भन्न सकिनँ। त्यसले गर्दाखेरि मैले के भन्न चाहन्छु भने जुन कुरा जुन विषयमा एउटा विवाद बनेर अदालतमा सर्वोच्चमा सर्वोच्च अदालतमा यो मुद्दा विचाराधीन अवस्थामा छ, त्यो मुद्दालाई एउटा नजर अन्दाज गरेर जुन अहिले जिल्ला उकिल कार्यालयले जुन फिर्ताको लागि चाहिँ अनुमति लिएर गएको देखिन्छ र अदालतले शासकीय जिल्ला अनुमति दियो त्यो मिल्दैन। त्यसले गर्दाखेरि मैले फेरि पनि भन्न चाहेँ कानुनमा फिर्ता लिन सक्ने गरी जस्तै छैन,
0: कानुनमा फिर्ता लिन सक्ने गरी व्यवस्था छैन भने मान्य अधिवक्ताको कार्यालयले केलाई टेकेर सरकारलाई सिफारिस गर्यो अधिवक्ताज्यू?
10: यो मानवता कार्यालयले जुन राजनीतिक पूर्वाग्रहको रूपमा प्रष्टै बोल्न सकिन्छ, राजनीतिक एउटा पूर्वाग्रहको आधारमा एउटा सिफारिस गर्यो, त्यो मानवताको कदम त्रुटिपूर्ण छ, सच्याइनु पर्दछ भनेर हामीले सर्वोच्चमा रिट दायर गरेका छौँ। त्यसमा म पनि रिट निम्तको तर्फबाट म पनि एउटा बहस मैले पनि गरेको थिएँ, त्यो मुद्दा फेरि पूर्ण इजलासमा डिभिजन बेन्चबाट त्यो मुद्दा सुनाइ भएको थियो, डिभिजन बेन्चले पूर्ण इजलासमा त्यसलाई पठाएको छ, अब त्यसको पेशीको सुनाइ भइसकेको छैन अझ। त्यसले गर्दाखेरि अदालतमा सर्वोच्च अदालतमा त्यो मुद्दाको विचाराधीन अवस्थामा रहेको,
0: अब सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश आउनु भएको छ डाक्टर मनोज कुमार शर्मा।
11: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
12: यस समयको साथमा जितु सुनचादी पसल भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
13: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
11: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजे को आधी खुला खबर में प्रविधि कक्ष अशोक संग यहां स्वागत छ। आरती कुंवर सैंगे जिला को पहला आवाज रेडियो आधी खुला को समाचार मूलक प्रस्तुति आधी खुला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhula.org बाट लगन गरेर संसार को जुनसुक स्थान में बसेर पनि हामीलाई प्रत्यक्ष रूप में सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबर को साथ में हिमाल सुन चाँदी पसल उच्च क्वालिटी का आकर्षक गरगहना ग्यारेन्टी का साथ खरीद बिक्री असल तपाईकै सुख दुख को साथी हिमाल सुन चाँदी पसल वालिंग बजार स्याङ्जा।
0: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। मूल्य पारदर्शिता को विषय में व्यवसायी र उपभोक्ताहरूमा सचेतना फैलाउने उद्देश्यले वालिङमा छलफल। सार्वजनिक स्थलमा धूम्रपान र श्रुति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कार्यवाही हुने र स्याङ्जामा सुन्तला बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न। वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिका र एकीकृत सेवा कार्यालय स्याङ्जाको समन्वयमा वालिङमा अन्तर्क्रिया सम्पन्न भएको छ। मूल्य पारदर्शिताको विषयमा व्यवसायी र उपभोक्ताहरूमा सचेतना फैलाउने उद्देश्यले नियामक निकाय र औद्योगिक व्यापारी व्यवसाय बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले मूल्य पारदर्शिताले उपभोक्ता र व्यापारी दुवै पक्षलाई फाइदा हुने भन्दै हरेक क्षेत्रमा पारदर्शिता हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा विभिन्न व्यावसायिक समस्या र अधिकतम खुद्रा मूल्य सम्बन्धमा उद्योगी व्यापारी व्यवसायहरूका जिज्ञासाहरूको विषयमा कार्यालयका प्रमुख पौडेल, वालिङ नगरपालिकाका लेखा अधिकृत भोजराज बगाले र उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले सहजीकरण गर्नु भएको थियो। कार्यक्रमका अवसरमा मुख्य गरी अण्डर बिलिङको समस्या, पुरानो स्टकको मूल्यमा समस्या, दरेटको ट्याग हस्तलिखित हुन नहुने लगायतका विषय उप छलफल भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघका अध्यक्ष चेतनारायण श्रेष्ठले संघबाट विभिन्न समयमा अधिकतम खुद्रा मूल्य सूची, करपाटी, उपभोग्य म्याद गुज्रेका सामान बिक्री नगर्ने, सम्बन्धित निकायहरूमा दर्ता गर्ने र समयमै नवीकरण गर्नुपर्ने लगायतका सचेतनामूलक जानकारी व्यवसायहरूलाई दिँदै आएको बताउनुभयो। अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अनुपमा तिवारीले स्वागत र सञ्चालन संघका महासचिव रमेश सरियालले गर्नुभएको थियो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले श्रुतिजन्य पदार्थको बिक्री वितरण तथा सेवन सम्बन्धी कानूनी व्यवस्था कड़ाईका साथ पालना गर्न सर्वसाधारण र सम्बन्धित पक्षलाई आग्रह गरेको छ। कार्यालयले सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूम्रपान तथा श्रुति सेवन गर्न नपाइने व्यवस्था पुनः स्मरण गराएको हो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्लाधिकारी प्रेम सुवेदीद्वारा जारी सूचना अनुसार धूम्रपान तथा श्रुति सेवन मानव स्वास्थ्यका लागि हानिकारक मात्र नभए आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेको उल्लेख गरिएको छ। प्रशासनले 18 वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई श्रुतिजन्य पदार्थ बिक्री वा निशुल्क वितरण गर्न नपाइने जनाएको छ। यस्तै शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा सरकारले तोकेका सार्वजनिक स्थलबाट कम्तीमा 100 मिटर भन्दा बाहिर श्रुतिजन्य पदार्थ बिक्री वितरण गर्न 100 मिटर भित्र श्रुतिजन्य पदार्थ बिक्री वितरण गर्न प्रतिबन्ध रहेको सूचनामा उल्लेख छ। फुटकर रूपमा चुरोट, बिडी वा सिंगारको खिल्ली बिक्री गर्न नपाइने, उपहार वा निशुल्क रूपमा श्रुतिजन्य पदार्थ वितरण गर्न नहुने तथा बिक्री स्थलमा आकर्षक सजावट वा प्रदर्शन गर्न समेत रोक लगाइएको प्रशासनले जनाएको छ। त्यसै गरी अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न नहुने व्यवस्था पनि लागू रहेको सूचनामा उल्लेख गरियो। जिल्ला प्रशासन कार्यालयले यी व्यवस्था कार्यान्वयन भए नभएको विषयमा नियमित अनुगमन गरिने र उल्लंघन भएको पाइएमा कानून अनुसार कार्यवाही गरिने चेतावनी दिएको छ। स्याङजामा सुन्तला बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई स्याङजाको आयोजनामा आयोजित कार्यक्रममा सुन्तला जात फलफूलको बीमा सम्बन्धी अन्तर्क्रिया गरिएको हो। कार्यक्रममा कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ नारायण प्रसाद पाठकले विभिन्न समयमा रोगकीराको प्रकोपका तथा प्राकृतिक विपत्तिका कारण सुन्तला जन्य फलफूलमा क्षति हुने र यसको प्रत्यक्ष प्रभाव कृषकलाई पर्ने भएकाले बीमा कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो। कार्यक्रममा शिखर इन्सुरेन्स वालिङ शाखाका प्रमुख शंकर सुवेदी, अजय अधिकारी, नारायण पाठक र प्रतिभा बुढा थोकीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा कृषि विकास शाखा वालिङका प्राविधिक कस्तुरी अस्लामी, कृषक तुलसा भण्डारीले कार्यक्रम निकै फलदायी रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रम कार्यालयका प्रमुख अजय अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन प्रतिभा बुढा थोकीले गर्नुभएको थियो। गुल्मीमा हुलाक कार्यालय मार्फत चार स्थानीय तहका 210 जनालाई राहदानी वितरण गरिएको छ। यस जिल्लामा हालसम्म रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, गुल्मी दरबार गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा सो संख्यामा राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालय गुल्मीले जनाएको छ। जिल्ला हुलाक कार्यालयका प्रमुख खेतबहादुर खत्रीका अनुसार हालसम्म रेसुङ्गा नगरपालिकामा 51 जना, मुसिकोट नगरपालिकामा 132 जना, गुल्मी दरबार गाउँपालिकामा 6 जना र कालीगण्डकी गाउँपालिकामा 21 जनालाई घरमै पुगेर राहदानी वितरण गरिएको छ। मदानी गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा राहदानी वितरण गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। राहदानी घरमै लग्नका लागि जिल्लामा गत वैशाख 10 गते जिल्ला प्रशासन कार्यालय र हुलाकबीच सम्झौता गरिएको थियो। संघीय सरकारको 100 दिने कार्यसूची अनुसार समावेश गरिएको घरमै सेवा पुर्याउने कार्यक्रम अनुरूप यो सम्झौता गरिएको बताइएको छ। राहदानी वितरणका लागि स्थानीय तह र सम्बन्धित वडाको समन्वयमा वितरण गरिएको छ। सम्बन्धित व्यक्तिले आफ्नो परिचय खुल्ने कागजातसँगै एका घरको परिवारले राहदानी प्राप्त गर्नका लागि हुलाक दस्तुर प्रति राहदानी 55 रूपियाँ बुझाउनु पर्नेछ। सम्झौतापछि शुरू भएको यो सेवालाई अझ थप प्रभावकारी बनाउने योजना रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: भिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङजा।
0: रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। तनहुको प्रमुख पर्यटकीय केन्द्र बन्दीपुरमा चीनको ग्रेट वालको झल्को दिने गरी निर्माण भइरहेको मिनी ग्रेट वालको काम अलपत्र परेको छ। आवश्यक बजेट अभाव भएपछि बन्दीपुर गाउँपालिकाको यो महत्वाकांक्षी आयोजनाको काम अघि बढ़न सकेको छैन। सम्झौता अनुसार यति बेला निर्माण पूरा हुनुपर्ने हो, तर हालसम्म भौतिक प्रगति 40% मात्रै भएको गाउँपालिकाले जनाएको छ। थानीमाई डाँडादेखि मुकुन्देश्वरी डाँडासम्म कुल 1250 मिटर लामो ढुंगाको पर्खा लगाउने काम भइरहेकाले यसलाई मिनी ग्रेट वाल नामकरण गरिएको हो। मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सिंहले शासन गरेको ऐतिहासिक स्थल पनि हो। संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको 70% र गाउँपालिकाको 30% लागत साझेदारीमा आयोजना अगाडि बढ़ाउन 78 असोज 12 गते धर्मसही कश्यप जेवीसँग सम्झौता भएको थियो। 79 चैत 30 भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदारले समयमा काम गर्न नसकेको पालिकाको भनाई छ। गाउँपालिका र नेपाल सरकारको गरी हालसम्म आयोजनामा 1,50,00,000 रूपियाँ लगानी भइसकेको छ। बाँकी करिब 60% काम अगाडि बढ़ाउन अहिले बजेट अभाव छ। मूल्य अभिवृद्धि कर भ्याट सहित कुल 3,69,00,000 रूपियाँ लागतमा बन्ने भनिएको मिनी ग्रेट वालका दुवैतर्फ पर्खाल लगाउने पर्खालमा 12.5 mm को स्लेट ढुंगा टाँस्ने भूईमा पीसीसी गरेर 25 mm को ढुंगा छाप्ने र थानीमा जाने भानुमावीदेखि ग्रेटवालसम्म करिब 300 आकर्षक बत्ती राख्ने सम्झौतामा उल्लेख छ। पोखराबाट 74 किलोमिटर र काठमाडौँबाट 142 किलोमिटरको दूरीमा रहेको बन्दीपुर पृथ्वी राजमार्गको डुम्रे बजारबाट 9 किलोमिटर पक्की सड़कको यात्रा गरेपछि पुग्न सकिन्छ। लमजुङका स्थानीय तहले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन ताकेता गर्न थालेका छन्। सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण हटाउन बेसी सहर सुन्दर बजार र रायनास नगरपालिकाले छुट्टा छुट्टै सूचना जारी गर्दै ताकेता गरेका हुन्। उनीहरूले अवैध संरचना नहटाए स्थानीय तह आफैले हटाउने समेत चेतावनी दिएका छन्। बेसी सहर नगरपालिकाले बाटो कुलो पोखरी मसानघाट गौचरण लगायत सरकारी तथा सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा वा अन्य संरचना 35 दिनभित्र आफै हटाउन निर्देशन दिएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज सिंह बोहराले मंगलबार जारी गर्नुभएको सूचनामा नगरपालिकाले तोकिएको अवधिभित्र अतिक्रमण नहटाए कानून अनुसार डोजर लगाएर संरचना हटाइने र त्यसको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ। साथै सार्वजनिक जग्गा मिचिएको जानकारी भए प्रमाण सहित नगरपालिका वा वडा कार्यालयमा उजुरी दिन नगरवासीलाई आह्वान गरिएको छ। सूचना दिने व्यक्तिको विवरण गोप्य राखिने नगरपालिकाले जनाएको छ। अब अन्तिमादी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मूल्य पारदर्शिताको विषयमा व्यवसायी र उपभोक्ताहरूमा सचेतना फैलाउने उद्देश्यले फालिङमा छलफल। सार्वजनिक स्थलमा धूम्रपान र श्रुति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरी कार्यवाही हुने। र स्याङ्जामा सुन्तला बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि बिदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।
1: आधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट लाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्र एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक हप्ता हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4140-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट।

आज मिति 2083 साल जेठ महिनाको 9 गते शनिबार, तदनुसार सन् 2026 मे 23 तारीक ज्येष्ठ अधिक शुक्ल पक्षको सप्तमी तिथि बिहान 10:39 बजेपछि अष्टमी तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ। वृष राशि हुनेहरूको लागि परिस्थितिवश काममा बाधा हुने समय छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनु पर्ला। व्यवसायमा आंशिक लाभ हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।

मिथुन राशि मिथुन राशि हुनेहरूको लागि आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। कर्कट राशि हुनेहरूको लागि अध्ययन र लेखनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। आमदानीका स्रोत बढ़नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुन सक्छ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारीफ हुनेछ। भोलिको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। सिंह राशि हुनेहरूको लागि रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले काममा हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व र कुशलता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। कन्या राशि हुनेहरूको लागि खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। लागत मूल्यांकन नगरी काम थाल्दा समस्या पर्न सक्छ। खर्च लागे पनि यात्राको साइड जोड्न सक्छ। टाढाका साथीभाइको निम्ति प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौड़धूप गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउन सक्छन्। सजग रहनुहोला। तुला राशि हुनेहरूको लागि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् र मेहनतको फल प्राप्त हुनेछ। समय लागे पनि मेहनतले काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। संचित धनको उपयोग गर्दा फाइदा हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि गरिएको कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ़नेछ। पेसा व्यवसायमा पनि फाइदै हुनेछ। पारिवारिक माहौल भने केही अशान्त रहनेछ। धनुराशि हुनेहरूको लागि मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्र गर्न सिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रूचि बढ़नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। मकर राशि हुनेहरूको लागि स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। सोचेको समयमा काम नबन्न सक्छ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुपर्ला। आफ्ना सूचना बाहिरिन सक्छन्। गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। केही अवसर प्राप्त भए पनि कामको मेच नमिल्दा व्यवहारमा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चन पर्ला। कुम्भ राशि हुनेहरूको लागि हाँसखेल र मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। आफन्तको सत्कार पाइनेछ। आमदानी बढ़ाउने काम शुरू गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा हुनेछ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय छ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा स्वास्थ्य कमजोर बन्नाले चिताएको काम रोकिन सक्छ। गोपनीयता बाहिरिनाले अवसरवादीहरूले आफ्ना फाइदा उठाउन सक्छन्। अरूका लागि बुद्धि खर्चन पर्नेछ। श्रम गरिकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। तापनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीको चलखेल भने बढ़न सक्छ। सजग रहनुहोला।
हजुर यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ, हुनुहुन्छ आदि खोला संचार सहकारी संस्था लिमिटेड वालिङ आठ स्याङ्जेद्वारा संचालित यस सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्जका सियर सदस्य हुनुहुन्छ वालिङ आठ जयसी पन्धिराका साल बहादुर राणाज्यू। उहाँको आजको दिनमा शुभ जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको अवसरमा सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं। उहाँलाई जन्मदिनको यस विशेष दिनमा जन्मदिनको लाखौं लाख शुभकामना।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: खुलियो खुलियो खुलियो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुलियो
2: सिटी भेटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
1: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क नम्बर 063-441-2020 मोबाइल नम्बर 98-560-31-730 98-560-55-536 र 98-473-41-010
1: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा। कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो।
3: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98-469-18921 र 98-462-39-399।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार विज्ञापन हो।
10: चोरली म बता चलू।
11: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
11: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33-33, 64-44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855150068 र 9836707071।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: ओई एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो।
12: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
12: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
12: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
12: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
12: सम्पर्क मोबाइल 9842698145।
13: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
13: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
14: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
15: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
16: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
15: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
16: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
15: ए हो र बाबु?
16: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
15: ए
16: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
15: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
17: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
17: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण निर्माण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
18: फोन नम्बर 0364145002 मोबाइल 98560405002 र 98460151।
17: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 9 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज ओन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो बात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो विनाश टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसा फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिनो विनाश टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै

0: एक्सरी पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364-41-051, मोबाइल 98-55-52-49। स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, शहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज नास्ता यहीं बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनीर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 063446331, मोबाइल 9856553331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
9: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
10: होइन, के भयो र किन लाखोर गरेको हो?
9: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
10: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
10: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
9: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856054 र 9008747723।

0: न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
1: होइन के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: चा कस्तो सास गनाएको तिम्रो त,
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
8: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
8: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
11: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9824040029।
0: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
0: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
0: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
9: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
9: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
9: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
9: मुख गनाउने समस्याको उपचार, दाँत रङको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गुटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गुटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा। प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
14: तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ दिदी। यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
15: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
16: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
17: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
18: यस समयको साथमा जितु सुनचादी पसल
19: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
20: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
17: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: छायो।
1: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 4 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
2: नेपाल आदर्श नै किन रोज्ने त?
3: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द,
2: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
3: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
2: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
3: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
2: खेलकुद, सांस्कृतिक तथा सहपाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
3: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
2: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
3: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501143,
2: 9556501142
3: र 9556501133।
2: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भीमटारी स्याङ्जा।
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
5: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
4: मोबाइल नम्बर 9806641870 र 9865494497।
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
11: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 र सिसिटिभीको क्षेत्रमा 6 सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
10: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
11: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
10: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551271, 9468323809 र 9855502071।
0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
12: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
12: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक। प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी। मोबाइल 9849718921 र 9842939399।
13: ओहो
14: ल मरेको के हो?
13: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
14: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
13: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
14: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
13: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
15: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
16: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा एघारको नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 कक्षा बाह्रको बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनशीप विजेता, स्पेन बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशीप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ, पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 0615702010, 5853007। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टू एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
0: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा आठ सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा आठ सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
19: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
20: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
19: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
20: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
19: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
1: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
21: सम्पर्क मोबाइल 97484-34484।
22: मौरी घरको मौरी घार उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा।

0: कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 को अवसरमा ग्वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 औं श्रृंखला कार्यक्रम ग्वालिङ नगरपालिकाको आयोजना तथा भेषजरा साहित्य प्रतिष्ठान ग्वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 15 गते शुक्रबार। स्थान ग्वालिङ नगरपालिकाको सभाहल। बिहान 11 बजे। आयोजक ग्वालिङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय ग्वालिङ स्याङ्जा। संयोजन भेषजरा साहित्य प्रतिष्ठान ग्वालिङ स्याङ्जा।
1: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
2: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
1: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
2: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
1: हाम्रा सेवा तथा सुविधाहरू
2: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
2: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
2: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ग्वालिङ फकुन्डे।
3: सम्पर्क फोन नम्बर 0364 41 6024।
4: पुरामृत भवानी माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
0: एसईई परीक्षा 2082 मा यसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 मा विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: पुनामृत नै किन?
0: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
4: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
0: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
4: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
0: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
4: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
0: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी सिप विकास गरी आनन्द लिन
4: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन
0: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
4: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन
0: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
4: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
0: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय, बसाई व्यवस्थापन, सिकाई वातावरण र मनपर्ने पोसाकको आनन्द लिन
4: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
0: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय, ग्वालिङ 10 फुलबारी स्याङ्जा।
4: सम्पर्क नम्बर 0638412021, मोबाइल नम्बर 9856028432।
0: समयमै पूर्णामृत जाऊ, आफ्नो भविष्य बनाऊ।
4: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि,
0: उपलब्धि मापन परीक्षा जेठ 16 गते।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: to all.
1: ओ माई बाबा, बिरामी हुनु भयो कि कसो?
2: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल, चिन्तै नलिनुहोस् न माई बाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
3: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
4: के गर्नु त दाई, यो फोहोरको घरमा के काम, त्यही भएर डहरमा फ्याँकिदिएको नि।
3: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
4: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौं।
3: बाहिर जथाभावी दिसा पिसाब नगरौं, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौं।
4: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौं। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौं।
3: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
5: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो?
6: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
5: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
6: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
5: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
7: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
7: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
7: सुखको गहना दुःखको खजना।
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल,
7: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
1: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल छ। प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 063-44-41-163, मोबाइल 98-61-98-870। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841424288 र 9843686640।
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: ए आसरा, किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन, अलि विश्वासिलो ज्योतिष।
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
8: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
9: अब सुन्नुहोस् पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
9: मद्यपान र धूम्रपान सेवन नगरौं।
10: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
12: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
11: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
13: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
11: दाँत सफा गर्ने टल्काउने,
13: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
11: दाँतको जरासम्म सफा गरी भर्ने,
13: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
11: दाँतमा खोल राख्ने,
13: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार,
11: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
13: सम्पर्क कान्तिपुर स्मार्ट डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
11: मोबाइल 9846216629 र 9846168251।
14: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
15: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
14: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
15: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
14: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
15: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
14: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
15: मुटुको जाँच, ECG सेवा,
14: भाँचिएको हड्डी प्लास्टर सेवा,
15: डिजिटल एक्सरे सेवा,
14: छिरफार गर्ने, पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
15: सर्वसुलभ फार्मेसी सेवा।
14: सम्पर्क स्थान: मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
15: फोन नम्बर 0364-41-087, मोबाइल 9846-69-7174। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
14: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
15: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
14: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
15: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
14: पाण्डे सु सेन्टर, वालिङ बजार।
15: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
14: मोबाइल नम्बर 9846086005।
16: ए दिदी, पक्नुस् त, पक्नुस् त, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
17: घर बनाएन त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
16: फर्निचरको सामानहरू दिदी? त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
17: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
15: हाम्रा सेवाहरू: फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाजा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9856309988 र 9856555988।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्ये

0: एकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: सधैँ सामान्य कपड़ा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपड़ा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
2: मोबाइल 98135 56 496।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
7: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
10: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
11: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
13: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
12: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
13: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
12: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
13: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
14: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
14: सचेत बनाऊ।
15: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
16: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
6: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
16: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
6: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
16: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
6: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
16: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
6: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
16: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
6: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
16: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
16: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
16: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
6: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित ना, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4

पछि पहिलो पटक क्रिस्टियानो रोनाल्डोलाई उपाधि। नेपाल खबरमा अब पूरा खबर। पाँच थरको याङबरक गाउँपालिका वडा नम्बर दुईमा गैराती आएको बाढ़ीले त्यहाँ सड़क, पुल र केही खेतीयोग्य जमीन तथा केही घरमा समेत क्षति पुगेको छ। जिल्ला

0: तथा केही घरमा समेत क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयहरूमा 40 डिग्री सेल्सियस वा त्यो भन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँकी र दाङ रहेका छन् भने अत्याधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तु रहेका छन्। सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी मापन भएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ। तातो हावा तथा तातो लहरबाट बस्न बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढ़ी नजान, चर्को घाममा बाहिर ननिस्कन, हल्का लुगा, सुतीको कपड़ा लगाउन स्वास्थ्य कर्मीहरूले सुझाव दिएका छन्। यसैबीच आज दिउँसो गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँ र राति कोशी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेस प्रदेश सहित कोशी बागमती र गण्डकीका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाड़ीमा अबदेखि यात्रुको लगेज झोलामा ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित यो प्रणाली लागू गर्न लागि हो। यसबारे हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा जेठ 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर सबै मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ। यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ़दो लगेज चोरी, झोला हराउने तथा गैर कानूनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागि जानकारी दिनुभयो। यातायात व्यवसायीका अनुसार चाडपर्व, भीड़भाड़ तथा रात्रिकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो। कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसार पसारमा सार्वजनिक सवारीको दुरूपयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए। नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल शुरू गरी यसबारे एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति हरि ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घ रोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चितता गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको खबर छ। निर्देशनमा होल्डिङ सेन्टरमा बसेका तर विभिन्न रोजगारीमा संलग्न सुकुम्बासीहरूलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी पाएक पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाई समितिलाई जानकारी गराउन भनिएको छ। विपत्ति सम्बन्धी जोखिम न्यूनीकरणका पूर्व तयारी गर्न तीनै तहका सरकारलाई समितिले निर्देशन दिएको छ। विपत्का बेला जोखिममा खटिने कर्मचारी र सुरक्षाकर्मीको बीमा गर्न पनि समितिले सरकारवाला सबै सरकारी निकायलाई निर्देशन दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दैछ। भक्तपुरमा हिजोदेखि शुरू भएको बैठकमा पार्टीको समग्र अवस्था र चुनावका बारेमा छलफल भएको छ। हिजोको बैठकमा चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठन गर्न माग गरेका छन्। उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरूङ र रघु पन्तले फागुन 21 चुनावी परिणामले पार्टीको नीति र नेतृत्वको पुनर्गठनको माग गरेको बताएका हुन्। अर्का उपाध्यक्ष रामबहादुर थापाले भने अहिलेकै नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानुपर्ने बताउनु भएको थियो। उपाध्यक्षहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि उनी आक्रोशित हुनुभएको र केही बेर सवाल जवाफ भएको नेताहरूले बताएका छन्। पार्टी आन्दोलन र नेतृत्व संकटमा परेका बेला आन्दोलनको रक्षा र नेतृत्वको प्रतिरक्षा गर्नुपर्नेमा पुनर्गठनको अभियान चलाएको भन्दै ओलीले आक्रोश पोख्नु भएको थियो। आफ्नै प्यानलबाट सचिवालयमा जिताएका नेताहरूले साथ छाडेपछि ओली संकटमा पर्नु भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष नेपाल बार एसोसिएशनले 39 बुधे ध्यानाकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्र सहित टोलीले हिजो प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। भेटमा बारले हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। बारले दर्ता हुन आएका निवेदनहरू त्यही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपीठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ। ध्यानाकर्षण पत्रमा दरपीठ भएको निवेदन उपर 7 दिनभित्र सुनवाईको व्यवस्था गर्न पनि आग्रह गरिएको छ। अब विदेशको खबर। अमेरिकाको राष्ट्रिय गुप्तचर प्रमुख निर्देशक तुलसी गब्बार्डले पदबाट राजीनामा दिनुभएको छ। अमेरिकी संचार माध्यमका अनुसार उहाँले आफ्नै पतिको गम्भीर रोगका कारण यो निर्णय लिएको बताउनु भएको छ। उहाँका पति क्यान्सरसँग लड़िरहनु भएको खबरमा उल्लेख छ। रिपोर्ट अनुसार गब्बार्डले हिजो ओभल अफिसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो राजीनामा बारे जानकारी गराउनुभयो। अब उहाँ आउँदो जून 30 मात्रै जिम्मेवारीमा रहने भनिएको छ। गुप्तचर प्रमुखको नेतृत्व पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभएको छ। अब खेल खबर। क्रिस्टियानो रोनाल्डोले अल नासरसँग आफ्नो पहिलो ठूलो उपाधि जितेका छन्। 41 वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले डामाका विरूद्ध 4-1 शानदार जीतमा 2 गोल गर्दै अल नासरलाई साउदी व्यावसायिक फुटबल लीगको उपाधि दिलाएका छन्। रोनाल्डो क्लबमा आएको 3 वर्षभन्दा बढ़ी समयपछि यो टोलीको पहिलो ठूलो ट्रफी हो। जीतको 2 दिन अघि मात्रै रोनाल्डो पोर्चुगलको विश्वकप टोलीमा समावेश भएका थिए। अल नासरले लीग तालिकाको शीर्ष स्थान 2 अंकको अन्तरले सुरक्षित गरेको छ। प्रतिद्वन्दी अल हिलाल अपराजित रहँदै दोस्रो स्थानमा सीमित भयो। रोनाल्डोले दोस्रो हाफमा आफ्नो 27 र 28 लीग गोल गरे। अल नासर 2-1 अगाडि रहेको समयमा रोनाल्डोले उत्कृष्ट स्वतन्त्र प्रहार मार्फत गोल गर्दै टोलीलाई 3-1 अग्रता दिलाए। त्यसपछि खेल सकिन 8 मिनट बाँकी हुँदा उनले नजिकबाट अर्को गोल थप्दै जित सुनिश्चित गरेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। लुम्बिनी र सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउन आग्रह। आज दिउँसो गण्डकी र राति कोशीमा ठूलो पानी पर्ने सम्भावना। अबदेखि सार्वजनिक बसमा लगेज ट्याग प्रणाली लागू हुने। सामानको सुरक्षासँग यात्रीको झोला हराउने तथा साटिने समस्या अन्त्य हुने अपेक्षा। होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल शुरू गर्न संसदीय समितिको निर्देशन। विपद सम्बन्धी जोखिम न्यूनीकरणको पूर्व तयारीमा पनि जोड़। अमेरिकी गुप्तचर प्रमुखद्वारा पदबाट राजीनामा, पारिवारिक समस्याका कारण जिम्मेवारीबाट बाहिरिएको भनाई। र 3 वर्षपछि पहिलोपटक क्रिस्टियानो रोनाल्डोलाई उपाधि।

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्री र सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469-18921 र 98462-39399।
4: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
5: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
4: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
5: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
4: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 98560-31-730, 98560-55536 र 98473-41-010।
4: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
6: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
7: हजुर, के सेवा गरौँ होला?
6: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
7: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
6: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
8: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि। आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
6: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटो तर्फ।
8: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 98560-61208।
9: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
10: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
9: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
10: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
11: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ पठाउनुहोस् है ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्छु
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
6: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
5: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
6: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
5: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
6: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
5: मोबाइल नम्बर 9855 54313 र 9841 43 32
6: मूल्य होइन स्वास्थ्य रोजौ

0: access to all.
1: Subhaprabhat, Guru Mama.
2: Subhaprabhat, Bossa. आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
11: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
11: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
9: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
12: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
9: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
12: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
9: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 9844-85411। होइन, के भयो, किन बन्द भएको गाडी?
11: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
9: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
11: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
9: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
11: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
0: एक्साइट ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्री में 2-5 वर्ष सम्म को वारेन्टी पनि रहेको छ।
13: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधा में समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
0: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिमनी गीजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योग को लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मरम्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
13: फोन नम्बर 0364145502 मोबाइल 98560405002 र 98460151।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापे भी क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565867।
4: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो।
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाओ लुक्स दिने सलन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन

0: यो अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9855501119 र 9855332446।
2: चिया कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आर्ट नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9855638029।
6: ए भामु, हँस्याएर सस बालेर जाऊ।
7: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
10: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा TV मासिक शुल्क निशुल्क हुनेछ।
10: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063441426।

0: on town now.
1: लगभग सबै जना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
2: हुन्छ
3: हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो स्तरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटल को खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
7: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860408722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: कृष्ण
1: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
4: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
2: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
5: एसईई परीक्षा 2082 एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान बाली विज्ञान व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं।
2: पुनामृत नै किन
5: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
2: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% छात्रवृत्ति लिन
5: गुणस्तरीय सिकाई वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
2: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
5: आफ्नै समीपमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
2: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
5: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
2: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
5: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
2: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
5: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
2: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
5: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाइ वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
2: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
5: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
2: सम्पर्क नम्बर 063-412-021 मोबाइल नम्बर 9865-28432
5: समयमै पूर्णामित जाऊ आफ्नो भविष्य बनाऊ
2: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
5: उपलब्धि मापन परीक्षा जेठ 16 गते
6: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
7: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
6: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ
7: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
6: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
7: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
6: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
7: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
6: मोबाइल नम्बर 9806641870 र 9665494497
7: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
8: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
8: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468323809 र 9856502171।
9: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
10: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: भिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू,
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
10: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 063-4141-6024।
11: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
12: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
11: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
12: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि औषधि, कुकुर बिराला बंगुर का औषधि तथा दानाहरू पनि पाइन्छ।
11: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
12: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856510068 र 9836707071।
11: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 कि लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
4: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइल मात्रै काम गर्छु
3: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
4: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
3: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
4: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
3: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
4: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
3: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
4: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
3: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
4: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
3: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
4: फोन 0 4 4 6 6
5: निशान फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 9 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0 63 4 41 1 63 मोबाइल 98 4 61 98 870 स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार
6: सरा किन बोलाको मलाई
7: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
6: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेर्दीमा छ रे म पनि जान्छु त नि
8: हाम्रा विशेषताहरू
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
8: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
9: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
8: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
9: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705656 र 9846605556।
2: होइन के भयो, किन बन्द भएको हो गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त?
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
0: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
0: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 0364415502, मोबाइल 9856405502 र 9860051।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एसईई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
10: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ 1 खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
9: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेशन,
10: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
9: हाम्रा विशेषताहरू,
10: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
9: पुस्तकालयको समुचित व्यवस्था,
10: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
9: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
10: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
9: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
10: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
9: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
10: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श।
9: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
10: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
9: हामी बनाउँछौ हाम्रो रणवीर।
10: सम्पर्क मोबाइल नम्बर 9556029222 र 9469727847।
9: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ 1 खहरे स्याङ्जा।
11: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
11: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
12: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
11: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
12: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
11: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
12: मुटुको जाँच, ईसीजी सेवा,
11: भाँचिएको हड्डी प्लास्टर सेवा,
12: डिजिटल एक्सरे सेवा,
11: चिरफार गर्ने,
12: थाइराइड जाँच,
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
12: सर्वसुलभ फार्मेसी सेवा।
11: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
12: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7140।
13: ए नानी, त्यो पानी नपिउ त।
14: किन र काका?
13: त्यो पानी फोहोर छ।
14: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
15: सार्वजनिक हितका लागि रेडियो आगे चला।

0: ग्राम बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 को अवसरमा वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 औं श्रृंखला कार्यक्रम वालिङ नगरपालिकाको आयोजना तथा भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 15 गते शुक्रबार। स्थान वालिङ नगरपालिकाको सभाहल। बिहान 11 बजे। आयोजक वालिङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय वालिङ स्याङ्जा। संयोजन भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जा।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त। त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 0364121133।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई।
5: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा

0: ओडा कार्यालयमा जानकारी दियौं।
1: बेच बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
3: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813969611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकाले यही जेठ 11 गते सोमबारका दिनको ठिक 2 बजे वालिङ बहुमुखी क्याम्पसमा वालिङ नगरपालिका वडा नम्बर 10 जोन नम्बर 21 फुलबारी, जोन नम्बर 22 बिहार थोक, जोन नम्बर 23 पाइनियर्स टोल, जोन नम्बर 24 हुलाक मार्ग, जोन नम्बर 25 घुम्ती, जोन नम्बर 26 भकुण्डे बजार, जोन नम्बर 36, 37, 38 र 39 क्याम्पस रोडका सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: अनुरोध हक वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: प्रसन्न मेडिको फर्ममा भिरकोट बयर गाडीमा डाक्टर आउने सूचना।
2: यही जेठ 9 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ। यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856027971 र 9841600866।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
6: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
6: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को डुअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
2: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050, सहयोगका लागि मोबाइल 9801523051।
7: छिटो भनेको वर्ल्ड लिङ्क।
8: रेडियो आदिखोला 105.4

0: यस मैम। अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नेपाल आदर्श माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
2: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
1: नेपाल आदर्श नै किन रोज्ने त?
2: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द,
1: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
2: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
1: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
2: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
1: खेलकुद, सांस्कृतिक तथा सहपाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
2: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
1: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
2: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
1: 9556501042
2: र 9556501133।
1: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भिमटारी, स्याङ्जा।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9556054963, 9556554 र 9008447723।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 9849618921 र 9462939399।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 7364403031। मोबाइल 9856553031।
8: साथै कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोध भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो प्लेट प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
1: मोबाइल नम्बर 98-65-19-076, 98-61-71-90-76 र 98-17-16-82-23।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
7: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
6: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
7: गुनासो फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
6: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
8: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
9: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
8: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
10: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
8: दाँत सफा गर्ने टल्काउने,
10: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
8: दाँतको जरासम्म सफा गरी भर्ने,
10: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
8: दाँतमा खोल राख्ने,
10: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
8: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
10: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
8: मोबाइल 98460-21629 र 98461-68251।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले कहिले नछोड्नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेकी क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 67
2: ए दिदी पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
3: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
2: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
3: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
4: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
2: मोबाइल 98560309888 र 98560555988
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
6: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
5: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
6: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
5: मोबाइल 98135564496
1: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
7: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
7: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
7: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
7: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
7: सम्पर्क मोबाइल 98462098145
1: सुन्नु न
0: भन त
1: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको छ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
0: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 98560 31966

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841324288 र 9843686640।
1: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
2: वालिङ्गै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
1: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
2: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
1: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501 र 9856333246।
3: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
4: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
3: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
4: ए हो र, ल के छुटे छ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
3: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
4: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ्गाट बगालेटोल।
3: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
4: मोबाइल नम्बर 9847621380।
3: कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
3: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
3: यही हाम्रो वालिङ्गाट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ्गाट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
7: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना।
8: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकाले यही जेठ 11 गते सोमबारका दिनको ठिक 2 बजे वालिङ बहुमुखी क्याम्पसमा वालिङ नगरपालिका वडा नम्बर 10 जोन नम्बर 21 फुलबारी, जोन नम्बर 22 बिहार थोक, जोन नम्बर 23 पाइनियर्स टोल, जोन नम्बर 24 हुलाक मार्ग, जोन नम्बर 25 घुम्ती, जोन नम्बर 26 भकुण्डे बजार, जोन नम्बर 36, 37, 38 र 39 क्याम्पस रोडका सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
7: अनुरोध हक वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
9: ओम शान्ति म्युजिक प्राली प्रस्तुत गर्दछ

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 98560-30829। खुल्यो खुल्यो खुल्यो पाइनिजमा, प्राविधिक शिक्षामा भर्ना खुल्यो।
2: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
0: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
0: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 98560-31730, 98560-55536 र 98473-41010।
0: पायोनियर्स हायर एजुकेशन एकेडेमी, वालिङ 10 भकुण्डे स्याङ्जा।
3: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
0: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
3: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
0: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौं।
3: बाहिर जथाभावी दिसा पिसाब नगरौं, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौं।
0: दिसा पिसाब गर्न
3: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
0: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।

0: हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौं।
1: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा। घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
1: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
1: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
1: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस्ट होम लगायतको बिल भुक्तानी गर्न सकिने।
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
0: फोन 0363 44 600।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: सधैं सामान्य कपड़ा लगाएर हिड़ने मं आज तो राम्रो कोट पैंट लगाए हिड़े छौ तो ये राम्रो कोट पैंट कहाँ सिलायो तिमीले
1: दिमाग हुनु पर्छ दिमाग कपड़ा जस्तो कुरा सधैं सिलाइदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ मेरो छनोट चाहिँ एङ्गुआलिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पैंट स्कूल कलेज तथा संपूर्ण अफिशियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा र रेडीमेड कोट पैंट पनि उपलब्ध छ
1: प्रोप्राइटर बीपी चोक को रामु दाई स्टाइल शटिंग सुटिंग टेलरिंग सेन्टर वालिंग आठ मोड गरिमा बैंक को ओरालो
0: मोबाइल 9815456496
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
3: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
2: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
3: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार
3: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
5: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ आठ मोड
6: फोन 063-441-258
7: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
8: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भिआइपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
8: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
8: हाम्रा सेवाहरू
7: दाँत तथा मुखको परीक्षण
8: दाँतको एक्सरे
7: दाँत सफा गर्ने
8: दाँत टल्काउने
7: मुख गनाउने समस्याको उपचार
8: दाँत रङको सिमेन्ट भर्ने
7: दाँतको जरेदेखिको उपचार
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
7: साधारण दाँत निकाल्ने
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
8: गिजाको शल्यक्रिया
7: कृत्रिम दाँत राख्ने
8: दाँत रङको वा मेटलको खुल लगाउने
7: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
7: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
8: प्रोप्राइटर डाक्टर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 0 25, मोबाइल 9860 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: कृष्ण
1: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्ष
2: यस समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
4: रेडियो आदि खोला 105.4
5: आएको बाढ़ी तथा पहिरोले ठूलो क्षति पुर्याएको छ। गाउँपालिका वडा नम्बर 1, 2 र 3 घर गोठ सड़क झोलुङ्गे पुल कृषि क्षेत्र तथा जलविद्युत आयोजनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय 5 का प्रहरी निरीक्षक अवधेश कुमार यादवले जानकारी दिनुभयो। यसैबीच गाउँपालिकाका उपाध्यक्ष बाबा पेनवाङ्गोका अनुसार अहिलेसम्म वडा नम्बर 1 2 घर बगाएको छ भने 1, 2 रहेका 3 पुल बाढ़ीले बगाएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। याङबरक 1 च्याङथापु बजार आसपास क्षेत्रमा बाढ़ीले व्यापक क्षति पुर्याएको भनिएको छ। स्थानीयका अनुसार च्याङथापुदेखि थर्पूसम्मको सड़क खण्ड झण्डै 150 मिटर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। थर्पू जोड्ने सड़क हिजो रातीदेखि नै अवरूद्ध बनेको छ। स्थानीय मोहनलाल खरासको 2 घर बाढ़ीले बगाएको छ। बाढ़ी पहिरोका कारण पुष्पलाल मध्ये पाठी लोकमार्ग अन्तर्गत यो माङ चिवा भन्जाङ खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। याङबरक 3 रिजाल भीर क्षेत्रमा ठूलो पहिरो झरेपछि गाड़ी बन्द भएको हो। वडा नम्बर 2 दोभाने डाइभर्सन बाढ़ीले पूर्ण रूपमा बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय 5 का प्रमुख अनिश कुमार कर्णले सड़क खुलाउने प्रयास भइरहेको बताउनुभयो। यस्तै तमोर करिडोर अन्तर्गत 5 हिलिहाङ सड़क पुलको ट्रस बाढ़ीले बगाएको छ। बेली ब्रिज तथा निर्माण सामग्रीमा मात्रै झण्डै 9 करोड़ रूपियाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। याङबरक 3 ओयाम बजार आसपासका खेतीयोग्य जमीनमा समेत बाढ़ीले क्षति पुर्याएको छ। आज भोलि र पर्सी लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुगेर अत्यधिक गर्मी बढ़ेकाले सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ। सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा सबैभन्दा धेरै गर्मी भएको छ भने लुम्बिनी प्रदेशका बाँके बर्दिया दाङ कपिलवस्तु पश्चिम नवलपरासी रूपन्देही लगायत जिल्लामा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री आसपास वा त्योभन्दा बढ़ी पनि मापन भएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने कमजोरी हुने तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा बाउडिने चक्कर आउने बेहोस हुने मांसपेशीहरू दुख्ने बान्ता हुने जस्ता समस्या देखिन सक्छ। नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले सुझाव दिएको छ। यसैबीच आज गण्डकी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा र राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेस प्रदेश सहित कोशी बागमती र गण्डकीका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका 1-2 ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ। निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको 68% भौतिक प्रगति पूरा भएको छ। आयोजनाका अनुसार अहिलेसम्मको वित्तीय प्रगति 58% पुगेको छ। 5 वर्षको निर्माण अवधि तोकिएको आयोजनामा डिजाइन स्वीकृति र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायिकी रहने गरी इन्जिनियरिङ प्रोक्यूरमेन्ट एण्ड कन्स्ट्रक्सन मोडलमा काम भइरहेको छ। निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन मरमत सम्भार र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ। त्यसपछिको थप 5 वर्ष ल्याटेन्ट डिफेक्ट लायबिलिटी पीरियडका रूपमा रहने आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरूङ मार्ग मार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा भइरहेको छ। आयोजनामा शुरूआती चरणमा केही कानूनी र प्राविधिक जटिलता देखिएका थिए। नेपालमा ईपीसी मोडलको नयाँ अभ्यास भएकाले डकुमेन्टेशन कागजात निर्माणमा समस्या रूख कटानको अनुमतिमा ढिलाइ र बजेट व्यवस्थापनमा देखिएका कठिनाईले आयोजनाको गतिमा केही असर पुगेको थियो। अब आयोजनाको सञ्चालन आउँदो असोजभित्र गरिसक्ने लक्ष्य राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लोमानथाङमा नेपाल चीन संयुक्त सुरक्षा बैठक सम्पन्न कोपिलासगढ़ीमा महशिकार महोत्सव लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
0: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
6: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 1314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पाँचथरको याङ बगकमा बाढ़ीले मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध, लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी भूभागमा तातो दिन तथा तराईमा तातो लहर चल्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। खोटाङको कोपिलासगढ़ी गाउँपालिकाले आयोजना गरेको महाशिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ़दै गएको छ। लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो। फेदी तेराबाको महाभीरमा स्थानीयले परम्परागत शैलीमा गर्ने भीर मौरीको महाशिकार महोत्सवको मुख्य आकर्षण भनेको गाउँपालिकाले जनाएको छ। स्थानीय स्रोत र सामग्री प्रयोग गरेर गरिने साहसिक महाशिकार अवलोकन गर्न जिल्लाभित्रका विभिन्न पालिकाका साथै भोजपुर, ओखलढुंगा, झापा, विराटनगर लगायत क्षेत्रबाट पर्यटक पुगेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाक मार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन शुरू गरेको छ। जिल्लाका 8 वटै पालिकामा अहिलेसम्म 149 स्थान राहदानी घरमै सेवाग्राहीको घर पुर्याएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिनुभयो। प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्लाबीच सेवाग्राहीको राहदानी घरमै पुर्याउनका लागि भएको सम्झौता अनुसार गएको वैशाख 24 गते 61 थान राहदानी हल्काराबाट घरमै पुगेर प्रदान गरिएको छ। यसै गरी वैशाख 28 गते 19 वटा र त्यही जेठ 5 गते 25 वटा राहदानी घरमै पुर्याइएको छ। यस्तै गएको चैत 13 गते सरकारले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूची अन्तर्गत जिल्लामा पहिलो पटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गर्ने लागि प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाइ छ। उपल्लो मुस्ताङको लोमानथाङमा हिजो नेपाल चीन संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठकमा नेपाल र चीनका सुरक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधि बीच सीमा सुरक्षा, आवागमन सहजता तथा सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रणका विषयमा छलफल भएको छ। चीनको तिब्बतमा रहेको झोङबा काउन्टी सार्वजनिक सुरक्षा ब्यूरोका 8 सदस्यीय प्रतिनिधिमण्डल र नेपालका तर्फबाट मुस्ताङका सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरू सहभागी भएको बैठकमा कोर्ला नाकाको सुरक्षा व्यवस्थापन, चोरी तस्करी नियन्त्रण र आपसी सहकार्यलाई प्रभावकारी बनाउने विषयमा मौखिक सहमति भएको छ। अब विदेशको खबर। भारतमा 10 दिनमा 3 पटक पेट्रोल र डीजलको मूल्य बढ़ेको छ। दिल्लीमा पेट्रोलको मूल्य 87 रूपियाँले बढ़ेर 99.51 रूपियाँ प्रति लिटर पुगेको छ। पेट्रोल 87 पैसा र डीजल 91 पैसा प्रति लिटरले बढ़ेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार डीजलको मूल्य 91 पैसाले बढ़ेर प्रति लिटर 92.49 रूपियाँ भारतीय पुगेको छ। मे 15 पछि मूल्य बढ़ेको यो तेस्रो पटक हो। मध्यपूर्वमा चलिरहेको तनावका कारण भारतमा पनि यसको असर पर्दा निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढ़िरहेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज बेलुकी लखनऊ सुपर जायन्ट्स र पंजाब किंग्सले खेल्दैछन्। यो खेल लखनऊमा बेलुकी 7:45 बजे शुरू हुनेछ। लखनऊ 13 खेलमा 4 खेलमा जित र 9 खेलमा पराजित हुँदै जम्मा 8 अंक सहित तालिकाको पुछारमा छ भने पंजाब 13 खेलमध्ये 6मा जित र 6 खेलमा पराजित हुँदै 13 अंक सहित तालिकाको 5औं स्थानमा छ। यसअघि हिजो इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीलाई हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पाँचथरको याङबरकमा गैरातीको बाढ़ीले मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध, सड़क पुल घरमा ठूलो क्षति, पूर्ण विवरण आउन बाँकी। लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी भूभागमा तातो दिन तथा तराईमा तातो लहर चल्ने, दिउँसोको समयमा हुने अत्याधिक गर्मीबाट बस्न महाशाखाको सुझाव। सिद्ध बाबा सुरुङ मार्गको 68% भौतिक प्रगति पूरा, आउँदो असोजदेखि गाड़ी सञ्चालन गर्ने लक्ष्य। भारतमा फेरि पेट्रोल र डीजलको मूल्य वृद्धि, 10 दिनमा 3 पटक पेट्रोलियम पदार्थको मूल्य बढ़्यो। र आईपीएल क्रिकेटमा आज लखनऊ र पंजाबले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरु सब व्यवस्था मिलियो, तर अब सुन का गर गहना को व्यवस्था गर्न पर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो, मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 4870 र 98 65 94 97।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98 560 54 963, 98 560 55 104 र 98 028 47 723।
1: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल ठिके छुट्टे छ, टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 98 467 21 380।
5: के भयो दाइ हजुरलाई, रिसले रातो पिरो भएको छ त अनुहार?
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
1: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
1: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ। नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98 015 23 050, सहयोगका लागि मोबाइल 98 015 23 051।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841348 32।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9856055331।
1: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू,
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 7364146624।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेशनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
5: जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364140087, मोबाइल 98469071747।
2: चिया कस्तो सास गुनाएको तिम्रो त,
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गुनाएको भन्छौ।
2: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँ र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465648622 र 98241740029।
2: ए दिदी, पक्नुस् त पक्नुस् त पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा, मोबाइल 98560309088 र 98560555988। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-441-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा
1: रूपमा गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।

0: सुनिस न, अहिले हाम्रो गर्नेमा एक बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: टोराली मा बता चलो
2: हैन यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
3: ए साँच्चै है मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो म पनि हजुरसँगै जान्छु है
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त
3: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हरदीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
4: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 98560 51068 र 98637 70 771
2: एक पटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: ओ माइला बा बिरामी हुनु भयो कि कस्तो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एच ए अहिबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 9844 85411

0: होइन के भयो किन बन्द भएको हो गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको हो बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्री में 2-5 वर्ष सम्म को वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिमनी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसे भन्देरा प्रोप्राइटर दयाप्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364145502 मोबाइल 9850604502 र 9860551401 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको सरन पुगेर आयो
3: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
3: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
3: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9842-98145
0: कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना गणतन्त्र दिवस 2083 अवसरमा वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 श्रृंखला कार्यक्रम वालिङ नगरपालिकाको आयोजना तथा भेषसरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही जेठ 15 गते शुक्रबार स्थान वालिङ नगरपालिकाको सभा हल बिहान 11 बजे आयोजक वालिङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय वालिङ स्याङ्जा संयोजन भेषसरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जा

0: हेर्नु त यहाँ जोडी नृत्य प्रतियोगिता हुँदै रहेछ, हामी पनि यो कार्यक्रममा भाग लिउ न।
1: कागलाई बेल पाक्यो हर्षण बिचमा, मजाक नगर न बुढी, म नाच्ने
0: के भो त अनि एकचोटि भाग लिउ न।
1: हुँदैन,
0: अरूको बुढाले भने के गर्छन्, हाम्रो भने जहिले यस्तै के। अन्तिम चोटि भन्दैछु है, भाग लिने कि नलिने?
1: नलिने
0: प्लिज न बुढो, एकचोटि लिऊ न, के था जितिन्छ कि।
1: ल त नि ल।
0: साँच्ची मेरो बुढा पो हो त। बुढो म अझैलाई सिकाइहाल्छु नि नाच्न।

वृन्द आजको राष्ट्रव्यापी खुल्ला जोडी नृत्य प्रतियोगिता अत्यन्तै रमाइलो भएको छ। हाम्रो निर्णायकहरूलाई पनि हम्मे हम्मे परेको छ। मेरो हातमा एउटा चित परिसकेको छ निर्णायकहरूको तर्फबाट। म अब नतिजातर्फ जान चाहन्छु। मुटु कत्तिको डुकडुक भएको छ त। ओके, सबै समूहहरूको प्रस्तुति उत्तिकै उत्कृष्ट रहेकोले निर्णायकहरूले बराबर अङ्क दिनुभएको छ। त्यसैले पुनः अर्को प्रतियोगिता सँगै नतिजा सार्वजनिक गरिने जानकारी गराउन चाहन्छु। र अन्त्यमा हिमाली, पहाडी र तराई जुन समूहले जिते पनि जित नेपालीकै हुनेछ। धन्यवाद।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनीर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856332446। नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईईमा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 4 जीपीएस सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
0: नेपाल आदर्श नै किन रोज्ने त?
2: अनुभवी, दक्ष र समर्पित शिक्षक वृन्द,
0: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
2: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
0: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
2: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
0: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
2: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
0: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
2: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
0: 9556501042
2: र 9556501033।
0: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ आठ, भिमटारी, स्याङ्जा।
3: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
4: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
3: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ, नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको
7: खोल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
7: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
8: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
7: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: आहा कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार के?

0: हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
1: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
0: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। यस्तै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: छिटो भनेको वर्ल्ड लिङ्क।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
5: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
5: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
5: मोबाइल नम्बर 9847121380।

0: ना, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: सुख दुख का तरेलीहरूसँग रम्दै
4: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
3: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
4: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
3: 105.4 मेगाहर्ज।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक, प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी, मोबाइल 9849618921 र 9842939399।
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
7: होइन के भयो र किन हल्लाखोर गरेको हो?
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
7: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
7: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008247723।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को टेल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
10: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
11: छिटो भनेको वर्ल्ड लिङ्क।
5: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
12: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वाली नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-55-55-331।
7: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 63-4-41-6-24।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना, दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9855-55-250।
6: सरा, किन बोलाएको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योति?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू:
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
9: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातुरत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
9: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।

0: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861868251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्याप्यो क्या हो, गुनगुनाइ रहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्सु रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लोनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9556085667।
5: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
5: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
5: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
6: मुटुको जाँच, ईसीजी सेवा,
5: भाँचिएको हड्डी प्लास्टर सेवा,
6: डिजिटल एक्सरे सेवा,
5: चिरफार गर्ने,
6: थाइरा जाँच,
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
5: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
6: फोन नम्बर 0364-41087, मोबाइल 9849-7071-4740।

0: Sounds Nepal Acoustic Festival.
1: कस्तो सास गनाएको तिम्रो त
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
3: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921474029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
1: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
1: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
4: पाण्डे सु सेन्टर वालिङ बजार
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
4: मोबाइल नम्बर 9846086005
5: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
1: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
5: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
1: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
1: टेलिफोन खाने पानी विद्युत डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
1: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
5: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
1: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
1: फोन 0 43 44 600

0: पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
0: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाजा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 9856030988 र 9856555988।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर।
3: यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ

0: को दैनिक झगड़ा सुन्न भन्दा त बरु लागि हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69-611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
5: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
5: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: उन्नीस नीमा तीन बजे
1: ए समय को साथ में जितू सुनचादी पसल
2: भूसाल पेट्रोल पंप संगे जोड़ी डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो में कुना को साइड में
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
3: रेडियो आदिखोला 105.4।
4: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराईमा तातो हावाको लहर, घाम लागेको बेला घरमै बस्न सुझाव। ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्ग मैत्री शाखा हुनुपर्ने। बीपी राजमार्गको 400 बेसी खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाड़ी चलाउन सकिने। बाढ़ीले बगाएको सबै भाग असार 15 गतेसम्म व्यवस्थित बनाइसक्ने दावी। अमेरिकामा ग्रीन कार्डका लागि कडाई, आवेदन दिन स्वदेश फर्किनु पर्ने। र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल किर्गिस्तानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी हुने सम्भावना रहेको प्राधिकरणको भनाइ छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिल वस्तु रूपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतलाई अध्यावधिक रहनुपर्ने सूचीमा राखेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोश हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बाल बालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसो पछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। एटीएम लाउन्ज भएका ठाउँमा ब्रेल लिपि तथा ध्वनि सहयोग सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनु पर्नेछ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसै गरी अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख छ। बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र सञ्चालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमन पछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। अहिले तलको डाइभर्सनबाट गाड़ी गुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुल्ला गरिएको छैन। सभापति गजुरेलका अनुसार ट्र्याकको फाउण्डेशन तयार गरिसकेको छ भने केही क्षेत्रमा पर्खाल लगाउने काम मात्र बाँकी छ। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। आउँदो 10 दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सड़कबाट गाड़ी गुड्ने वातावरण मिलाउने लक्ष्य छ। बाढ़ी वा अन्य संकटकालीन अवस्थामा नयाँ ट्र्याक तत्काल प्रयोग गर्न सकिने प्राविधिक टोलीको भनाई छ। 10 किलोमिटरको खण्डमा झण्डै 100 कामदार नियमित खटिएका छन्। काभ्रे सिन्धुली खण्डमा बाढ़ीले भत्काएको सड़कलाई असार 15 गतेसम्म व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको सभापति गजुरेलले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डील, भीर, तालतलैया, खोला, नाला र जंगल सहितको विवरण संकलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिरहेको छ। महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वस्त गर्ने मात्र नभई तिनलाई सकारात्मक ढंगले उपयोग गर्ने नीति लिएको उहाँको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943333 4935555।
4: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। यार्सा गुम्बा संकलन गर्न गएका गोर्खाका एकजना युवाको भीरबाट लडेर ज्यान गएको छ। आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका 3 पाङसिङका 25 वर्षीय प्रकाश गुरूङको भीरबाट लडेर ज्यान गएको हो। बुद्ध हिमालको फेदबाट यार्सा गुम्बा संकलन गरेर फर्कने क्रममा गएको बुधबार भीरबाट लडेर ज्यान गएको वडा सदस्य विकास गुरूङले जानकारी दिनुभयो। ताप्लेजुङको तिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फताङलुङ गाउँपालिका सातका वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। कोविड 19 महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो। नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड़िएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुङ गोला हो। ओलाङचुङ गोलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चीनको सीमा तिप्ताला नाका पुग्न सकिन्छ। अब विदेशको खबर। अमेरिकी ग्रीन कार्डका लागि आवेदन दिने विदेशीहरूले अब आफ्नै देशमा फर्किएर प्रक्रिया अघि बढ़ाउनु पर्ने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ नियम अनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिकाभित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। H1B, L1 भिसा धारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिइएको छ। अमेरिकामा हरेक वर्ष ग्रीन कार्डका लागि झण्डै 6 लाख जना विदेशी नागरिकले आवेदन दिन्छन्। अमेरिकामा बितेको 60 वर्षदेखि ग्रीन कार्ड प्रक्रिया परिवर्तन भएको थिएन। विदेशीहरूले अमेरिकामै बसेर वा स्वदेश फर्केर सम्बन्धित कन्सुलेटमा मार्फत ग्रीन कार्डको आवेदन दिन पाउने व्यवस्था थियो। यो नीतिले कानूनका छिद्रहरूलाई प्रोत्साहन गर्नुको साटो आप्रवासन प्रणालीलाई कानूनको मर्म अनुरूप सञ्चालन गर्ने मनसाय राखेको ट्रम्प प्रशासनले जनाएको छ। अब खेल खबर। हिजोदेखि शुरू भएको काबा महिला भलिबल च्याम्पियनशीपमा नेपालले आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ। खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बेलुकी 5 बजे शुरू हुनेछ। हिजो भएको पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो। यसै गरी आज भएको पहिलो खेलमा कजाकिस्तानले श्रीलंकालाई 3-0 सोझो सेटमा हराएको छ। यसै गरी अहिले भारत र मालदिव्स बीच खेल भइरहेको छ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स छन्। समूह बीमा भने इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराईमा तातो हावाको लहर, घाम लागेको बेला घरमै बस्न सुझाव। ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्ग मैत्री शाखा हुनुपर्ने। बीपी राजमार्गको 400 बेसी खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाड़ी चलाउन सकिने। बाढ़ीले बगाएको सबै भाग असार 15 गतेसम्म व्यवस्थित बनाइसक्ने दावी। अमेरिकामा ग्रीन कार्डका लागि कडाई, आवेदन दिन स्वदेश फर्किनु पर्ने। र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल किर्गिस्तानसँग खेल्दै।
3: रेडियो आदिखोला 105.4

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुम कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9842349390।

0: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
1: हो हजुर, के सेवा गरौँ होला?
0: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
1: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
0: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
2: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
0: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ,
2: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9856061208।
3: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
4: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9141443842।
4: मूल्य होइन, स्वास्थ्य रोजौं।
5: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
5: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856051।

0: होइन यही चौपाटीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
1: ए साँच्चै है मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो म पनि हजुर सँगै जान्छु है
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
1: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हर्दीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856051068 र 9876707071
2: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो
3: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौँ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
4: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
3: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
4: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: माइलाबा बिरामी हुनु भयो कि कस्तो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ
2: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता

0: क्लास सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष।
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806161052।
4: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
5: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
4: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
5: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
6: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
6: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
7: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
4: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
7: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
5: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: सुमित ना
1: अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्री र सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 0363-691-0004।
6: सम्पर्क मोबाइल 97484-34484।
7: चिउरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, सन्ध्या।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 0363-44-331, मोबाइल 98560-55331।
9: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
10: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
10: हाम्रा सेवा तथा सुविधाहरू
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
10: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
11: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
6: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682223।
3: लौ, फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
4: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
3: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज। ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन? के भएको छ र तपाईँलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9864221629 र 9864168251।
7: पलङ, लोबे, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
8: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
7: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
8: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9865031996।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले कहिले नछोड्नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेको क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुठ रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फोक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565686
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
3: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा
2: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
3: मुटुको जाँच ईसीजी सेवा
2: भाँचिएको हड्डी प्लास्टर सेवा
3: डिजिटल एक्सरे सेवा
2: चिरफार गर्ने
3: थाइराइड जाँच
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
3: सर्वसुलभ फार्मेसी सेवा
2: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
3: फोन नम्बर 0364140087 मोबाइल 98469701740
4: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
4: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
6: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 98560501 र 98560332446
7: कस्तो सास गनाएको तिम्रो त
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
7: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
7: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
9: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
10: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
11: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465648622 र 98241440029
12: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
13: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
12: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
13: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
12: ल ठिक गरिस
3: विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
13: पाण्डे सु सेन्टर वालिङ बजार
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
13: मोबाइल नम्बर 98460 86005।

0: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
1: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
0: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
1: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
2: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज
3: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
4: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
3: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
4: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
3: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
4: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
3: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 दुई बजेसम्म खुल्ला रहने
4: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
3: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
4: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका दुई दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
3: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
4: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
3: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मिर्दी स्याङ्जा
4: फोन 0
0: ए दिदी पक्लुस्ट भनेको होइन हतार हतार गर्दैको त हो र
5: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
5: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
6: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाज सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा मोबाइल 98560 39988 र 98560 55988

0: सधैँ सामान्य कपड़ा लगाएर हिड़ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिड़ेका छौ त यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले
1: दिमाग हुनुपर्छ दिमाग कपड़ा जस्तो कुरा सधैँ सिलाइदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
0: मोबाइल अचिनीले
1: दिमाग हुनुपर्छ दिमाग कपड़ा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो

0: नभन्दा त बरु लागि हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
4: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
4: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
4: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
4: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
4: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
4: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
4: दाँत रङको वा मेटलको खुर लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
4: र बाङ्गो टिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गो टिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
4: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण

0: नहीं, अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 9849618921 र 9862439399।
6: लौहेर आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान।
1: एकै ठाउँमा सबै पाउने भए पनि सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
6: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
6: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
6: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
7: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
8: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
7: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्ड गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
8: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
7: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856055271।
9: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
10: हजुर, के सेवा गरौँ होला?
9: खाजा चाहिएको थियो के छ होला विशेष परिकार अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो
10: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन् त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर
9: ओहो कोदोको मोमो हस् हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त
1: अर्ग्यानिक फूड ल्यान्डमा कोदोको मोमो ढिँडो आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो कोदोको पिठो मकै हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस् अनि सुन्नुहोस् त होम डेलिभरीको पनि व्यवस्था छ है
9: सम्पर्कको लागि अर्ग्यानिक फूड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ
1: प्रोप्राइटर कमल सुवेदी मोबाइल नम्बर 9856061208
11: खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
1: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ
11: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म
1: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ
11: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
1: सम्पर्क नम्बर 063-441-2020 मोबाइल नम्बर 9856031-730 9855-55536 र 9843-41-010
11: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दियो भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855 54313 र 9141 43 48।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता, स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ, पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210, 580-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
3: प्योरली मा बता चलो।
0: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33-33, 64-44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855-51068 र 9836-70771।
0: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: पूर्णामृत भवानी माविमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
1: एसईई परीक्षा 2082 यसरी पूर्णामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा एघारमा विज्ञान, बाल्य विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: पूर्णामृत नै किन
1: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
0: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
1: गुणस्तरीय सिकाई वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
0: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
1: आफ्नै समीपमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
0: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
1: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी सि विकास गरी आनन्द लिन
0: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन
1: विद्यार्थी मैत्री वातावरणमा जंक फूड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
0: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
0: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
0: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
1: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
0: सम्पर्क नम्बर 063-412-021 मोबाइल नम्बर 9856-28432
1: समयमै पूर्णामृत जाऊ आफ्नो भविष्य बनाऊ
0: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
1: उपलब्धि मापन परीक्षा जेठ 16 गते नेपाल आदर्श माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो
0: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईईमा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 मा विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो
1: नेपाल आदर्श नै किन रोज्ने त
0: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द
1: आधुनिक प्रविधि युक्त कक्षा कोठा
0: व्यवहारिक प्रयोगशाला पुस्तकालय र कम्प्युटर ल्याब
1: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श
0: अनुशासन नैतिक शिक्षा र चरित्र निर्माणमा जोड
1: खेलकुद सांस्कृतिक तथा सहपाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता
0: सुरक्षित स्वच्छ र शैक्षिक वातावरण
1: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला प्रवेश परीक्षा 2083 जेठ 15 गते फारम वितरण धमाधम भइरहेको छ
0: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043
1: 9556501042
0: र 9556501133
1: नेपाल आदर्श क्याम्पस नेपाल आदर्श मावि वालिङ 8 भीमटारी स्याङ्जा
2: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-585-595-574-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
1: ओ माइलाबा बिरामी हुनु भयो कि कस्तो
4: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
4: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464 85411

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने?
3: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98-560-75-56 र 98-466-75-56।
4: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
5: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
4: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
5: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
6: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
7: SEE पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
8: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ 1 खहरे स्याङ्जामा कक्षा 11 मा साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
7: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेसन,
8: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
7: हाम्रा विशेषताहरू:
8: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
7: पुस्तकालयको समुचित व्यवस्था,
8: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
7: ICT स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
8: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
7: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
8: वडा कार्यालय र विभिन्न कक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
7: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
8: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
7: भर्ना फर्म वितरण AZ 7 गतेदेखि,
8: कक्षा सञ्चालन AZ 18 गतेदेखि।
7: हामी बनाउँछौ हाम्रो रणवीर।
8: सम्पर्क मोबाइल नम्बर 98-560-29-222 र 98-469-70-2747।
7: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ 1 खहरे स्याङ्जा।
9: सरा, किन बोलाएको मलाई?
10: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कति छैन अलि विश्वासिलो ज्योतिष?
9: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका 6 मेदीमा छ रे, म पनि जान्छु त नि।
11: हाम्रा विशेषताहरू:
12: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
11: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
12: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
11: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
11: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
12: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
13: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
14: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
13: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
15: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
13: दाँत सफा गर्ने टल्काउने,
15: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
13: दाँतको जरासम्म सफा गरी भर्ने,
15: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
13: दाँतमा खोल राख्ने,
15: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
13: बाङ्गो टिङ्गो दाँत मिलाउने,
15: बच्चाहरूको दाँतको विशेष उपचार,
13: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
15: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
13: मोबाइल 9864211629 र 9864168251।

0: रूपाइनी नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
1: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
0: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
1: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364 41 246, मोबाइल 9856501119 र 9856332246।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
1: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364 41 469 र 0364 41 268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, वालिङ स्याङ्जा। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
3: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: नमस्ते, आइए हम लोग आनी में छह बजे छह
1: इस समय को साथ में जितू सुनचादी पसल
2: भूसाल पेट्रोल पंप संगे जोड़िए डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो में कुना को साइड में
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
3: रेडियो आदिखोला 105.4
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित, आउँदो तीन दिनसम्म तातो हावाको लहर चल्ने जोखिम, सावधानी अपनाउन सुझाव।
4: नेपालमा कुल मृत्यु मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% वर्षेनी बढ्दो, विपदको समयमा नसर्ने रोगबारे थप हेरचाह आवश्यक।
5: ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्गता मैत्री शाखा हुनुपर्ने।
4: चीनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गयो, 200 जना भन्दा धेरैको सफलतापूर्वक उद्धार।
5: र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल र किर्गिस्तानको खेल चल्दै, आईपीएल क्रिकेटमा आज लखनऊ र पंजाब खेल्दै।
6: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
6: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
7: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
6: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
8: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
7: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
6: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-6788।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सड़क सुनछान जस्तै देखिन थालेका छन्। गर्मी बढेसँगै उहुको जुस र लस्सी पाउने ठाउँमा सेवाग्राहीको घुइँचो लाग्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको हलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार पश्चिम तराईका सबै जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यो नजिक पुगेको छ। पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढ़दै गएको र यसले सबैभन्दा धेरै विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढ़ी प्रभावित भएका उहाँले बताउनुभयो। गर्मीले जनजीवन प्रभावित बनाइरहँदा विद्युत आपूर्तिमा समेत कठिनाई झेल्नु परेको र यसबाट शास्ति खेपेको नेपालगंजका शिवदत्त भट्टले बताउनुभयो। गर्मीमा शीतल बनाउने उपकरण बढ़ी चलाउँदा भार थाम्न नसकेर प्रसारण लाइनमा समस्या देखिएको विद्युत प्राधिकरणले जनाएको छ।
5: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम तराईका जिल्लामा सोमबारसम्म अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यो भन्दा बढ़ी हुने सम्भावना रहेको प्राधिकरणको भनाइ छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतका जिल्लालाई अध्यावधिकमा रहनु पर्ने सूचीमा राखेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोश हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागते पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यसै गरी बाल बालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम पनि बिहान वा दिउँसो पछि मात्र गर्न प्राधिकरणले आग्रह गरेको छ। यसैबीच अहिले गण्डकी र बागमती प्रदेशका केही ठाउँमा पानी परिरहेको छ।
4: नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय दुई दिने परामर्श कार्यशाला 28 बुधे कोशी संकल्प जारी गर्दै सम्पन्न भएको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा हिजो र आज सञ्चालन गरेको कार्यशालामा कोशी प्रदेश र कोशी प्रदेश अन्तर्गत पालिका सरकारका जनप्रतिनिधि तथा पार्टीका केन्द्रदेखि पालिका स्तरसम्मका नेतृत्व सहभागी थिए। जारी संकल्पमा नागरिकमुखी जवाबदेही सरकार, वित्तीय अनुशासन, घर आँगनमा सेवा प्रवाह, स्वास्थ्य बीमा विस्तार र आध्यात्मिक साहसिक पर्यटन विकासलाई प्राथमिकतामा राखिएको छ। यसै गरी विराटनगर इटहरी औद्योगिक करिडोरलाई विशेष आर्थिक क्षेत्रको रूपमा सञ्चालन गर्ने, भूमिहीन दलित तथा सुकुम्बासीको सम्मानजनक पुनर्स्थापना गर्ने र संघ प्रदेश तथा पालिका बीच समन्वय सुदृढ गर्ने प्रतिबद्धता पनि संकल्पमा समेटिएको छ। पार्टी संगठन सुदृढीकरणका लागि जरा अभियानलाई तीव्रता दिने र पार्टी सरकार समन्वय संयन्त्र तत्काल गठन गर्ने पनि संकल्पका प्रमुख मुद्दा रहेका छन्।
5: नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण छ। स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्युको 71% हिस्सा रहेको नसर्ने रोगले झण्डै 22% 30-70 वर्षको उमेर बीच अकाल मृत्युमा पुर्याउने गरेको छ। नेपालमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र श्वास प्रश्वास सम्बन्धी नसर्ने रोग मृत्युको मुख्य कारण बन्दै गएका छन्। यो समस्या घटाउन नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा पेन डी प्याकेज नामक एक नयाँ कार्यढाँचा विकास गरेको छ। यो प्याकेजले भूकम्प, बाढ़ी वा पहिरो जस्ता विपदको समयमा पनि नसर्ने रोगका बिरामीहरूलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ। प्याकेज अन्तर्गत उच्च जोखिममा रहेका बिरामीको पहिचान, औषधिको पूर्व भण्डारण, मोबाइल स्वास्थ्य सेवा, टेलिमेडिसिन र सामुदायिक स्वास्थ्य कर्मी परिचालन जस्ता व्यवस्थाहरू समावेश छन्।
4: विश्वभर तीव्र गतिमा बढ़िरहेको मायोपिया अर्थात टाढा नदेख्ने दृष्टिदोष प्रति जनचेतना फैलाउने उद्देश्यले काठमाडौँ, वीरगंज र बिर्ता मोडमा र्याली आयोजना भएको छ। दृष्टि आई केयर सिस्टमको नेतृत्वमा भएको र्यालीमा सरकारी तथा गैर सरकारी निकाय, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो। जेठ 3 गतेदेखि आजसम्म सञ्चालन भएको मायोपिया जनचेतना सप्ताह अन्तर्गत विभिन्न विद्यालयमा स्क्रीनिङ कार्यक्रम सञ्चालन गरी सयौं बाल बालिकाको प्रारम्भिक परीक्षण गरेको दृष्टि आई केयरका कार्यकारी निर्देशक डाक्टर भाइराज श्रेष्ठले जानकारी दिनुभयो।
5: शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृति प्राप्त शैक्षिक परामर्शदात संस्थाहरूको सूची सार्वजनिक गरेको छ। मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1,469 संस्थाहरू समावेश छन्। नवीकरण भएकाहरूको सूची सार्वजनिक गर्दै मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरू लाई नवीकरण भएका शैक्षिक परामर्शदात्र संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीहरूलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई सरकारले कार्यवाही अभियान शुरू गरेको छ। यही जेठ 1 गते काठमाडौँ उपत्यकाका अवैध तथा शंकास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएका मध्ये 86 जनालाई नेपाल प्रहरीले कार्यवाहीका लागि मुद्दा दायर को तयारी गरेको छ। शैक्षिक परामर्श क्षेत्रमा शुद्धिकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाएको छ।
4: बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्रयाक आउँदो 10 दिनभित्र सञ्चालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। अहिले तलको डाइभर्सनबाट गाड़ी गुडिरहेका छन्। माथिल्लो मुख्य ट्रयाक खोलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुल्ला गरिएको छैन। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। काभ्रे सिन्धुली खण्डमा बाढ़ीले भत्काएको सड़कलाई असार 15 गतेसम्म व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी तीव्र रूपमा काम भइरहेको सभापति गजुरेलले बताउनुभयो। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
12: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
14: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 0556943334955।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित, आउँदो 3 दिनसम्म तातो हावाको लहर चल्ने जोखिम, नेपालमा कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा झण्डै 71%, ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन, नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय 2 दिने परामर्श कार्यशाला 28 गते कोशी संकल्प जारी गर्दै सम्पन्न लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको छ। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा 1 शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। एटीएम लाउन्ज भएका ठाउँमा ब्रेल लिपि तथा ध्वनि सहयोग सहितको कम्तीमा 1 अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनु पर्नेछ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि प्रतिनिधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसै गरी अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख छ।
4: सड़क सञ्जाल मार्फत एसियाली देशलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढ़ाएको एसियन हाइवे अन्तर्गत काकडभिट्टाबाट लौकही सड़क खण्डमा बिटुमिन अर्थात अलकत्राको अभाव भएपछि कालोपत्र गर्ने काम ढिला सृष्टि भएको छ। बिटुमिन अभाव साथै गुणस्तरीय नपाएको कारण कालोपत्र गर्न ढिला भएको आयोजना अन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनुभयो। उहाँका अनुसार दुई महिना अघिसम्म प्रति लिटर 100 देखि 110 रूपियाँसम्म पाइरहेको भारतीय बिटुमिन अहिले 150 रूपियाँ भन्दा बढ़ी पर्न थालेको छ। नेपाल बिटुमिन तथा ब्यारल उद्योगले भने बिटुमिनको अभाव नभई मूल्य भने अप्रत्याशित रूपमा बढ़ेको जनाएको छ। निर्माण शुरू भएको 30 महिना बितिसक्दा झण्डै 40% काम सकिएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो।
5: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डील, भीर, ताल, तलैया, खोला, नाला र जंगल सहितको विवरण संकलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी तथ्याङ्क विवरण तयार गरिरहेको छ।
4: ताप्लेजुङको टिपताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फक्ताङलोङ गाउँपालिका नम्बर 7 का वडा अध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। कोविड 19 महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरेकामा अहिले कर्मचारी व्यवस्थापन गरेर सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो। नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारी केन्द्र ओलाङचुङ गोला हो। ओलाङचुङ गोलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चीनको सीमा टिपताला नाका पुग्न सकिन्छ।
5: व्यवसाय एवं समाजसेवी मीन बहादुर गुरूङ र सावित्री गुरूङ तथा पहलमान गुरूङ र सरला गुरूङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ किओस्कको लागि निर्माण गरेको भवन हस्तान्तरण गर्नुभएको छ। बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 7 हेपाली हाइटमा रहेको अस्पतालको भवन आज एक कार्यक्रमका बीच जगत गुरू शंकराचार्य श्री विदुशेखर भारतीले उद्घाटन गर्नुभएको हो। व्यवसायी गुरूङको स्वामित्वमा रहेको भाग भटिनीले 71,42,244 रूपियाँ खर्चेर यो भवन बनाएको हो। कार्यक्रममा अस्पतालका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर भगवान कोइरालाले गैर नाफामूलक संस्थाका रूपमा रहेको यस संस्थाले विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभयो।
4: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
17: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
16: हाम्रा सेवाहरू
17: ओपीडी सेवा,
16: विशेषज्ञ ओपीडी सेवा,
17: निशुल्क औषधि वितरण,
16: सशुल्क फार्मेसी सेवा,
17: फिजियोथेरापी सेवा,
16: अकुपंचर सेवा,
17: योग परामर्श सेवा,
16: क्रियाकल्प सेवा,
17: पूर्वकर्म पञ्चकर्म सेवा,
16: छार सूत्र सेवा,
17: जलौका सेवा,
16: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
17: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
16: विस्तृत जानकारीका लागि
17: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96, 98-514-24-063।
18: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर नेपाल दर्पणमा, अब विदेशका खबर। चीनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गएको छ। उत्तरी चीनको सान्ची प्रान्त स्थित चाङजी शहरको लिउसेनयु कोइला खानीमा विस्फोट हुँदा उनीहरूको ज्यान गएको बीबीसीले जनाएको छ। चीनिया सरकारी संचार माध्यम चाइना डेलीका अनुसार खानीमा विस्फोट हुँदा 247 जना कामदार काम गरिरहेका थिए। सरकारले 201 जना कामदारलाई सफलतापूर्वक उद्धार गरेको छ। चीनिया राष्ट्रपति सी जिनपिङले विपत्ता भएकाहरूको सम्भव भएसम्म सबै उपाय अप्नाएर उद्घाटन गर्न निर्देशन दिनुभएको छ। प्रहरीले खानी संचालक कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरी विस्फोटको कारणबारे अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ।
4: भारतमा केही दिन अघि व्यापक चर्चा भइरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दीपकेले सीजेपीको वेबसाइट बन्द भएको जानकारी दिनुभएको छ। अभिजित दीपकेले आज आफ्नो एक्स ह्याण्डलमा लेख्दै सरकारले आफूहरूको लोकप्रिय वेबसाइट बन्द गरिदिएको दावी गर्नुभएको छ। उहाँका अनुसार वेबसाइटमा 10 लाख कक्रोच सदस्य बनेका थिए र उनीहरूमध्ये 6 लाखजनाले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको निवेदनमा हस्ताक्षर गरेका थिए। यसअघि आजै आफ्नो एक्स ह्याण्डलमा लेख्दै अभिजित दीपकेले सीजेपीको इन्स्टाग्राम पेज ह्याक भएको र एक्स एकाउन्टमा पनि रोक लगाएको बताउनु भएको थियो। सीजेपीको इन्स्टाग्राम पेजमा 2,20,00,000 फलोअर्स पुगेका छन्। दीपकेले कक्रोच जनता पार्टीको अब कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममा पहुँच नरहेको भन्दै यसपछि आउने कुनै पनि पोस्टलाई कक्रोच जनता पार्टीको आधिकारिक धारणा नमान्न अपील गर्नुभएको छ।
5: अमेरिकी ग्रीन कार्डका लागि आवेदन दिने विदेशीहरूले अब आफ्नै देशमा फर्किएर प्रक्रिया अघि बढ़ाउनु पर्ने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ नियम अनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिकाभित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। H-1B, L-1 भिसा धारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिइएको छ। अमेरिकामा बितेको 60 वर्षदेखि ग्रीन कार्ड प्रक्रिया परिवर्तन भएको थिएन। विदेशीहरूले अमेरिकामै बसेर वा स्वदेश फर्केर आफ्नो देशमा रहेको कन्सुलेट मार्फत ग्रीन कार्डको आवेदन दिन पाउने व्यवस्था गरेको थियो।
4: नेपाल दर्पणमा अब खेल खबर। हिजोदेखि शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीप अन्तर्गत नेपालले आज दोस्रो खेलमा किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। केही बेर अघि सकिएको खेलमा नेपाल विजयी भएको हो। हिजो भएको पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो। यस्तै आज भएको पहिलो खेलमा काजाकिस्तानले श्रीलंकालाई 3-0 र भारतले मालदिप्सलाई पनि 3-0 सोझो सेटमा हराएको छ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिप्स छन्। समूह बीमा इरान, काजाकिस्तान र श्रीलंका तथा बंगलादेश रहेका छन्।
5: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज बेलुकी लखनऊ सुपर जायन्ट्स र पंजाब किंग्स खेल्दैछन्। यो खेल लखनऊमा बेलुकी पौने 8 बजे शुरू हुनेछ। लखनऊ 13 खेलमा 8 अंकसहित तालिकाको पुच्छारमा छ भने पंजाब 13 खेलमा 13 अंकसहित तालिकाको 5औं स्थानमा छ।
4: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणका साथमा हुनुहुन्छ साथी महेश केवाली।
19: आजको रंगदर्पण युग कवि सिद्धिचरण श्रेष्ठका सम्झनामा केन्द्रित छ।

युग कवि सिद्धिचरण श्रेष्ठको जन्म विक्रम सम्बत 1969 जेठ 9 गते पूर्वी नेपालको एउटा हरियाली र पहाड़ी सौन्दर्यले भरिएको जिल्ला ओखलढुङ्गाको सदरमुकाममा भयो। बाबु विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारी श्रेष्ठका सुपुत्र सिद्धिचरणको बाल्यकाल त्यही ओखलढुङ्गाको स्वच्छ हावापानी र प्रकृतिको काखमा बित्यो। पहाड़का भीरपाखा, कलकल बग्ने झरना, वसन्तको पालुवा र हिउँदको तुसारोलाई उहाँले बाल्यकालमै नजिकबाट निहाल्नुभयो। यो प्राकृतिक सामिप्यताले उहाँको बाल हृदयमा यस्तो गहिरो प्रभाव पार्यो कि पछि उहाँ नेपाली कोमलवादी र प्रकृति प्रेमी कविताका पर्याय बन्नुभयो। ओखलढुङ्गाको माटोसँगको त्यो गहिरो आत्मिक नाता उहाँले जीवनभर बिर्सन सक्नु भएन र उहाँको सर्वश्रेष्ठ प्राकृतिक कविता मेरो प्यारो ओखलढुङ्गाको जन्मदाता त्यही बालापन बन्यो।

सिद्धिचरणको व्यक्तित्व केवल प्रकृतिको वर्णनमा मात्र सीमित थिएन। उहाँ समाजको असमानता र राजनैतिक दमनका प्रखर विरोधी हुनुहुन्थ्यो। विक्रम सम्वत 1997 राणा शासकहरूको निरंकुशता चरम सीमामा पुगेका बेला उहाँका कविताले तत्कालीन राणा शासकहरूलाई घोच्यो। उहाँले सर्वस्व सहित 18 वर्षको जेल सजाय तोकियो। जेल जीवन अत्यन्तै कष्टकर थियो, तर उहाँले जेलभित्रै पनि कविता लेखिरहनुभयो। 5 वर्षको जेल जीवनपछिको उहाँको मनमा बलेको क्रान्तिको ज्वाला देशमा 2007 सालको ऐतिहासिक प्रजातन्त्र नआउँदासम्म निभेन।

0: सिद्धिचरण श्रेष्ठको कविताको मूलधार मानवतावाद र राष्ट्रप्रेम नै हो। उहाँले कहिले कुनै वर्ग, जाति वा सागुरो दायरामा बाँधिएर कला सृजना गर्नु भएन। उहाँका लागि हरेक मानिस उत्तिकै मूल्यवान थिए र हरेक नेपालीको स्वतन्त्रता उत्तिकै महत्वपूर्ण। बाचुन्जेल त केही गरौं भन्दै नेपाली युवाहरूलाई देशको पुननिर्माणमा लाग्न र अल्छी नबन्न उहाँले पटक पटक झकझक्याइरहनुभयो। उहाँको मानवतावादी दृष्टिकोण निकै बलियो थियो। उहाँका कीर्तिमा गरीब, दलित र उत्पीड़ित नागरिकका आवाज मुखरित हुन्थे। मन्दिरमा गएर ढुङ्गा पुज्नु भन्दा मानिसको सेवा गर्नु नै वास्तविक धर्म हो भन्ने सन्देश उहाँका रचनाले दिन्थे।
1: यो मेरो छोरो महाकालको दुलोमा अनन्तको पुच्छर अघिल्लो हिस्सा थाहा नभएको लामो श्रृंखलाको एक छेउ महाकाशमा हल्लिरहेछ अनगिन्ती पीढ़ीको खापाखापको माथिल्लो तहमा रहस्यको अन्तिम संस्करण निस्किरहेछ।
0: नेपाली समाज, राजनीति र साहित्यमा सिद्धिचरणको योगदानको कदर गर्दै उहाँलाई युग कवि उपाधि प्रदान गरियो। आदिकवि भानुभक्तले नेपाली भाषालाई एकीकरण गरे जस्तै महाकवि देवकोटाले यसलाई महाकाव्यात्मक उचाइ दिए जस्तै सिद्धिचरणले नेपाली साहित्यलाई आफ्नो युगको माग र आकांक्षालाई कवितामा ढालेर प्रस्तुत गर्नुभयो। उहाँले नेपाली भाषाका अतिरिक्त आफ्नै मातृभाषा नेवारीमा पनि उत्तिकै उत्कृष्ट रचनाहरू सृजना गर्नुभयो। उहाँका सृजनामा क्रान्तिको राको मात्र थिएन, करूणाको सागर र प्रेमको वसन्त पनि उस्तै बगेको पाइन्छ। विक्रम सम्बत 2049 जेठ 22 गते युग कवि सिद्धिचरण श्रेष्ठले यस धरतीबाट सदाका लागि विदा लिनुभयो। उहाँ भौतिक रूपमा हामी माझ नरहे पनि उहाँका शब्दहरू, उहाँका विचारहरू र उहाँको क्रान्तिकारी आवाज सबै माझ जीवन्त छन्। आज मानिस प्रकृतिबाट टाढा र मानवीय संवेदनाहरू हराउँदै गएका बेला सिद्धिचरणका कविता झन सान्दर्भिक बनेका छन्। ओखलढुङ्गाको त्यो हरियाली, प्रकृतिको त्यो निश्चलता र समाजमा समानता ल्याउने उहाँको त्यो क्रान्तिकारी सपना अझै पनि अपूरो छ। आज सिद्धिचरण श्रेष्ठको जन्म जयन्तीको पावन अवसरमा उहाँले देखाएको मानवता र राष्ट्रप्रेमको मार्गमा हिँड्नु नै उहाँप्रतिको साँचो श्रद्धा र सम्झना हुनेछ।
2: रंगदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित, आउँदो तीन दिनसम्म तातो हावाको लहर चल्ने जोखिम, सावधानी अप्नाउन सुझाव।
2: नेपालमा कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा झण्डै 71%, वर्षेनी बढ्दो, विपदको समयमा नसर्ने रोगबारे थप हेरचाह आवश्यक।
3: ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन, एउटा पालिकामा कम्तीमा एउटा अपाङ्गता मैत्री शाखा हुनुपर्ने।
2: चीनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गयो, 200 जना भन्दा धेरैको सफलतापूर्वक उद्धार।
3: र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हरायो। आईपीएल क्रिकेटमा आज लखनऊ र पंजाब खेल्दै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा सेवा प्रवाहलाई छिटो र सहज पारदर्शी बनाउन एकद्वार प्रणाली लागू। बिरकुट 9 मा महिलाहरूका लागि 3 दिने उद्घोषण तालिम सम्पन्न। बिना बिलको 1 लाख भन्दा बढ़ी सामान प्रहरीद्वारा बरामद। र 1.5 करोड़मा बनेको भवन पोखरा महानगरलाई हस्तान्तरण। आँधी खोला खबर अब विस्तारमा। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवा प्रवाहलाई छिटो सहज र पारदर्शी बनाउन एकद्वार प्रणाली लागू गरेपछि सेवाग्राहीले नागरिकता राहदानी र राष्ट्रिय परिचय पत्र जस्ता सेवा छोटो समयमै पाउन थालेका छन्। नयाँ प्रणाली लागू भइसकेपछि प्रशासन कार्यालयमा पुग्ने सेवाग्राहीले अब मेसिनबाट टोकन लिएपछि एउटै कक्ष मार्फत सेवा पाउने व्यवस्था गरिएको छ। आवश्यक कागजात पूरा भएका सेवाग्राहीले 5 देखि 10 मिनट भित्रै नागरिकता पाउन थालेको प्रशासनको दावी छ। यसअघि नागरिकता बनाउन वा प्रतिलिपि लिन प्रशासन पुग्ने सेवाग्राहीले दिनभर लाइन बस्नुपर्ने, कागजात नमिल्दा फेरि फर्काउनुपर्ने र कतिपय अवस्थामा होटलमै बस्नुपर्ने बाध्यता पनि थियो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद चापागाईले कागजात पूरा भएका सेवाग्राहीलाई 10 मिनटमै सेवा दिन सकिने व्यवस्था बनेको बताउनुभयो। उहाँका अनुसार सेवा प्रवाहलाई छिटो छरितो बनाउने प्रयास भएको छ। 2 वर्ष अघि लागू भएको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीका कारण वडाबाट अनलाइन मार्फत पठाइएको विवरण प्रमाणीकरण भएपछि नागरिकता वितरण प्रक्रिया थप सहज बनेको नायब सुब्बा रामप्रसाद पौड्यालले बताउनुभयो। लामो समयदेखि सरकारी कार्यालयमा पहुँच र चिन्जानको प्रभाव हुने गुनासो सुनिँदै आएको अवस्थामा जिल्ला प्रशासनले शुरू गरेको यो अभियानलाई अहिले सेवा मैत्री शासनतर्फको महत्वपूर्ण कदमका रूपमा सेवाग्राहीले हेरेका छन्। बिरकुट नगरपालिका उडान नम्बर 9 को आयोजनामा महिलाहरूका लागि 3 दिने उद्घोषण तालिम सम्पन्न भएको छ। ठूली भन्जाङमा संचालित तालिमको समापन गर्दै बिरकुट नगरपालिका उपप्रमुख भगवती अर्याल रेग्मीले नगरपालिकाले उपमेयरसँग महिला कार्यक्रम संचालन गरेको भन्दै आगामी दिनमा पनि महिलाको क्षमता र नेतृत्व विकास गर्ने तालिमको आयोजना गर्दै जाने बताउनुभयो। उपप्रमुख रेग्मीले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गर्दै 3 दिनको तालिम पर्याप्त नभएको बताउँदै अभ्यासले मानिसलाई पूर्ण बनाउने बताउनुभयो। कार्यक्रममा कार्यपालिका सदस्य पार्वती केसी, प्रमुख प्रशिक्षक तुलाकान्त बगाले, सहभागी शान्ति गुरूङ र विष्णुमाया सार्की लगायतले बोल्नु भएको थियो। कार्यक्रम वडा अध्यक्ष भीमबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सिरकुट स्वास्थ्य चौकी अहिबा कुमारी गुरूङ र स्वागत कार्यपालिका सदस्य खैसरा विकले गर्नुभएको थियो। 40 जनाको सहभागिता रहेको तालिममा रेडियो आँधी खोलाको स्टेशन म्यानेजर तुलाकान्त बगाले र समाचार वाचक आरती कुमारले सहजीकरण गर्नुभएको थियो। प्रहरीले बिना बिलको सामान बरामद गरेको छ। पुतेलबजार नगरपालिका 1 ट्याक्सी चोके स्थित सिद्धार्थ राजमार्गमा प्रहरीले सवारी चेकिङ गर्दा पोखराबाट बुटवल जाँदै गरेको बलेरो पिकअप जीपलाई बिना बिलको सामान सहित नियन्त्रणमा लिएको हो। बलेरो जीपमा बिलमा उल्लेख गरिएको भन्दा बढ़ी सामानहरू लिएको हिँडेको पाइएकाले जीपलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कार्यवाहीका लागि आन्तरिक राजस्व कार्यालय पोखरा पठाइएको प्रहरी निरीक्षक अमृत त्रिपाठीले बताउनुभयो। जीपमा सरसफाईका सामानहरू, काँटा चम्चा, खाना प्याक गर्ने कन्टेनर, मिश्री, अजिनामोटो, कफी र चिया कप, रूमाल, चियापत्ती, चकलेट, सिरफ लगायतका सामानहरू 1,18,906 रूपियाँको सामान बरामद गरेको प्रहरी निरीक्षक त्रिपाठीले बताउनुभयो। त्यस्तै नदीजन्य पदार्थ उत्खनन र उसारपुसारमा संलग्न सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पदार्थ उत्खनन र उसारपुसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले रसिद बिना मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन र उसारपुसार गरेको अवस्थामा ट्राक्टरलाई नियन्त्रणमा लिएको हो। पुतेलबजार नगरपालिका वडा नम्बर 4 भालुपहाड़ स्थित 301003 क 7776 नम्बरको ट्र्याक्टरलाई ढुङ्गासहित जिल्ला प्रहरीले नियन्त्रणमा लिएको हो भने लु 4 त 7556 नम्बरको ट्र्याक्टर चापाकोट 9 मुकुन्दे घाट कालीगण्डकी नदी किनारबाट लु 4 त 7556 नम्बरको ट्र्याक्टरलाई बालुवा सहित इलाका प्रहरी कार्यालय चापाकोटले नियन्त्रणमा लिएको हो। तीसबारीलाई आवश्यक कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। दक्ष कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोप्ने र उद्यमशील बनाउने उद्देश्यका साथ तनहुमा विद्यालय केन्द्रित कृषि सचेतना तालिम अभियान शुरू भएको छ। नेपालभित्रै कृषि क्षेत्रमा रोजगारी र व्यवसायको प्रचुर सम्भावना रहेको सन्देश दिँदै जिल्ला कृषि विकास कार्यालय तनहुँले विद्यालय तहदेखि नै अभियान थालेको हो। अभियानको पहिलो चरण अन्तर्गत तनहुँको भीमाद नगरपालिका भीमाद बजार स्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीका लागि नेपालमा कृषि स्नातक अवसर र भविष्य विषय सचेतनामूलक कार्यक्रम गरेको हो। कृषि विकास कार्यालयका अनुसार भीमादबाट शुरू भएको यो अभियानलाई क्रमशः जिल्लाका अन्य सबै स्थानीय पालिकाहरूमा पनि विस्तार गरिनेछ। तर बजेट अभावले गर्दा यो वर्ष तनहुँका दुई विद्यालयमा मात्रै कार्यक्रम गरिने कार्यालयले जनाएको छ। कृषि विकास कार्यालय तनहुँका बाली संरक्षण अधिकृत किरण परियारले नेपालमा कृषि शिक्षा अध्ययन गर्नेहरूका लागि पछिल्लो समय देशभित्रै अवसरका नयाँ ढोकाहरू खोलेको बताउनुभयो। कृषि स्नातक गरेका जनशक्तिका लागि सरकारी सेवा अनुसन्धान र प्राविधिक क्षेत्र मात्र होइन निजी क्षेत्र सहकारी कृषि उद्योग र पशुपालनमा पनि ठूलो माग भएको उहाँको भनाइ छ। कृषि अब परम्परागत निर्वाहमुखी पेशा मात्र रहेन, यसलाई व्यावहारिक र प्रविधि मात्रै बनाउन सके युवाहरू रोजगारीको लागि विदेश पलायन हुनुपर्ने अवस्था अन्त्य हुने उहाँको भनाइ छ। उहाँले कृषि क्षेत्रमा आधुनिक प्रविधि जैविक खेती र व्यावसायिक उत्पादनमा युवाको सहभागिता बढ़ाउन विद्यालय तहदेखि नै काउन्सिलिङ परामर्श आवश्यक रहेको र यसैलाई मध्यनजर गर्दै जिल्लाभर अभियान चलाउन आवश्यक रहेको उहाँले बताउनुभयो। यो अवसरमा विद्यार्थीलाई रासायनिक विषादीको सुरक्षित प्रयोग, वातावरण संरक्षण र दिगो कृषि प्रणालीका विषयमा समेत व्यावहारिक जानकारी गराइएको भीमाद नगरपालिका कृषि शाखा प्रमुख सुस्मिता गौतमले बताउनुभयो। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 अवसरमा ग्वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 श्रृंखला कार्यक्रम ग्वालिङ नगरपालिकाको आयोजना तथा बेसुत्रा साहित्य प्रतिष्ठान ग्वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 15 गते शुक्रबार। स्थान ग्वालिङ नगरपालिकाको सभाहल। बिहान 11 बजे। आयोजक ग्वालिङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय ग्वालिङ स्याङ्जा। संयोजन भेषसरा साहित्य प्रतिष्ठान ग्वालिङ स्याङ्जा।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। नेपाली कम्युनिष्ट पार्टी नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघका गण्डकीले शनिबार पृथ्वी चोकमा संस्थाले बनाएको भवन पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ। 2068 सालमा 1,53,00,000 बनाइएको पक्की भवन महासंघले समितिका अध्यक्ष समेत रहनुभएका पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभयो। महासंघ गण्डकी अध्यक्ष रूद्र गौतमले आज भवनको साँचो हस्तान्तरण गर्दै मजदूरको श्रमदान र पोखरेलीको सहयोगमा बनेको भवन सहयोग सही सदुपयोग गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो यो 13 कोठे पक्की भवन ठूलो दुःखले बनाएका हौ। यहाँका ठूलो खाल्डो 500 टिप्पर जति माटो हालेर पुरेको ठाउँ बनाएका हौ। गौतमले हाल भाडामा कार्यालय सञ्चालन भइरहेको पोखरा महानगरपालिका वडा नम्बर 9 को कार्यालय त्यहाँबाट सञ्चालन गर्न पनि आग्रह गर्नुभयो। महासंघले त्यहाँ बनाएको कच्ची संरचना शुक्रबार आफैले डोजर लगाएर हटाएको थियो। पक्की भवन महानगरलाई हस्तान्तरणपछि महासंघ गण्डकी महासचिव गुणराज वास्तुलाले यही प्रकृतिका अरू भवन पनि महानगरको स्वामित्वमा जानुपर्नेमा जोड़ दिनुभयो। पोखरा महानगरले सार्वजनिक र सरकारी जग्गामा बनेका संरचना खाली गर्न जारी गरेको सूचनाको म्याद शनिबार सकिएको छ। नगर विकास समितिका अध्यक्ष समेत रहनुभएका महानगर प्रमुख आचार्यले यसरी संरचना र जमीन हस्तान्तरण हुनु राम्रो कुरा भएको उल्लेख गर्नुभयो। बागलुङको जैविक गाउँपालिका जमिनी गाउँपालिकाको पहिचान बनाएको पश्चिम बागलुङको ताराखोलाका सामुदायिक वनमा भीरमह संकलन शुरू भएको छ। ताराखोला पाँचमा पर्ने झुलफेज सामुदायिक वनमा भीरमह संकलन गरिएको हो। सोडाको ठूलो भीर र वडा नम्बर तीनको हिलको गुफा सामुदायिक वनमा भीरमह संकलन गर्ने तयारी छ। कुनै वर्षमा दुई याममा मह पाइए पनि प्राय एक वर्षमा एक पटक मात्र संकलन गरिन्छ। झुलफेज सामुदायिक वनको तारे भीरमा रहेको तेह्र घरबाट यो वर्ष तेह्र घरबाट यो वर्ष साठी लिटर मह संकलन गरिएको उपभोक्ता समूहका सचिव नारायण घरतीले बताउनुभयो। यो वर्ष मह उत्पादन घटेको उहाँको भनाइ छ। गत वर्ष जुल्फे र ठूलो भीरबाट 260 लिटर मह संकलन गरिएको थियो। मौसम परिवर्तनका कारण भीर मौरीमा देखिँदा वर्षेनी समस्या हुँदै गएको छ। डिभिजन वन कार्यालयका प्रमुख सरोज पन्थीले भने लामो समयको अन्तरालमा मह उत्पादन बढ़ने वा घट्ने अवस्थालाई मात्र जलवायु परिवर्तनका असर मान्न नसकिने बताउनुभयो। मौरीलाई मह बनाउन आवश्यक पानी अनुकूल समयमा नपर्नु र फूल फुल्ने समयको कमीका कारण पनि उत्पादन घट्न सक्ने उहाँको भनाइ छ। परम्परागत रूपमा भीरमह संकलन हुँदै आए पनि यसलाई व्यवस्थित र व्यावसायिक बनाउन सके आय आर्जनको राम्रो माध्यम बन्न सक्ने उहाँले बताउनुभयो। भीरमह संकलनको परम्परालाई ग्रामीण क्षेत्रमा उत्सवकै रूपमा लिइन्छ। स्थानीय भेला भई मह संकलन गर्दा वनमा मेला लागे जस्तो हुन्छ। उहाँले भन्नुभयो, अग्ला र अक्करी भीरमा गरिने यो कार्य साहसिक भएकाले प्रचार प्रसार गर्न सके ग्रामीण पर्यटनको प्रवर्धन गर्न सकिन्छ। मह संकलनपछि संकलन भएको भिरौटे आवश्यक सामग्री बोक्ने भरिया र सहयोगीलाई बाँड्ने चलन छ। बढ़ी उत्पादन भएमा बिक्री गरी वन उपभोक्ता समितिको हितमा खर्च गरिन्छ। औषधिजन्य गुणयुक्त भीर मह प्रति लिटर 3,000 रूपियाँमा बिक्री हुँदै आएको छ। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। जिल्ला प्रशासन कार्यालय सैन्यद्वारा सेवा प्रवाहलाई छिटो सहज र पारदर्शी बनाउन एकद्वार प्रणाली लागू। मिरकोट नौमा महिलाहरूका लागि 3 दिने उद्घोषण तालिम सम्पन्न। बिना बिलको 1,00,000 भन्दा बढ़ीको सामान प्रहरीद्वारा बरामद र 1.5 करोड़मा बनेको भवन पोखरा महानगरलाई हस्तान्तरण। आधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दर अनुहार रेडियो आधी खोला। नमस्ते।

एसएस आदिफला खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदिखोला 105.4
1: बिरगोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोध बिरगोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, बिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97-484-34-484।
6: चुरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 सेन्जा।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
7: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
8: मूल्य होइन स्वास्थ्य रोजौ। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप।
9: वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ।

0: र सुपथमूल्य मा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
1: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
0: होइन, के भयो? किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415002, मोबाइल 9850404502 र 9840501।
3: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिबुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9560585667। आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
1: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
1: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ईसीजी सेवा,
1: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
1: चिरफार गर्ने,
4: थाइराइड जाँच,
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
0: फोन नम्बर 0364-41087, मोबाइल 9864-6971-7140।
4: चा, कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
4: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
2: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुढी बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई पिटोल, एनआईएमबी ब्याङ्कबाट एक घर तल।

0: डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821474029 नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
1: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829। ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
2: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाससम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
2: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9856303988 र 9856555988।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9135556496।
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
5: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
8: ए नानी, त्यो पानी नपिउ त।
9: किन र काका?
8: त्यो पानी फोहोर छ।
9: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
10: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
11: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
12: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
11: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
13: सुख दुःखका तरेलीहरूसँग रम्दै
14: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
13: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
14: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
13: 105.4 मेगाहर्ज।
15: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
16: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
15: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
16: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
15: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
16: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
15: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
16: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
15: मोबाइल नम्बर 9806641870 र 9865494497।
16: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
17: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
17: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
17: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98 55 54 963 98 55 55 104 र 98 028 47 723।

0: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त। म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 9556054313 र 9141443।
0: मूल्य होइन स्वास्थ्य रोजौ।
3: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
0: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
3: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
0: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
4: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
4: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
0: फोन 063-4141-258।

0: आहा कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 4 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
2: नेपाल आदर्श नै किन रोज्ने त?
3: अनुभवी, दक्ष र समर्पित शिक्षक वृन्द,
2: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
3: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
2: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
3: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
2: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
3: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
2: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 फारम वितरण धमाधम भइरहेको छ।
3: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
2: 9556501042
3: र 9556501133।
2: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ आठ भीमटारी स्याङ्जा।

0: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको?
1: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
0: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
1: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौँ।
0: बाहिर जथाभावी दिसा पिसाब नगरौँ, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौँ।
1: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौँ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौँ।
0: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।

0: रेडियो आदिखोला 105.4
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तराईमा तीन दिनसम्म लू चल्ने, सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म तापक्रम पुग्ने चेतावनी, डाक्टरद्वारा उच्च सतर्कता अपनाउन आग्रह।
2: 40 डिग्री सेन्टिग्रेड भन्दा बढ़ी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन, अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ, लुज फिटिङ कपड़ाहरू लाउनुपर्छ।
1: कांग्रेसद्वारा कोशी संकल्प, सार्वजनिक समावेशी विकासमा जोड़, एमाले भित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनैतिक विश्लेषकको दावी।
3: सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो, अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब त्यही पार्टीका मान्छेले विचार गर्नु पर्यो।
1: नेपालगंजको हलपुर सड़क क्षेत्रमा अतिक्रमित संरचना हटाउन 30 दिने समय सीमा जारी, तिपलाटा नाका पुनः सञ्चालनमा, पाँच थरमा बाढ़ी पहिरोको कहर, याङवरका स्थानीय समस्यामा
4: खवासको दुईटा घर बगाएको अनि माथि दुईटा घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्त्य सारिएको, तीन नम्बर वडामा तीनटा घर बगाएको क्षतिग्रस्त।
1: र चीनको कोइला खानी विस्फोटमा 90 जनाको मृत्यु, संयोग कामदार प्रभावित, काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव पराजित।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: प्रेस काउन्सिलको अध्यक्षको पदपूर्तिका लागि दरखास्त आह्वान भइरहँदा कस्ता अध्यक्ष छनौट होलान् भनेर चासो व्यक्त भइरहेका छन्। प्रेस काउन्सिल सक्षम, स्वायत्त र अधिकार सम्पन्न भयो भने समाज र सरकारसँग संचारकर्मीको प्रत्यक्ष द्वन्द पनि कम हुन्छ। राज्यका अन्य निकायले पत्रकारलाई दुःख दिन सक्दैन, पत्रकारले पनि एउटै नियामक निकायको संहिता र नियम पालना गरे पुग्छ। काउन्सिल अर्ध न्यायिक प्रकृतिको निकाय हुनाले ती काम गर्न सक्ने पदाधिकारी छनौट हुनु अत्यावश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: आजदेखि पर्सिसम्म तीन दिन तराईका धेरै स्थानमा तातो हावाको लहर अर्थात लू चल्ने सम्भावना देखिएकाले विशेष सावधानी अप्नाउन सरकारले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि अनुरोध गरेको हो। महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानहरूमा तातो बढ़ने जनाएको छ। अधिकतम तापक्रम 38 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियससम्म वा सोभन्दा बढ़ी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध समेत गरेको छ। सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँकी र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुकेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्देही र कपिलवस्तु रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
6: विशेष गरी यो सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईको भूभागहरूमा चाहिँ अलिकति तातो हावाको लहर चल्न सक्ने सम्भावना चाहिँ बढ़ी छ र जुन सुदूरपश्चिम प्रदेशको पहाड़ र लुम्बिनी प्रदेशको पहाड़ी भूभागहरूमा विशेष तल्लो पहाड़ी चुरेको पहाड़ी भूभागहरूमा चाहिँ अथवा भ्याली खोचहरूमा चाहिँ तातो दिन हुन सक्ने सम्भावना देखिन्छ भने अन्य जुन क्षेत्रहरू छ देशको अन्य भूभागहरू छ जस्तै अब कोशी मधेस बागमती गण्डकी र जुन कर्णाली प्रदेशको पनि पहाड़ी हिमाली भूभागहरूमा चाहिँ बादल लाग्ने पानी पर्न सक्ने सम्भावना छ र तापक्रम बढे पनि केही समयपछि विशेष गरी अपराह्नपछि चाहिँ ढाट हुन सक्ने सम्भावना चाहिँ देखिन्छ।
5: विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिर चर्को घाममा नजाने, हल्का सुतीको कपड़ा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने टोपी लगाउन पनि सुझाव दिएको छ। त्यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन सक्ने समेत डाक्टरहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै डाक्टर रोशन झाले भन्नुभयो,
2: एउटा कुरा के बुझ्नुपर्छ भने 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ़्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40 डिग्री सेन्टिग्रेड भन्दा बढ़ी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ, लुज फिटिङ कपड़ाहरू लाउनुपर्छ। अनि त्यसमा चाहिँ तपाईँको कस्तो भने अलिकति पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ। सो बच्चाहरू स्कूलमा अहिले चाहिँ एसेम्ब्लीमा या कुनै स्पोर्ट्सहरू भइरहेको हुन्छ, बिहान तिनीहरूलाई गेम्स खेलाइरहेको हुन्छ, होइन, आजकल त एक्स्ट्रा करिकुलम भनेर विभिन्न किसिमका गेमहरू पनि खेलाउँछन्। त्यसमा चाहिँ अब बाबुहरू आउँदाखेरि भन्छन् आज त पापा तीन चारजना ढल्यो, बाबुलाई पनि गाह्रो भइरहेको हुन्छ। सो यस्तोमा हामीले के भन्छौँ भने गर्मी यदि बाहिरी टेम्परेचर बढ़िरहेछ भने त्यस्तो अवस्थामा हामीले कि सेड भएको ठाउँमा एसेम्ब्ली गर्नु पर्यो, बच्चाहरूले पानी प्रोपर खाएछ कि छैन, अत्याधिक मात्रामा बच्चाहरूले पानी खानलाई हामीले चाहिँ इन्करेज गर्नु पर्यो। अर्को चाहिँ हामीले चाहिँ सक्दो यदि बढ़ी गर्मी छ भने बाटोमा जस्तो बसमा आउँछन्, बसहरू एसी छैन, होइन, कतिपय बच्चा हिँडेर स्कूल जान्छन्, होइन, त्यस्तो अवस्थामा छाताहरू ओढेर जाने। यदि 40 भन्दा माथि टेम्परेचर छ भने अनलाइन क्लास गरेर भए पनि बच्चाहरूलाई 8-10 दिन चाहिँ बिदा राख्नु नै उत्तम उपाय हो गर्मीबाट जोगिने भनेको।
5: नेकपा एमाले भित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै गएको छ। पछिल्लो शीर्ष नेताहरूबाट एमालेमा नेतृत्व परिवर्तनको माग बढ़दै गएको हो। हिजो पछिको सचिवालय बैठकमा नेता विष्णु पौडेल र पृथ्वी सुब्बा गुरूङले नैतिकताको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्नुभएको थियो। बैठकमा शीर्ष नेताहरू नै चुनावमा तेस्रो पार्टी हुनुमा नेतृत्व नै जिम्मेवार रहेको भन्दै सांगठनिक पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने अडान समेत राखेका थिए। नेता ईश्वर पोखरेलले पनि आत्मसमीक्षा र पुनर्गठनको बाटो अवलम्बन गर्न सुझाव दिनुभएको छ। आज बसेको बैठकमा पनि राजीनामाको विषय उठेको छ। नेताहरू योगेश भट्टराई, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले अध्यक्ष ओलीले राजीनामा दिनुको विकल्प नभएको समेत बताएका छन्। एमाले उपमहासचिव लेखराज भट्टले बैठकका बारेमा जानकारी दिँदै भन्नुभयो,
7: पार्टीको अनुशासन विधि पद्धतिमा जे दिनुपर्ने हो त्यो दिनुपर्छ। बाहिर आफ्ना लागेका विषयवस्तुहरू हाम्रो कमिटी छ, त्यो कमिटीमा गर्ने कुरा हुन्। कमी कमजोरीहरू कहाँ कहाँ छन् त्यसको समीक्षा गरेर जान सच्याउनु पर्ने हो। ज जसका छन् ती कमी कमजोरीलाई हटाएर पार्टी एकमना एकता एकताबद्ध भएर अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ, त्यो संकट जे छ आइलागेको, त्यो संकटका विरूद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
5: नेता अष्टलक्ष्मी साकेले पनि सामाजिक सञ्जालमा लेखेर अध्यक्ष ओलीको राजीनामाको माग गर्नुभएको छ। पार्टीलाई पुनर्जीवित गर्न अध्यक्ष ओलीको राजीनामाको विकल्प नभएको उहाँले बताउनु भएको हो। पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता खुलाएसँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहस चुलिएको छ। 11 महाधिवेशन सम्पन्न भएको एक वर्ष नबित्दै पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चल्नुलाई कसरी लिन सकिन्छ? राजनैतिक विश्लेषक श्याम श्रेष्ठले सीआईएनसँग भन्नुभयो,
3: जुन पराजय भोग्यो नि एमाले त्यहीदेखि यो कुरा उठेको थियो। सबभन्दा अगाडि पनि यो कुरा थियो तर मनमा कुरा उठाउन नसक्ने स्थिति, अगाडिपट्टि परेर सबै डराएको स्थिति, भयभीत स्थिति, त्यस्तो खालको स्थिति हो। अब अहिले चाहिँ अब उनीहरू चाहिँ डरबाट अलिकति माथि उठेर कुरा उठाउने खोजेको स्थिति त्यो हो, त्यहाँ नेतृत्व परिवर्तन हुनुपर्छ भनेर अब अलि अगाडिदेखि नै कुरा थियो, तर त्यो अगाडि आउन सकेका थिएन, अहिले आएको मात्रै हो।
8: जस्तो चुनावलाई मात्रै लिन सकिन्छ या अरू कुनै त्यस्ता कारण हुन सक्छन्?
3: त्यो पार्टी विधानमा 70 वर्ष पुगे पछाडि नेतृत्व सोध्ने भन्ने कुरा थियो, त्यो कुरालाई योभन्दा अगाडि नै सच्याएर फेरि केपी ओली नै कन्टिन्यू गर्ने भन्ने कुरा गरियो। त्यो कुराप्रति अब गर्न त गरियो तर सन्तोष चाहिँ अब युवा नेताहरूको थिएन, किनभने उनीहरूको पालो चाहिँ कहिले पनि नआउने भयो, मरुन्जेल पनि नआउने भयो भनेर भन्ने खालको मनस्थिति त्यहाँ भइराखेका बुझ्छु होइन।
8: के त्यसो भए नेकपा एमालेको नेतृत्व परिवर्तनको बहस अहिलेको समयमा आउँदा उपयुक्त हो या अरू कुनै हुनुपर्ने?
3: त्यो सबै पार्टीमा एमालेको मात्र कुरा होइन, एमाले माओवादी नेपाली कंग्रेस सबैतिर नै नेतृत्व परिवर्तनको लागि त्यो आवाज उठेको स्थिति हो। कंग्रेसमा चाहिँ त्यो लागू भयो, अरूमा चाहिँ भएन, त्यति मात्रैको कुरा हो। सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो। अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब त्यही पार्टीका मान्छेले विचार गर्नु पर्यो।
9: नेपाली कंग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेश स्तरीय परामर्श कार्यशालाबाट 28 बुधे कोशी संकल्प सार्वजनिक भएको छ। संकल्प पत्रमा कोशी प्रदेशको पहिचान, भाषा, संस्कृति, कृषि, पर्यटन र प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकता दिँदै समावेशी विकासमा जोड़ दिएको छ। साझा खबरमा अब विदेशका खबर। उत्तरी चीनमा एक कोइला खानीमा भएको भीषण विस्फोटमा 90 जनाको मृत्यु भएको छ। सान्सी प्रान्त स्थित लिउ सेनु कोइला खानीमा ग्यास विस्फोट हुँदा आगलागी भएको थियो। दुर्घटनाका समयमा खानीभित्र 247 कामदार रहेको चिनिया संचार माध्यमले जनाएका छन्। अब अन्त्यमा खेल खबर। काभा महिला भलिबल च्याम्पियनशीपमा भारतले लगातार दोस्रो जीत निकालेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर हलमा आज भएको समूह ए को खेलमा भारतले मालदिवसलाई 25-9, 25-14 र 25-17 पराजित गरेको हो। पहिलो खेलमा भारतले घरेलु टोली नेपाललाई 3-2 पराजित गरेको थियो। मालदिवसको यो लगातार दोस्रो हार हो। दुई जीतपछि भारत 5 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। भारतले समूहको अन्तिम खेल सोमबार किर्गिजस्तानसँग खेल्नेछ।
1: पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बन्न सफल। मातृ तथा शिशु मृत्युदर कम हुने अपेक्षा। रिपोर्ट सँगै देउरागीत नेपालको पहिचान बन्दै विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
12: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
13: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
11: ए, जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन रहेछ नि।
14: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
15: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुखा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। लगातार परेको पानीका कारण पाँचथरको याङवर गाउँपालिकाका स्थानीय प्रभावित भएका छन्। बाढ़ी पहिरोले घर पुल गोठ सड़क बगाएपछि जनजीवन प्रभावित भएको हो। याङवर गाउँपालिका वडा नम्बर 1, 2 र 3 बाढ़ी पहिरोले घर गोठहरू सड़क झोलुङ्गे पुल जलविद्युत आयोजना लगायतमा क्षति पुर्याएको याङवर गाउँपालिकाका उपाध्यक्ष बाबा मेनयाङ बोले सीआईएनसँग बताउनुभयो।
4: अहिले जम्मा 1 वडामा 3 झोलुङ्गे पुल बगाएको, खवासको 2 घर बगाएको अनि माथि 2 घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्त्य सारिएको। 3 वडामा 3 घर बगाएको क्षतिग्रस्त, अनि एउटा महादेव थान भनेर एउटा मन्दिर निर्माण गर्दै गरेको त्यो पनि सबै बगाएको। त्यहाँ कि यो मध्य पारी लोकमाको जो दार्चुलादेखि चुवा भन्छ भारत सिक्किमसँगको सिमाना, त्यो बाटोमा चाहिँ सम्पूर्ण बाटोहरू अवरुद्ध, आवाजात नै बन्द भएको। अहिले गाउँपालिकाले हामी जान सक्ने अवस्था भएन, वडालाई जिम्मेवारी दिएर सुरक्षित ठाउँमा उहाँहरूलाई राखिएको छ। अनि अब त्यहाँ के हुन्छ, उहाँहरूलाई घाँस बाँस कपास आवश्यकता कुराहरूलाई चाहिँ पालिकाले हेरिरहेछ।
1: सड़क डिभिजन कार्यालय नेपालगंजको जमुनाहा नेपालगंज कोहलपुर चिसापानी सड़क खण्डमा पर्ने सड़क सीमाभित्रका अनाधिकृत संरचनाहरू हटाउन परिपत्र गरिएको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै 30 दिनभित्र संरचना हटाउन निर्देशन दिएको छ। ताप्लेजुङको तिमलाता नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फतलानुङ गाउँपालिका 7 वडाध्यक्ष छेतेन लामाका अनुसार ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बनेको छ। यो सँगै पाल्पामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिने सुनिश्चितता भएको हो। यसले घरमै असुरक्षित प्रसूति गर्ने पुरानो अभ्यास मेटाउँदै मातृ तथा शिशु मृत्युदर कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
17: लुम्बिनी प्रदेश सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड 2080 पूरा गरेपछि पाल्पालाई औपचारिक रूपमा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै 10 स्थानीय तहले आवश्यक सूचक पूरा गरेपछि पाल्पाले यो ऐतिहासिक उपलब्धि हासिल गरेको रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राणा बताउनुहुन्छ।
18: सुत्केरी भएकोलाई हामी एकिन गर्छौँ। एकिन गरिसकेपछि हामी घरेलु अभियान सञ्चालन गर्छौँ, जहाँ हामीले सुत्केरी कहाँ भएको हो र कतिपटक सुत्केरी जाँच भयो घरेलु अभियानमा सबै कुरा सोध्छौँ। त्यसपछि स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछौ। कार्यालय पाल्पाले पनि फेरि पुनः यो ठिक छ कि छैन, एकिन यो यथार्थ हो कि होइन भनिसके भनेर एकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। खास गरेर चाहिँ लुम्बिनी प्रदेशले छुट्टै प्रजनन सम्बन्धी एउटा छुट्टै ऐन बनाएको छ, कार्यविधि बनाएको छ। हामीले त्यसैमा टेकेर चाहिँ यो पूर्ण संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेको छौँ।
17: घोषणा सँगै पाल्पामा ग्रामीण स्वास्थ्य स्वयं सेविकाको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको छ। गाउँघरमा पुगेर गर्भवती महिलालाई नियमित गर्भ जाँच स्वास्थ्य संस्थामै प्रसूति र सुत्केरी सेवा लिने प्रेरित गर्ने काम स्वयं सेविकाले गर्दै आएका छन्। तेलघाकी स्वास्थ्य स्वयं सेविका सिर्जना विष्ट यस घोषणासँगै जिम्मेवारी बढेको बताउनुहुन्छ।
19: गर्भवती महिलालाई हामीले गर्भमा बच्चा रहेदेखि चेक गर्न पठाउँछौँ। प्रसूति हुने बेलामा पनि स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिनलाई, अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी जाँच गर्नलाई चाहिँ स्वास्थ्य संस्थामा पठाउँछ। हाम्रो गाउँमा सबैजनाले त्यही सेवा लिनुहुन्छ।
17: पूर्ण संस्थागत प्रसूति सेवायुक्त बन्न प्रत्येक वडाले मापदण्डका सूचक 90% भन्दा माथि पूरा गरेको हुनुपर्छ। यस छन् तेलघाकी स्वास्थ्य स्वयं सेविका सिर्जना विष्ट यस घोषणासँगै जिम्मेवारी बढेको बताउनुहुन्छ।
19: गर्भवती महिलालाई हामीले गर्भमा बच्चा रहेदेखि चेक गर्न पठाउँछौँ। प्रसूति

0: पालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गरिन्छ। बगनासकाली गाउँपालिका भने 2076 सालमै पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भइसकेको थियो। स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी,
1: बगनासकाली गाउँपालिका 2076 सालदेखि नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका हो। हामीले हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ। यस वर्ष पनि हामीले यो पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर पालिका जिल्लामा पेश गरिसकेपछि जिल्ला पनि घोषणा भएको छ। हामीले पालिका सुनिश्चित गर्यौं र पालिका सुनिश्चित गरिसकेपछि जिल्लामा सबै पालिकाहरू पेश गरिसकेपछि जिल्ला घोषणा चाहिँ भएको छ।
0: यस घोषणाले पाल्पामा स्वास्थ्यका सूचकहरू कर्मश सुधार हुँदै गएको देखाउँछ। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारूले पाल्पाले नेपालमै पहिलो पटक यस्तो उपलब्धि हासिल गर्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले अब प्रदेशका बाँकी 11 जिल्लालाई पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गर्दै लुम्बिनीलाई नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त प्रदेश बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।
2: पाल्पा जिल्लाले आज पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला हामी नेपालमै पहिलो घोषणा गरिरहँदाखेरि अब पाल्पा जिल्लाबाट शुरूआत भएर अब बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौं।
0: नेपालको जनगणना 2078 अनुसार देशमा मातृ मृत्यु दर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 छ। यो अवस्थामा पाल्पाको उपलब्धिलाई मातृ तथा शिशु स्वास्थ्य सुधार तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। मापदण्ड अनुसार कम्तीमा 90% गर्भवती महिलाले 4 पटक गर्भ जाँच गर्नुपर्ने र 95% स्वास्थ्य संस्थामै दक्ष स्वास्थ्य कर्मीबाट प्रसूति सेवा लिनुपर्ने व्यवस्था छ। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुदूरपश्चिमको देउडा गीत प्रतिको मोह बढ्दो तर प्राथमिकता कम।
4: रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ क्या। मलाई चाहिँ कल्चरल हुन्छ नि, ब्याक टू कल्चर क्या।
3: केही युवा कलाकारहरू देउडाको प्रचार र संरक्षणमा जुट्दै विशेष संवाद शनिवार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। सुदूरपश्चिमको देउडा गीत प्रतिको मोह बढ़दो तर प्राथमिकता कम छ। पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकारले यसमा धेरै बजेट खर्च गरे पनि भने जस्तो उपलब्धि हासिल हुन सकेको छैन। तर कलाकारहरूले भने सक्दो प्रचार गरिरहेका छन्। देउडा गीतको बारेमा साथी सन्तोषी रावलले गायक विष्णु भट्टसँग कुराकानी गर्नुभएको छ।
7: घाटी कई

0: यो गीत चाहिँ निकै रुचाइयो होइन, चारैतिर
1: एकदम चर्चामा आएको गीत हो होइन, यो शब्द पनि अनि यो संगीत होइन लय साह्रै मिठो के यसमा चाहिँ। यो गीत गाउँदाखेरि चाहिँ तपाईँले थप बढी चर्चा पाउनुभयो।
0: झुम्कीलाई मैले बनाउँदाखेरि जस्तो झुम्की हो झुम्की मतम्रै हुम्की होइन, घाँटीकै नौगेडी भनौँ कि दैलेख पनि त हाम्रो एउटै कल्चरल सिमिलारिटी छ नि त। दैलेख तली खेलन्या भने देउडा खेल्ने होइन, त्यो थली भनेको मैदान ठाउँ। दैलेख तली खेलन्या थली तुमलाई म पियारी भनौँ कि। अनि चालिसे घट्टको ढुङ्गो टुटी बाइग्यो खोला, पानी लान्छु ओ झुम्की जसो होला होला होइन। अब यो शब्द टिपिकल्ली हाम्रो डोटी डनेलधुरा छाम बझाङ त्यहीँको होइन,

0: हाम्रो सुदूरपश्चिमी शब्द हो। अँ यो गीतको फेरि अनौठो कहानी छ। यो गीत अहिले आएको होइन, यो पाँच वर्ष अगाडि आएको, पाँच वर्ष अगाडिको सिर्जना हो यो, तर चर्चा चाहिँ अहिले पायो। यो गीतको चाहिँ यस्तो भएको हो। जस मलाई चाहिँ के लाग्छ भने मैले हरेक सिर्जना मिहिनेत गर्छु, अब अडियन्सहरूको डिमान्ड अनुसार चाहिँ म आफू पनि देखिएको छु बिङ एज अ पार्ट अफ आर्टिस्ट होइन, भिडियो आर्टिस्टको रूपमा।
1: तपाईँलाई देखिन कतिको मन लाग्छ नि?
0: होइन मलाई चाहिँ यस्तो के, मलाई माया गर्ने मान्छेहरूले मलाई चाहिँ इन्सपायर गरिरहेछ क्या, तपाईँले पनि आउनु पर्यो टाइपको। फेरि म चाहिँ कस्तो भने त्यो मान्छेले भनिदिँदाखेरि मक्ख परिहाल्छु।
1: जस्तो सुदूरपश्चिममा त अघि भने जस्तै देउडा गीतहरू, ठाडी भाका गीतहरू मन पराउने होइन, अब युवा पुस्ताहरू अलिकति आधुनिकतिर जाँदैछन् कि होइन, युवाले यो देउडा गीतलाई नबुझेको हो कि?
0: तर सिचुएसन ठ्याक्कै अपोजिट भइदिइरहेछ क्या अहिले चाहिँ। जस्तो हाम्रो टिपिकल देउडा पनि होइन करोड क्लब भन्दा माथि गइसक्यो होइन, करोड भन्दा माथि भ्यूहरू छ क्या टिपिकल देउडाको पनि, दुई तिन वर्षमै होइन, त्यो त्यो करोड भन्दा माथि हेर्ने दर्शक भनेको त समग्र नेपाली नै हो नि त। भने अहिले एक्ज्याक्ट कस्तो छ भन्नुहुन्छ भने रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या, युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ क्या मलाई चाहिँ। कल्चरल हुन्छ नि, ब्याक टु कल्चर क्या, होइन पहिला वेस्टर्न होइन पाश्चात्य संगीतको प्रभाव थियो, तर अहिले ब्याक टु कल्चर क्या, आफ्नै जुन ओरिजिन होइन, आफ्नो जुन ओरिजिनल कल्चर हो नि, कल्चरल म्युजिक हो नि, त्यतातिर फर्किरहेको देख्छु मैले चाहिँ। त्यो भएर टिपिकल चिजहरूको पनि मार्केट त्यस्तै छ।
1: जस्तो कतिपय अहिले पछिल्लो समयमा भाइरल भन्ने शब्द छ नि
0: होइन,
1: यो भाइरलले धेरैलाई राम्रो ठाउँमा पनि पुगाएको छ, अनि यो सामाजिक सञ्जाल भाइरलले गर्दाखेरि मान्छेले पछारिएको पनि छ नि त होइन।
0: कस्तो छ भने भाइरल भने कस्तो हुनुहुन्छ नि, यो भनेको शब्द नै तपाईँको शब्दमै क्लियर डेफिनेसन छ क्या। भाइरल भनेको जस्तो हामी भाइरल ज्वरो भन्छौँ नि, भाइरल ज्वरो भन्छौँ, ज्वरो व्यापक आउँछ क्या, तर एन्टिबायोटिक खाइदियो भने ठिक हुन्छ क्या। तर त्यस्तै भाइरल फेरि कति युगपछि आउने हो फिक्स नै हुँदैन, अथवा कति वर्षपछि त्यो त्यो भाइरलबाट आफू इन्फेक्टेड हुने हो भन्ने थाहा हुँदैन क्या। अब एउटा सिर्जना अथवा एउटा केही चिज भाइरल होला, तर त्यसको तपाईँको एउटा आर्टिस्टिक भ्याल्यु कति छ भन्ने कुराले डिटरमाइन गर्छ क्या। जस्तो मेरो झुम्की त्यतिखेर मान्छेले मन पराए, त्यसपछि अहिले त्यस मन पराउने क्रम चाहिँ चलिरहेकै छ क्या होइन। जस्तो अब झुम्की सुदूरपश्चिमको टोन हो नि त, सुदूरपश्चिमको रङ्ग छ नि त, अब म पूर्वमा पनि सुन्छु, झापामा पनि बजिरहेको।
1: यो गीतहरू जस्तो पूर्वेली गीतहरू अलिक कम सुन्थ्यो पहिला, अहिले त अब पूर्वेली गीतहरू पनि सुन्न थाले। जस्तो देउडा गीतहरू चाहिँ हाम्रो सुदूरपश्चिममा मात्रै सुन्छन् होला कि, या पूर्वतिर पनि यो देउडा गीत सुन्छन् होला जस्तो लाग्छ तपाईँलाई?
0: होइन, सिर्जना चारैतिर सुनिरहेको छ, देउडा गीतहरू चारैतिर सुनिरहेको। जस्तो कतिपय हाम्रो टिपिकल देउडा गीतहरू पनि त पूर्वतिर बजिरहेको सुन्छु क्या म होइन। त्यो भएर कस्तो छ नि हाम्रो सुदूरपश्चिमको एउटा मलाई लाग्छ होइन, मेरो मेरो संस्कृति हो, मेरो हुन्छ नि, मेरो संस्कृति हो, मेरो म्युजिकल एउटा क्षेत्र हो त्यो होइन। अब हाम्रो हाम्रो देउडाको एउटा मिठास बेग्लै छ क्या होइन, टिपिकल टाइपमा चिजहरूमा एउटा छुट्टै मिठास छ, अझ शब्द नबुझे पनि त्यो शब्द उच्चारण शैली डिफ्रेन्ट छ होइन, त्यो कारणले सबैतिर सुन्छ।
1: हामीले यो सुदूर कर्णालीको कुरा गर्दै गर्दा फेरि पनि सुन्ने श्रोताहरूले गीत गाइदिन होला, त्यही भएर
0: हाम्रो सुदूरपश्चिमेली भाषामा लेखिएको गजल रेकर्ड गरेका थिए, त्यही म गुनगुनाउँछु।

तराईमा तीन दिनसम्म लूको जोखिम, लुम्बिनी सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म ताप कम पुग्ने चेतावनी, डाक्टरहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। कांग्रेसद्वारा कोशी संकल्प सार्वजनिक, समावेशी विकासमा जोड़, एमालेभित्र नेतृत्व परिवर्तनको बहस सर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनीतिक विश्लेषकहरूको दावी रहेको छ। र चीनको कोइला खाने विस्फोटमा 90 जनाको मृत्यु, 100 कामदार प्रभावित भएका छन्। काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ए नानी त्यो पानी नपिऊ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
2: सार्वजनिक हितका लागि रेडियो आधी खुला।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
4: यस समयको साथमा जितु सुनचादी पसल
5: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
4: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842439399
3: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
4: लो किन नि के भयो सन्चो भएन
3: होइन यतिकै जाने मन लागेन
4: यतिकै पनि हुन्छ
3: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
4: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
5: नमस्ते कति कामले पाल्नु भयो
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
5: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: एसईई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा
8: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो
7: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेसन
8: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने
7: हाम्रा विशेषताहरू
8: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू
7: पुस्तकालयको समुचित व्यवस्था
8: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर
7: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन
8: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था
7: निरन्तर मूल्याङ्कन र उचित परामर्श
8: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति
7: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था
8: वित्तीय साक्षरता वृत्ति विकास लैङ्गिक समानता विपद व्यवस्थापन परामर्श
7: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि
8: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि
7: हामी बनाउँछौ हाम्रो रणवीर
8: सम्पर्क मोबाइल नम्बर 9556 29 222 र 9849727 847
7: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेट बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
6: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
5: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
6: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
5: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना, दुखको खजना।
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कता हिँडेको?
10: कहीँ होइन।
9: अनि अस्ति मैले भन्थे नि एउटा कुरा, के सोच्यौ?
10: तपाईँ विदेशमा बस्ने मान्छे, हामी गाउँमा बस्ने मान्छेसँग कहाँ सोच्छ र?
9: म पनि भन्न सक्छु नि तिमी जस्तो।
10: पहिला बनेर देखाउनु अनि सोच्छु।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
4: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9860-21629 र 9861-68251।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
2: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
2: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9842698145।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, जो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163, मोबाइल 9841698870। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार।

0: अनि त भविष्य बनाउनु पर्ने मान्छे के दौरा तिर बसिरहे। हेर ठुले, जिउ डाल हेर्दा लौरे बन्न ठ्याक्कै सुहाउँछ। ल अब गाउँमा गल्ला पनि आछ, लौर्दा
1: हामी जिन्दगी गरेको जे पनि अझ नै भनेको छ।
0: ल भोलि तयार भएर आउनु है।

0: bir ayda. Kumari.
1: Que bhai Kumari. Bola na bhule bola. Kaki bubu kaka. Que bhai uslai.
2: Mala maaf kara hai pyara. Maaf le aafulai samaj ka papi dushta haru bata. Bachauna khojda khojda pani bachauna sakina. Yo juni ma lamo yatra garna nasake pani arko juni ma pakka sathi nai chu. मुटु भारी को प्रेम तिमीलाई
3: तो चिन्तै नगर्न अब घर को हेरचाह गर्दिनी यो काजी छदै छ नि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 को अवसरमा वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 औं श्रृंखला कार्यक्रम वालिङ नगरपालिकाको आयोजना तथा भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 15 गते शुक्रबार। स्थान वालिङ नगरपालिकाको सभाहल। बिहान 11 बजे। आयोजक वालिङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय वालिङ स्याङ्जा। संयोजन भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिवार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
1: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 063-44-646-696। यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
2: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउन तिमी। भकुन्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: ठीक ना? अहिले हाम्रो गाउँमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

मान्छेमा के नै फरक छ र तिमी हाँस्छौ म हाँस्छु तिमी रुन्छौ म रुन्छु आखिर मान्छे मान्छेमा

0: नमस्कार अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: tragedy attracts them.
1: सुखी र सुरक्षित भाई हो खुल्लुली.com खुल्लुली.com मा तपाईलाई हार्दिक स्वागत छ. हामी रेडियो अर्जुनको स्टुडियो कमेडी हाई ट्रान्सफर मार्ग बारेश्वरबाट बोलिरहेका छौँ. स्टुडियोमा रविन्द्र, मेरो नाम दिपेन्द्र, र तपाईँलाई कस्तो छ कुनी सन्चो बिसन्चो? छेउमा पानी ल्याउनु नबिर्सनुहोस् अनि सकारात्मक सोच राखौँ, सकारात्मक व्यवहार गरौं. अनि अलिक फरक सोचौ प्रकाशजी, अलिक फरक सोचौ भनेपछि तपाईँले पर्सि 1 गतेदेखि भ्रिगुटी मण्डलमा गर्न खोज्नुभएको कामको बारेमा नि थोरै कुराकानी गरेँ मैले. तपाईँलाई अहिले एमएलए अखिलको सचिव भन्नु चिनाउँदिन नि त है. त्यो पहिला त्यो कामको चाहिँ कुराकानी गरौँ.
2: हामीहरूले
1: अलिकति अगाडि आइदिनुहुन्छ.
2: हामीहरूले जेठको 1 गतेबाट 3 गतेसम्म स्पेसल्ली हामीले एउटा इभेन्टको रूपमा कसरी भने हाम्रो स्थापनाको 60 वर्ष हामीले मनाउँदैछौँ.
1: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको
2: स्थापनाको 60 वर्षको अवसरमा हामीले अघिल्लो वर्षहरूमा त्योभन्दा अगाडि फरक फरक खालका कार्यक्रमहरू गर्यौं. हामीले यो 60 वर्षको अवधिमा चाहिँ हामीले के सोच्यौं भने पछिल्लो 59 वर्षले फर्केर हेर्दाखेरि नेपालको स्टार्टअप जागरणको आन्दोलनको दिनदेखि पहिलोपटक मानिसहरूलाई अवेरनेस गर्ने कुरामा रगत बगाउने मान्छेहरू विद्यार्थी थिए, गंगालाल श्रेष्ठहरू थिए. यो सबै खालको चेन्जको अभियानको अगुवाहरूको थिए, विद्यार्थीहरू थिए, र समाजले यसले जागृत गर्ने काम गर्यो. विभिन्न खालका चरणका आन्दोलनको अगुवाई गर्ने काम गर्यो. जुनसुकै पनि अप्ठ्यारो राष्ट्र राष्ट्रियताको सबै खालको अभियानको चाहिँ संगठनको तर्फबाट विद्यार्थीहरूले अगुवाई गरे. हामीले आज के फिल छ भने आजको टाइम परिवर्तित छ र यो टाइमको अगुवाई पनि हामीले गर्नुपर्छ. जसरी हिजो विभिन्न शासनकालहरूमा आम जनताहरूलाई दमन गर्ने काम भएको थियो, आज पनि मानिसहरूलाई डिस्ट्र्याक्ट गर्ने काम भएको छ. आज मानिस दमनमा चाहिँ छैन, मान्छे डिस्ट्र्याक्ट भइरहेको छ. मानिसहरूलाई सम्भावनाको बारेमा बुझाइएको छैन, मानिसहरूलाई, युवाहरूलाई, विद्यार्थीहरूलाई प्रेरित गरिएको छैन. त्यसैले हामीले इम्पावरिङ माइन्ड सेपिङ फ्युचर भन्ने मूल नाराका साथ जेठको 1 गतेदेखि 3 गतेसम्म काठमाडौँको भिरगुटी मण्डपमा नेपालको इतिहासमा एकपटक हाम्रो अहिले म बधाई दिन चाहन्छु कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त हुनुभएको छ. हिक्मत कार्की अखिलको अध्यक्ष हुँदाखेरि यही टाइपको इभेन्टहरू चलेको थियो. त्योपछि हाम्रो माधव ढुङ्गेल अखिलको अध्यक्ष हुँदाखेरि हामीले एउटा विज्ञान मेला गरेका थियौं, विभिन्न खालका कन्क्लुजनहरू निकालेका थियौं. र यो चाहिँ के हो भने मलाई लाग्छ नेपालको हिस्ट्रीमा स्टुडेन्ट युनियनको अथवा अर्गनाइजेसनको तर्फबाट आयोजना गरेको एउटा ओपन माइन्डेड पोलिटिकल फ्लेभर कम भएको सबैलाई यो प्रोग्राम हाम्रो हो भन्ने खालको चाहिँ फिल गराउन सक्ने खालको प्रोग्राम चाहिँ स्टुडेन्ट फेस्टिभल हो भन्ने लाग्छ. र हामी विभिन्न तयारीका साथमा यति बेला कार्यक्रमको सन्दर्भमा आइपुगेका छौँ.
1: एउटा विद्यार्थी अथवा एउटा अभिभावक जसले अस्ति भर्खरै एसएससी दियो, +2 सकायो, 11 एक्जाम दिएको छ, म भोलि के बन्ने भनेर सपना बोकेको छ, त्यो युवा र त्यो किशोर 1 गते जेठको 1 गते, 2 गते र 3 गते भ्रिगुटी मण्डलमा गएन भने के कुरा मिस गर्छ?
2: यति बेला तपाईँको रेडियो विभिन्न बसमा हजारौं विद्यार्थीले ट्राभल गर्दै पनि सुन्दै हुनुहुन्छ, धेरै घरहरूमा पनि सुन्दै हुनुहुन्छ. म के भन्न चाहन्छु भने त्यो एउटा कम्बो प्रोग्राम हो. जब भ्रिगुटी मण्डपमा विद्यार्थीभित्र प्रवेश गर्नुहुन्छ, अभिभावकहरूलाई म अनुरोध गर्न चाहन्छु कुनै पनि हालतमा आफ्नो विद्यार्थीहरूलाई पार्टिसिपेट गर्न पठाइदिनुहोला, विद्यार्थीहरू आउनुहोला, सबै खालको इन्ट्रीदेखि सबै कुरा फ्री छ. हामीले किन एउटा कम्बो प्रोग्राम भनेका छौँ भने हामीले 14 फरक फरक इभेन्टमा चाहिँ त्यहाँ हामी कार्यक्रम गर्दैछौँ. त्यो केसँग सम्बन्धित छ भने आज सी इक्जाम दिएर रिजल्टको पर्खाइमा रहेको, हिजो मात्रै केही दिन अघि मात्रै कक्षा 12 को परीक्षा दिएको, र हामीले प्रोग्राम गर्ने अवधिमा चाहिँ कक्षा 11 को परीक्षा पनि चलिरहेको हुनेछ. हामीले यी सबै कुरालाई मध्यनजर गर्दै भौतिक तथा भर्चुअल सबै माध्यमबाट हामी विद्यार्थीको घर घरमा उनीहरूको यो 6 इन्चको मोबाइलमा हामी पुग्नेछौँ. यो प्रोग्रामलाई किन स्केप नगर्न म अनुरोध गर्न चाहन्छु भने त्यहाँ हामीले बन्न चाहनेहरूको लागि काउन्सिलिङ, एकदमै गुड मोटिभेटरहरूबाट करियर काउन्सिलिङको प्रोग्रामहरूदेखि आफूले सपनामा देखेको अथवा केही टेक्निकल्ली बन्न चाहेका विद्यार्थीहरूले तयार गरेका विभिन्न विश्वविद्यालयहरू कलेजहरूको तर्फबाट तयार भएका चाहिँ लाइभ प्रोजेक्टहरू 50 भन्दा बढी स्टलमा लाइभ प्रोजेक्टहरू हुनेछन्. हामीले विभिन्न न्यूजहरूमा हामी सुनिराखेका हुन्छौँ फलानु ठाउँको विद्यार्थीले यस्तो बनायो, फलानु ठाउँकोले हेलिकप्टर बनायो, फलानुकोले ड्रोन बनायो, यस्तो यस्तो खालका चाहिँ इनोभेसनहरू भइराखेका छन्. तर त्यो संस्थागत भएको छ कि छैन, त्यसैले पोलिसी मेकरहरूलाई पनि त्यहाँ टेबलमा ल्याएर हरेक स्टलहरूमा चाहिँ यो देशको मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म विद्यार्थीहरूले सिर्जना गरेका सृजनशीलता त्यहाँ प्रदर्शन हुन्छ. त्यसपछि हामीले त्यहाँ युनिभर्सिटीको सबैभन्दा आज हामीलाई विद्यार्थी वर्गलाई एउटा निराश पारेको हाम्रो पोलिसी चाहिँ युनिभर्सिटीको समस्याहरू छ। त्यसलाई चाहिँ हामीले के भने युनिभर्सिटी इन्फो भनेर फरक प्याकेजमा नेपालका सबै विश्वविद्यालयका एक एक स्टल रहने गरी, त्यहाँको अथोराइट रहने गरी, युनिभर्सिटीको प्रोग्रामहरूको बारेमा, युनिभर्सिटीको समस्याहरूको बारेमा, युनिभर्सिटीले गर्न सकेका कामहरू, नसकेका कुराहरूलाई सुझावको आधारमा एउटा कन्क्लुजन निकाल्ने गरी हामीले युनिभर्सिटी इन्फोको डेस्क पनि राख्दैछौं। त्यस्तै गरी हामीले पोलिसी मेकर तथा आवाजकर्ताहरूलाई समेट्ने गरी विभिन्न प्रख्यात अथवा ख्यातिप्राप्त आफ्नो क्षेत्रमा प्रख्यात बन्नुभएका मीडिया जगतका श्रद्धेय व्यक्तिहरू, पोलिटिकल्ली चाहिँ पोलिसी मेकिङमा राम्रो रोल राख्न सक्ने हजुरको प्रतिभाशाली एकदमै हामी भन्छौँ शक्तिशाली नेताहरू, सबै पार्टीका सबैलाई हामीले त्यो डिबेट एण्ड डायलगमा चाहिँ सहभागी बनाउनेछौँ। र यो मुलुकको विशेष गरी हामी शिक्षा प्रणालीको लागि, विशेष गरी युवा विद्यार्थीहरूको यो प्लानको आजको कारण के हो, हामीले देखेको कुरा तथ्यसहित र यसलाई रोक्ने कुरा विषयवस्तु के हो, त्यो तथ्यसहित चाहिँ हामीहरू यी खालका प्रोग्रामहरू गर्नेछौँ। त्यस्तै गरी हामीले विभिन्न स्कूलहरूलाई हामीले कस्तो, आज म रेडियोबाट पनि म अनुरोध गर्न चाहन्छु, हामीले सरकारी स्कूलहरूले स्टल राख्न चाहँदाखेरि हामीले निशुल्क भनेका छौँ। यसमा कुनै पनि खालको कन्सल्टेन्सीहरू, कुनै पनि विदेश प्रेरित गर्ने खालका कुनै, यसमा कुनै टाइटलको कुनै स्थानै छैन। हामीले त्यो प्रोग्रामतिर हामीले सोचेकै छैनौँ। एकदम यो कार्यक्रमको माध्यमबाट कतिपयलाई डाउट लाग्न सक्छ, किनभने हामी कार्यक्रमहरू आयोजना गर्छौँ त्यसलाई धान्न नसक्दाखेरि हामी जुन पनि खालको कम्प्रोमाइज गर्ने हाम्रो पुरानो समस्या थियो, त्यसैले हामीले यसलाई त्यो छलफलमै राखेका छैनौँ। कुनै पनि सरकारी स्कूलले, नेपालको कुनै पनि क्षेत्रमा सामुदायिक स्कूलले, मेरो विद्यार्थीले यस्तो पेन्टिङ गरेको छ, मेरो विद्यार्थीले यस्तो इनोभेसन क्षेत्रमा काम गरेको छ, मेरो विद्यार्थीले यस्तो खालको चाहिँ प्रविधिको निम्ति चाहिँ उनीहरूले कन्सर्न गरिरहेका छन् भनेर उसले स्टल ल्याउन चाह्यो भने हामीले निशुल्क त्यसलाई प्रमोट गर्ने गरी हामीले सरकारी विद्यालयको लागि हामीले खुल्ला गरेर हामीले रजिस्ट्रेसन आह्वान पनि गरेका छौँ। काठमाडौँ लगायत देशका विभिन्न क्षेत्रबाट ठूलो मात्रामा विद्यार्थीहरूको त्यहाँ सहभागिता हुनेछ। त्यस्तै गरी विभिन्न प्राविधिक कलेजहरूमा आज वर्ल्ड एउटा चाहिँ रोबोटिक्स कम्पिटिसनमा गइरहेछ। उनीहरूले विज्ञान प्रविधिले युद्धदेखि सिर्जनासम्म सबै काम रोबोटको माध्यमबाट गरिरहेका छन्, तर हामीहरू धेरै पछि छौँ। हामीले तीन टाइटलमा चाहिँ नेपालका विद्यार्थीहरूले तयार गरेका रोबोटहरूको कम्पिटिसन गराउँदैछौँ, रोबोटिक्स कम्पिटिसन। त्यो चाहिँ हाम्रो एउटा अर्को आकर्षणको कार्यक्रम हो, जसबाट धेरै हाम्रा प्रतिभाहरूले तयार गरेका सामग्रीहरू हेर्दै अगाडि आउनुहुनेछ। यहाँको शैक्षिक गुणस्तरीय सुधार भएका स्कूलहरू, त्यसपछि हामीले हाम्रो स्टेजहरू हुन्छ भेलकुटी मण्डपको खुल्ला चौरमा, जब विद्यार्थीहरू जब अभिभावकहरू प्रवेश गर्नुहुन्छ दिनको 3-4 बजेको हुनेछ, त्यति बेला घडीमा हामीले प्रवेश पूर्ण रूपमा निशुल्क भनेका छौं। र हामीले नेपालमा एकदमै पछिल्लो समय आजको युवा पुस्ताका लोकप्रिय कलाकारहरू, आजको आधुनिकता र हिजोको क्रान्तिलाई हामी सँगै जोडेर एउटा स्टेजबाट पर्फर्मेन्स गराउँछौं। जेठको 1 गते हामी जोन चामलिङ एन्ड टिम, जेठको 2 गते डेलिमेन्स, जेठको 3 गते हामीले निकै चर्चित ब्यान्ड अनुप्रस्थको प्रस्तुति हुन्छ। सँगसँगै के भने नेपालको रिभोल्युसनमा भएका धेरै कुराहरू छन्, हामीले यसलाई के भनेका छौं भने एउटा परिवर्तनको आन्दोलनमा संघर्षपछि आधुनिकतातर्फको एउटा प्रस्थान बिन्दु, नेपाली विद्यार्थीलाई आशा जगाउने। त्यहाँबाट जब निस्किन्छ विद्यार्थी 6:30-7 बजी घर पुग्छ नि, उसको मनमा फेरि होप ब्याक होस् क्या, ओ मेरो लागि यहीँ ठिक रहेछ, त्यो झल्काउने गरी हाम्रो कार्यक्रम हो।
1: अखिलले प्रोग्राम गरेको रहेछ, त्यो पनि एमाले अखिलले प्रोग्राम गरेको रहेछ। निसङ्गको साथीले किन जाने र त्यो पार्टीको प्रोग्राम हो भन्ने भाव चाहिँ कसैले पनि नराखेको हुनु।
2: हामीले यति बेला 50,000 हाम्रो इन्भिटेसन पासहरू बजारमा छन्, विभिन्न एकदमै हाइपर हामीलाई राम्रो इन्फ्लुएन्स राख्न सक्ने सोसियल साइडहरू, मिडियाहरूले हामीलाई कोलाबोरेसन गर्नुभएको छ, सहयोग गर्नुभएको छ हाम्रो यो इभेन्टहरूलाई राम्रो मानेर। त्यहाँ कुनै पनि ठाउँमा झण्डा पनि छैन, नाम पनि छैन, किनभने यो विद्यार्थीको कार्यक्रम हो। हामीले के भनेका छौँ भने के हामी अपडेटेड हुनुपर्छ कि आउटडेटेड हुनुपर्छ। आज विद्यार्थी संगठन अथवा विद्यार्थी स्टुडेन्ट मुभमेन्ट भनेको नेभर इन्ड मुभमेन्ट हो, यो कहिले सकिँदैन, तर हामी सकिन्छौँ भने त हाम्रो व्यवहारले सकिन्छौँ, त्यसैले यसमा कुनै पनि प्रतिस्पर्धा छैन। यो फेस्टिभलभन्दा अझ यसलाई एजुकेसन मानेर अरू मित्र संगठनहरूले पनि योभन्दा अझै अपडेटेड प्रोग्रामहरू गर्नको निम्ति म आह्वान गर्न चाहन्छु, किनभने मानिसहरू रह्यो भने, युवाहरू रह्यो भने, विद्यार्थीहरू रह्यो भने मात्रै देश रहन्छ, देश रहँदा मात्रै हामी रहन्छौँ।
1: सामान्यतया विद्यार्थी भनौँ न, विद्यार्थी संगठनहरूले कार्यक्रम गर्यो भने त त्यो आफ्नै बारेमा बढी व्याख्या गर्ने, आफ्नो विचारलाई लाद्ने कुरा हुन्छ। यसले चाहिँ विद्यार्थीको विचार विद्यार्थीको विचार बदल्नका लागि मद्दत गर्छ।
2: यसले हाम्रो कन्सर्न नै यति मात्रै रह्यो कि मानिस नै नरहेको एक दिन कुनै बेला आज त्यो एउटा पोलिटिकल्ली स्टेटस अथवा उनीहरू एउटा स्टेटसमा बन्न सक्छन्। एक पाला भारतमा त्यहाँ धार्मिक हिसाबले लडाईँ प्रारम्भ भएको थियो, उनीहरूले त्यसलाई एजेण्डा बनाएका थिए र जो आज त्यहाँ रूलिङ पार्टीहरू गर्छन्। त्यति बेला मलाई बिहारमा लालु यादवले भनेको मलाई एउटा स्पिचको चाहिँ मलाई याद आउँछ। म त्योभन्दा अरू पोलिटिकल्ली अरू थटमा म जान चाहन्न। जति बेला उनले भनेका थिए बिहारमा एउटा रथयात्रा आरवाणीको रथयात्रा प्रवेश गर्दै थियो, जब मानिस नै रहेन भने मस्जिदमा को हुन्छ, के अरे पण्डितै रहेन भने मन्दिरमा घण्टी कसले बजाउँछ। त्यसैले यो मानव नरसंहार विरूद्धको यो अभियानमा मेरो समर्थन हुँदैन। त्यस्तै विद्यार्थी नै नरहे, देशमा मानिसहरू नै नरहे, थटले कहाँनिर काम गर्छ। त्यसैले यो एउटा ब्रेक भन्छ नि, काहीँ न काहीँ एउटा आशा जगाउने, काहीँ अँध्यारोमा उज्यालो बत्ती बले जस्तो एकदमै अनकन्टार गुडिरहेको एउटा टायरलाई चाहिँ ब्रेक गर्न राखिएको ब्रेकर जस्तो, एउटा अब चाहिँ छैन है भन्ने ठाउँबाट, सुक्खा ठाउँबाट चिस्यान भेटिए जस्तो एउटा सम्भावनाको। र संसारमा भन्ने गरिन्छ स्वर्ग ब्रह्म नेपाल स्वर्ग हो, यो चिजलाई स्थापित गर्ने कुरा। र हामीहरू विभिन्न चक्रिय हिसाबले भूराजनीतिक हिसाबले ठूलो डोमिनेसनमा छौँ। हामीहरूकै माध्यमबाट मात्रै हाम्रो देश बन्न सक्छ, न ओभर इमोसनल न धेरै एक्साइटेड, मात्र एक स्टेपको धक्का अथवा एउटा खालको चाहिँ मेहनतले निकाल्न सक्ने नतिजाको निम्ति चाहिँ हामी यो काम गर्दैछौ।
1: रेडियो हरेको स्टुडियो कमेडी हाइट नारायण शर्माको बानेश्वरबाट बोलिरहेका छौ। मेरो नाम दिपेन्द्र, स्टुडियोमा आज प्रकाश पौडेल हुनुहुन्छ। अघि नै फर्मल्ली चिन्जान गराए गराइन, मैले माफी मागे तपाईँसँग। प्रकाश पौडेल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको चाहिँ केन्द्रीय सचिव हुनुहुन्छ र केन्द्रीय प्रवक्ता पनि हुनुहुन्छ संगठनको, विद्यार्थी संगठनको। र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जेठको एक गते, दुई गते र तीन गते काठमाडौँको भ्रुकुटी मण्डपमा एउटा वृहत खुल्ला कार्यक्रम गर्दैछ, जहाँ चाहिँ हरेक विद्यार्थी र हरेक अभिभावकले आएर आफ्नो भविष्यको छनौट गर्न सक्नुहुन्छ। मैले मोटामोटी पाएको तिनजेलको इन्फर्मेसन चाहिँ तपाईँले आफ्नो भविष्यको छनौट गर्न सक्नुहुन्छ, खास गरी शैक्षिक उन्नति र प्रगतिका लागि। यो तीन दिनको काठमाडौँ भ्रिकुटी मण्डपको उत्सवले नयाँ ऊर्जा जगाइदियोस्, नयाँ सम्भावनाको ढोका खोलिदियोस् र विद्यार्थी संगठन भन्ने बित्तिकै ढुङ्गा हान्ने, आन्दोलन गर्ने, सड़क जाम गर्ने अथवा आज प्रिन्सिपलको ढोकामा चाबी लगाएर भन्ने भने जस्तो समाचार मात्रै सुनिरहेको बेलामा यसलाई अन्यथा नलिदिनु होला प्रकाशजी। हाम्रो आजको सोसाइटी कस्तो छ भने नेता भन्ने बित्तिकै बदमास हुन्, सरकारी कर्मचारी भन्ने बित्तिकै ठग हुन्, पत्रकार भनेपछि लोचा हुन् भन्ने टाइपको एउटा छ नि, अनि कलाकार भनेको नौटङ्की हुन् भन्ने जुन समाज मलाई कता कता भन्न मिल्थ्यो मिल्दैन, यसरी कुरा गर्न मिल्थ्यो मिल्दैन थाहा छैन। तर एउटा कुरा के छ थाहा छ भने हामीमा पोजिटिभ थट भन्ने कुरा चाहिँ हराउँदै गएको छ, सकारात्मक सोच भन्ने कुरा चाहिँ हामीले गुमाउँदै गएका छौँ। यो देशमा केही पनि हुँदैन, यहाँ पढेर केही पनि हुँदैन, होइन एउटा दुईटा कुरा मात्रै सत्य हो, बुवा आमा सत्य हो, छोराछोरी सत्य हो भन्ने कुरा भन्दा बाहेकमा अरू अरू धेरै कुराहरूमा विश्वास हराइरहेको बेलामा अखिलले जुन कार्यक्रम भिकुटी मण्डप गरेको छ, यो म त भन्छु तपाईँले वार्षिक क्यालेन्डर बनाउनुहोस् है, हरेक हरेक जेठको एक गते, दुई गते, तीन गते चाहिँ हरेक वर्ष यस्तो एउटा थिमेटिक बनोस्। अझ सक्नुहुन्छ भने हामी काठमाडौँ मात्रै किन, हामी यही कुरा विराटनगरमा किन गर्न नसक्ने, यही कुरा हामी जनकपुरमा किन गर्न नसक्ने, यही कुरा बिजनेसमा किन गर्न नसक्ने, होइन यही कुरा हामीले चितवनमा गऱ्यौँ भने, पोखरामा गऱ्यौँ भने, बुटौलमा गऱ्यौँ भने, दाङमा गऱ्यौँ भने, नेपालगंजमा गऱ्यौँ, सुर्खेतमा गऱ्यौँ, धनगढ़ीमा गऱ्यौँ भने, कम्तीमा त्यहाँका विद्यार्थीहरूले पनि आफ्नै घरभित्रको सम्भावना थाहा पाउँथे कि भन्ने थोरै तपाईँको लागि फिडब्याक पनि हो। हामी एक किसिमपछि आउनेछौँ खुल्लु.com को साथमा रहनुहोला।

0: tragedy attraction.
1: रेडियो अलिक स्टुडियो कमेडी हाइट रामेश्वर मार्ग बालेश्वरबाट बोलिरहेका छौँ. मेरो नाम दिपेन्द्र. यो खुन्दुली डट कम हो, देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.eradio.com. हाम्रो पात्र मोबाइल एपमा पोडकास्टको रूपमा पनि तपाईँले सुन्न सक्नुहुन्छ. हाम्रो पात्रमा लाइभ पनि सुन्न सक्नुहुन्छ. युट्युबमा हामीले संग्रहलाई यो कपीलाई संग्रह गर्न सजिलो हुन्छ भनेर रेडियो अडियो 106.3 सायद युट्युब च्यानल हो, खुल्नु डटको भनेर युट्युबमा खोज्नु भयो भने पनि सम्भवत फेला पर्छ होला. हेर्नुहोस्, तपाईँका सल्लाह सुझाव प्रतिक्रियाहरू छन् भने हाम्रो वाट्सएप नम्बर 98010 81610 सधैँ खुला छ. थुप्रै साथीहरूको फिडब्याक पाइ पनि रहेको छु मैले. र त्योभन्दा पनि महत्वपूर्ण कुरा, हामी राम्रो कामको तारिफ गर्न सिकौं, असल कामलाई मल्टिप्लाई गर्न सिकौं, नराम्रो कुरा छ भने माइनस गर्न सकियोस्. अनि आज कुल्लु लटकमा सत्र सुनाएको दिपेन्द्रले पनि एमालेको रहेछ क्या हो, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सचिवलाई स्टुडियोमा ल्याएछ भन्ने कतै पराएछ भन्ने तपाईँको मन त्यस्तो परा रहेछ कि म केही भन्दिनँ होइन, किनभने म कुन विचारधाराको भन्ने कुरो मलाई मात्र लाग्छ होइन. तर अखिलले जे काम गर्दैछ प्रकृति मण्डलमा 1 गते 2 गते र 3 गते जेठको, त्यो चाहिँ साँच्चै राइट टाइममा, राइट टाइम भन्दा नि अप्ठ्यारो टाइममा गरेको राइट डिसिजन भन्ने लागिरहेछ. मैले फेरि प्रकाशजीलाई रिपिट गर्न चाहे कि सपना बोकेर आउनुहोस्, योजना बोकेर आउनुहोस् र केही कुरा लिएर जानुहोस् भनेर भन्न मिल्छ अभिभावक र विद्यार्थीलाई.
2: एकदमै यो कार्यक्रम अझै बढी म अनुरोध गर्न चाहन्छु, सन्तानहरू अथवा छोराछोरीहरू बुवा आमाहरू सँगै हात समातेर सँगसँगै त्यो कार्यक्रममा चाहिँ आधा जति विद्यार्थीहरू आधा जति अभिभावक देख्न पाउँदा अझै बढी हामी सफल महसुस गर्नेछौँ. किनभने यो चीजको आवश्यकता आज हरेक घरमा, हरेक परिवारमा, हरेक अभिभावकमा, हरेक बच्चाहरूमा छ. एउटा पारिवारिक मित्रताको, एउटा सम्भावनाको सँगै दृश्यावलोकनको, त्यसैले यो कार्यक्रम चाहिँ बुवा आमा छोराछोरी जो अहिले इक्जाम भ्याएर हामी धेरै ठाउँमा, अहिले धेरै कफी सपमा, धेरै चिया पसलहरूमा हामी डुलिरहेका हुन्छौँ, हामी उहाँहरूसँग सोधिरहेका हुन्छौँ. त्यो मध्ये धेरैजना जति अहिले भर्खरै 12 इक्जाम दिएको विद्यार्थीहरू हुनुहुँदो रहेछ. काठमाडौँको धेरै ठाउँहरूमा हामीले यसरी हाम्रो साथीभाइहरूलाई चाहिँ त्यो सर्वेको लागि पठाएको छौँ. त्यसमा
1: अलिक जाडगाडो जस्तो भयो र एसी त्यो बन्द गर्नु
2: भित्र छिर्दा तपाईँले पनि अलि न्यानै भन्नुपर्ने कुरा चाहिँ कुलै भएको छ हाम्रो, किनभने प्रोग्राम पनि कुल भएको हिसाबले त्यति हाइपमा गइरहेको छ, भित्रको वातावरण र कुराकानी त्यो पनि रह्यो. त्यसैले यो कार्यक्रम चाहिँ एउटा पारिवारिक कार्यक्रम हो, यसलाई अभिभावक सहित हामी एउटा त्यो डिटेल पनि हामी राख्न चाहन्छौँ, किनभने हामी धेरै गम्भीर छौँ यो विषयमा. यसलाई चाहिँ एउटा कार्यक्रम शुरूआत भयो, एक दिन अन्त्य भयो भन्ने कुराको मात्रै होइन, यसले के दिन सक्यो, के पाउन सक्नुभयो, हामीले अझै के कुरा थप्नुपर्छ तपाईँले अगाडि नै भन्नुभयो. यसलाई हामी एउटा नियमित कार्यक्रम, किनभने कुनै पनि अपडेटेड भर्सन मात्रै बजारमा सफल छ. हामीले कुनै ब्रान्डहरूको कुरा गरौं, बजारमा आइरहेका जति पनि ब्रान्डहरू छन्, जसले आफूलाई अपडेट गरे ती आज पनि एलाइभ छन्। जसले आफूलाई म त सस्तै छु, ठिकै छु, बजारमा चल्ला, किनभने मानिसहरू सस्तो रुचाउँछन् भन्नेहरू चाहिँ समाप्त भएको चरण छ. त्यसैले यो कुरालाई पनि हामी मनन गर्छौं र अहिले हामी पूर्ण रूपमा केन्द्रित के छौं भने यसको स्टार्टअपसँगै अत्याधिक अभिभावक र विद्यार्थीको सहभागितासँगै यसको एउटा कन्क्लुजन सहितको एउटा निश्चित कार्यक्रम अवधिको अन्त्य र त्योपछि हामी नयाँ सोचमा चाहिँ अवश्य पनि हामी जानेछौँ. तपाईँहरूसँग, अभिभावक, विद्यार्थीहरूसँग, हामीसँग अहिले लाखौंजनाहरू चाहिँ हामीसँग सम्पर्कमा.
1: अलिकति मलाई जोड्नु मन लागेको छ यहाँ चाहिँ, जस्तो काउन्सिलिङको पाटो भन्नुभयो नि त्यहाँ, के टेक्स्टहरू हुन्छ इन्जिनियरिङ पढ्नेका लागि, इन्जिनियरिङमा पनि विभिन्न विधा होला, जस्तो वनको विषय पढ्ने कि नपढ्ने, एग्रिकल्चर पढ्ने कि नपढ्ने, होइन ब्याचलर कहाँ पढ्ने अथवा सर्टिफिकेट लेभल कहाँ पढ्ने भने स्टल हुन्छ, कस्तो हुन्छ त्यो खाका?
2: करियर काउन्सिलिङको लागि हामीले कस्तो इस्युमा प्रायोरिटी दिएछौँ भने, तपाईँले भन्नुभयो जस्तै, जति पनि युनिभर्सिटीहरू छ त्यसले आफ्नो त्यहाँको बारेमा जानकारी त गर्नु, तर एउटा चाहिँ प्रभावकारी इन्फ्लुएन्सरहरू जो चाहिँ विद्यार्थीहरुको चाहिँ प्रेरणाका स्रोत साच्चैमा बनिराख्नु भएको छ उहाँहरुको माध्यमबाट सबै अध्ययनको सम्भावना हामीले त आज त म्याक्सिमम यो ब्रेन ड्रेनको समस्या छ मसल ड्रेनको समस्या छ हामीले मानिसहरु अथवा हाम्रो समूह यति धेरै ओरिट भइराखेका छौं कि हामीले सुरुवात कहाँबाट गर्ने भन्ने छ त्यसैले यी सबै कुराहरुलाई समेट्ने गरी सेसन सेसनमा हामीहरूले प्रोग्रामहरू बनाएका छौं र जसमा चाहिँ कस्तो खालको मनोविज्ञानले कस्तो पढाइ पढ्ने होइन अब आफ्नो रुचिको विषय के छ पारिवारिक रुचिले मानिसलाई कहाँ पुर्याए ती इक्जाम्पलका कुराहरूदेखि धेरै कुराहरूलाई जोडेर विद्यार्थीहरूले स्टल वाइज प्यानलमा यो छलफलहरूमा सरिक हुनेछ र हाम्रो वेबसाइट छ तपाईँहरूले नोट गर्नुहोला www.studentfest2024.com यसमा चाहिँ जुन जुन प्यानलहरूमा तपाईँहरू सरिक हुन चाहनुभएको छ जस्तै हामी लाइभ पेन्टिङ प्रोग्राम राखेका छौँ तपाईँहरू मजाले लाइभ पेन्टिङसँग रिलेटेडहरूले चाहिँ त्यो गर्न सक्नुहुन्छ यी सबै खालका इभेन्टहरू छन् ब्लड डोनेसनको प्रोग्राम हामीले राखेका छौँ सेवाभाव कतिपय विद्यार्थीहरूको प्रारम्भ हुनसक्छ हरेक 18 वर्ष केक काटेर होइन ब्लड डोनेसन गरेर मनाऊ भन्ने खालको कोटेसन पनि त्यति नै हाइपमा छ यो चाहिँ धेरै खालले चाहिँ एउटा माहौलको प्रोग्राम अथवा आफ्नो निम्ति चाहिँ एउटा मेमोरी चाहिँ क्याच गर्ने चाहिँ अवधि छ त्यसैले वेबसाइटमा सबै डिटेलहरू छ तपाईँहरू त्यहाँ जानुहोस् तपाईँलाई जुनमा इन्ट्रेस्ट लाग्छ तपाईँलाई भोलिन्टियर बन्न मन लाग्यो रोबोटिक्सको म भोलिन्टियर बस्छु भने त्यहाँ फर्म भर्नु मिल्छ हाम्रो साथीभाइहरू तपाईँलाई रिप्लाई गर्नुहुन्छ तपाईँलाई प्रोग्राममा म डायलग एन्ड डिबेटहरूमा म सरिक भएर म केही कुरा चाहिँ संवाद गर्न चाहन्छु भन्नुभयो भने तपाईँले ती सबै कुराहरू हामीले फेसिलिटेट गरेका छौँ त्यो सरिक भएर गर्न सक्नुहुन्छ
1: विकृतिमण्डलको प्रोग्राम भन्ने बित्तिकै पहिला हामी एक्जिबिसनको कुरा पढिसक्थ्यौँ किनमेलको कुरा एक्जिबिसन भन्दा पनि पछि आएर यो जुत्ता मेल यहाँ सधैँ चलिरहेको हुन्छ मोटरसाइकलको एक्सचेन्ज मेला पनि सुन्थ्यौँ यसपालि त बुद्धिको एक्सचेन्ज हुने भएछ होइन
2: बुद्धिको एकदमै त्यो अनुभवको सपनाहरूको अनि त्यो त फ्रस्ट्रेसन फ्याँक्ने ठाउँ भन्छु म त्यसलाई किनकि मानिसहरू हामी साँच्चै ओरिएट भएको छौँ कि कसैले पनि कसैलाई रोकिएर टाइमै नदिने डेडिकेटेड नहुने इस्युहरूमा डिप नजाने हाम्रो पुरानो समस्या भएको छ तपाईँले अगाडि प्रारम्भमा पनि भन्नुभएको थियो हामी एउटा ट्रेन्डको शिकार भएको छौँ धेरै चिजहरूलाई मलाई लाग्छ त्यो दिन सबै कुराको समाधान त नहोला तर एउटा गुड स्टार्टअप चाहिँ हुन्छ
1: सुरुवात त सुते मात्रै हुने हो कम्तीमा सोचौँ के गरौँ भन्ने हो र अभिभावकका लागि विद्यार्थीका लागि जेठको 1 गते 2 गते र 3 गतेको एउटा सुलु निम्तो कति बजीबाट सुरु हुन्छ
2: हामीले बिहान 10 बजीबाट सुरुवात
1: 10 बजीबाट सुरु हुन्छ विकृति मण्डलमा तपाईँले भर्खरै एसई दिनुभएको छ अथवा 12 कक्षाको इक्जाम दिनुभएको छ अथवा पढ्नु भएको छैन तपाईँले कति पनि पढ्नु भएको छैन तपाईँको पढाइमा रुचि छैन भने पनि मेरो विचारमा तपाईँ त्यहाँ जानुभयो भने नेपालको अबको शैक्षिक बाटो कस्तो हुनुपर्छ तपाईँले नपढेर केही पनि भएन सबै मान्छेले पढ्नै पर्छ भन्ने छैन होइन त्यो हाम्रो एकाडेमिक क्वालिफिकेसन चाहिन्छ भन्ने पनि छैन तर तपाईँले बुझ्नुभयो भने एकजना ट्याक्सी चलाइरहनु भएको दाई 21 भिकुटीमण्डल कोही कतै ट्याक्सी अडाउँछु र म त्यो मेला चलिरहेको रहेछ तपाईँले बुझ्न जानुभयो भने आउनै पर्छ तपाईँको छोराछोरीले एससी दिँदै हुन्छ आउनै पर्छ तपाईँको छोराछोरीले के अरे प्लस टू दिँदै हुनुहुन्छ भने के कतातिर गइरहेको छ समाज भन्ने कुरा तपाईँले बुझ्नुहुन्छ यो चाहिँ यहाँ ठ्याक्कै विद्यार्थी नै जानी अभिभावकै जानी भन्दा नि विद्यार्थी नभएकाहरू र अभिभावक नभएकाहरूले पनि के भन्दा यो सिकाइले हाम्रो भविष्य कता जाँदो रहेछ भन्ने कुरा तपाईँले थाहा पाउनुहुन्छ अनि त्यो कुरा तपाईँले थाहा पाउनु भएको कुरा चाहिँ भान्जीलाई भनिदिनु भयो भने भतिजीलाई भनिदिनु भयो भने बुहारीलाई भनिदिनु भयो भने म यस्तै भिकुटी मण्डल गएको थिएँ यस्तो रहेछ नि त त्यो मैले सुनेको है यो त प्रकाशी सुने हो कि होइन के पूर्व प्रधानमन्त्री केपी ओलीले कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ अरे एमसीको रूपमा
2: जो हाम्रो पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा उहाँ सबैभन्दा अपडेटेड भर्सन हो हरेक कुरामा उहाँलाई हामी हेर्न सक्छौँ जो त्यो एउटा बिग कास्टिङ हुन्छ नि त त्यो दिनको हाम्रो प्रोग्राम चाहिँ त्यो फेममा चाहिँ
1: सूर्य मात्र हो कि थाहा छ सरप्राइज पनि होला यो तर त्यो दिनमा चाहिँ सबै प्रमुख अतिथि हुने पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चाहिँ एज अ कार्यक्रम होस्ट भन्दाखेरि होइन मैले त्यो राजा राजमलले रेडियोहरूको चाहिँ 1200 कार्यक्रम चलाएको फिल भइरहेछ क्या मलाई होइन त्यो भइदियोस् न अलिकति
2: प्रोग्रामलाई हामीले जस्तै हामीले के बनायौँ भने एउटा कार्यक्रममा सञ्चालक हुन्छ, धेरै ठुला मान्छेहरू सबै अतिथि प्रमुख अतिथि हुन्छन्, पालै पालो बोल्छन्, यो बोल्नु नपाउँदा अर्को मन कुडिन्छ, प्रमुख अतिथि भएको मान्छे अन्त्यमा आउँछ लामो बोल्छ, त्यो होइन। हामीले यो प्रोग्रामलाई चाहिँ एकदमै सरप्राइज, एकदमै इन्ट्रेस्टिङ प्रोग्रामहरू चाहिँ एकदमै हामीले घटनाक्रमहरूलाई सामान्य लिनुपर्छ भन्ने हिसाबले हामी प्रयास गर्ने मोडमा छौँ।
1: मैले मोहन तपाईँको केन्द्रीय सदस्य अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी हुनुहुन्छ, केन्द्रीय सदस्य मोहनले पनि मलाई सोसो कुराकानी गरेको सुनेको थिएँ। सधैँ हामी यस्तो प्रकारहरूमा गर्ने भनौँ न राजनीतिक आस्था बोकेका कलाकारहरू मात्रै त्यो स्टेजमा पर्थे, यसपालि चाहिँ युवाको आस्था बोकेको, विद्यार्थीको आस्था बोकेको, नयाँ पुस्ताको आस्था बोकेको को चाहिँ बढी पावलता छ र सँगसँगै विचार चाहिँ अलिअलि आइ नै हाल्छ भन्ने यो चाहिँ मलाई अर्को रमाइलो लाग्यो खास।
2: किनभने हामीले यसलाई जोड्नु चाहिँ कसरी पर्दो रहेछ भने जस्तै पोलिटिकल पार्टीहरू किन मानिसहरूको त्यो फ्लेभर भन्छ नि त्यो गुड फ्लेभरको एकदमै चाहिँ एकदम चाहिँ हगिङ फ्रेन्ड बन्न सकेनन्, गमाल गर्ने टाइपको साथीहरू किन सिम्बल बन्न सकेनन् भने हामीले सधैँ आफ्नो त्यो थटलाई मात्रै हामी प्रस्तुत गर्न खोज्दो रहेछ। जस्तै त्यही गीतहरूबाट मान्छेहरूले क्रान्ति गरायो भने त गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, होइन यो देशको मुहार फेर्नलाई उठ, हातमा कलम हुनेहरू कलम लिएर उठ, साथमा केही नहुनेहरू आवाज लिएर उठ, बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ, बुद्धिजीवीहरूले कलम चलाए, श्रमिक मजदूरहरूले श्रम गरिरहेको ठाउँबाट क्रान्तिको निम्ति उभिए, यी सधैँ प्रिय छन्। तर सँगसँगै हामीले यो प्रोग्राम कुन चरणमा गरिरहेका छौं, मन बलिएको बेला, मानिसहरूलाई दिक्क लागेको बेला,
1: मन आत्तिएको बेला,
2: युवा विद्यार्थीहरू ओरिएट भएको बेलामा, हावा जस्तै मलाई उड्न मन छ नि जोन चामलिङसँगै गीत गाउँदा, होइन कुनै बेला अनुप्रस्थको एकदमै त्यो एकदम हाइप कसो हुन्थ्यो, दिन यस्तो पनि रहेछ, यो गीतहरूले साँच्चै छुन्छ क्या। द एलिमेन्ट्सको गीतहरू पुतली चाहिँ रियल भाइभ छ कि, हामीले जोड्न मात्रै खोजा हो कि। मैले अगाडि पनि भनेको थिएँ नि एउटा कम्बो, आजभोलि रेस्टुरेन्टतिर तपाईँ जानुभयो भने कम्बोमा पाउँछ नि दुईटा डल्ला, एउटा एउटा के एउटा
1: चाउमिन, होइन
2: सानो चाहिँ यो के भने कम्बो प्रोग्राम हो क्या। गेटबाट निस्किँदाखेरि नहोस् क्या, एकदमै आज चाहिँ मलाई दामी ठाउँमा आए भन्ने परिस्थिति चाहिँ हामी निर्माण गर्न खोजिराखेका छौँ।
1: त्यही कुरा सुनेर आज खुल्लो डटकममा तपाईँलाई बोलाएको हो, मलाई चाहिँ यो ढाँट्नु हुँदैन, किरण केसी राईले भन्नुहुन्छ कि मरे जानुपर्छ किरण दाँती भन्नुहुन्थ्यो, र यो प्रमोसनल प्रोग्राम नै हो एज अ नियत बस्ने हामीले अखिलले विद्यार्थी संगठन अखिलले चाहिँ जुन भिक्कुरी बन्नमा प्रोग्राम गर्दैछ, यो प्रोग्राम नेपाल विद्यार्थी संगठन गरिदियोस्, यस्तै प्रोग्राम के अरे अखिल क्रान्तिकारीले पनि गरिदियोस्, यस्तै कार्यक्रम राप्रपाको सँग सम्बन्धित पार्टीहरूले पनि गर्छन्, केही फरक पर्दैन, जसले सोसाइटीलाई राम्रो इम्प्याक्ट पार्छ, होइन त, यहाँ तपाईँ आस्था बोकेर आउनु पर्दैन र आस्था बोकेर फर्किनु पर्दैन, होइन कि पर्छ पर्छ,
2: सपना बोकेर उत्सुकता बोकेर आउने
1: ढुक्क भएर फर्किनु,
2: आशावादी बनाऊ अभियान, त्यो निराशा भने खतरनाक रोग हो।
1: र यो कुरा चाहिँ मलाई लागेको छ, यदि कुनै पनि गाउँपालिकाको जिम्मेवार अध्यक्षले उपाध्यक्षले अथवा त गाउँपालिकामा तपाईँ चल्नु पर्दो पार्टीको नेता हुनुहुन्छ अथवा तपाईँ गाउँपालिकाको चाहिँ चल्नु पर्दो वडाध्यक्ष हुनुहुन्छ, वडा सदस्य हुनुहुन्छ, सदस्य हुनुहुन्छ भने यो हेर्नु राम्रो कारण जति मल्टिप्लाई गरे पनि केही फरक पर्दैन क्या, होइन कसैलाई त्यो क्रेडिट दिइराख्नै पर्छ भन्ने छैन कि। मलाई एउटा कुरा के थाहा, मलाई एउटा कुरा के विश्वास छ भने थाहा छ भन्दा नि भरत मनोहर अधिकारी सायद अर्थमन्त्री हुनुहुन्थ्यो होला, मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो होला सायद एमालेको नौमिनी कालमा
2: 51
1: सालको कुरा, त्यो बेलामा चाहिँ के अरे आफ्नो गाउँ आफै बनाऊ भनेर अभियान सुरु भयो क्या, हो सायद त्यो बेला 300 रुपियाँ दिन्थ्यो, 3 लाख रुपियाँ दिन्थ्यो अरे
2: एउटा
1: गाविसलाई, अनि त्यो बेलामा चाहिँ बुढा आमा बुवाको लागि वृद्ध भत्ता भनेर कति थियो,
2: 100 रुपियाँ
1: झट्टाएर त 100 रुपियाँ केही थिएन, तर त्यसको मिनिङ आज भएर मेरो बुवा आमा लगभग 74 वर्षको हुनुभयो, बुवा 82 वर्षको हुनुभयो, बुवा आमाले वृद्ध भत्ता बुझ्नुहुन्छ अनि मलाई एकदम रमाइलो लाग्ने चाहिँ म आमा आमा बुवाको कान्छो छोरा होइन अनि म गाडी चढेर आमालाई भेट्न चाहन्छु होइन अनि गएको आमाले मलाई खुसुक्क तँलाई अलिक दुःख छ होला ला आफ्नो पैसा दिनुहुन्छ क्या त्यो पैसा म लिन्छु क्या फेरि मेरो श्रीमतीले आमालाई सुन्नु आमालाई वृद्ध भत्ता आएको पैसा नि किन लिया भन्छ होइन आमाको यसमा चाहिँ आमाको माया छ क्या आमाको इमोसन छ मैले छोरालाई पैसा दिएँ भन्ने कुरा मैले होइन कस्तो ठुलो मिनिङ लाग्छ होइन अनि मलाई अनि मैले जोड्न खोजेको चाहिँ यदि यदि त्यो बेलामा 51 सालमा एउटा सुरुवात नभइदिएको भए अहिले गाउँमा जति पनि टोल टोलमा घर घरमा कम्तीमा नि पल्सर मोटरसाइकल होन्डा मोटरसाइकल यामाको मोटरसाइकल त पुगेको छ नि त काहीँ न काहीँ सुरुवात त्यो शून्यताबाट थियो
2: त्यो एउटा मोडेल थियो केही दिन अघि मैले इन्स्टाग्रामको रिलमा एउटा भिडियो देखेँ एकजना बाले पैसा गर्दै हुनुहुन्थ्यो उहाँले भ्याउनु भएन सँगै हिँड्नुभएको अर्को उहाँभन्दा अलिक कम उमेरको व्यक्तिलाई उहाँले दिनुभयो उहाँले पहिला एउटा बुढी औँठामा थुक लगाउनु भयो अर्कोमा लगाएर गर्न सुरु गर्नुभयो त्यहाँ 12,000 थियो मान्छेहरूले कमेन्ट लेखे थियो अरू केही भनेको थियो बा 3 महिनाको वृद्ध भत्ता बुझ्नुभयो त्यसैले एउटा ट्रेन्ड भनिसक्यो त्यसले त्यसले एउटा अर्को के हो भने एउटा च्यालेन्जले किनभने यो प्रोग्राम कसरी आएको थियो भन्ने कुरामा हामी थोरै फ्ल्यासब्याकमा गयौँ भने एउटा थट बनेको थियो जसले चाहिँ यो कम्युनिस्टको विचारधारालाई एक्सेप्ट गर्छन् ती मानिसहरूले रिलेसन यी मानिसहरू चाहिँ एउटा उमेरमा पुगेपछि यी समाजका बोझ हुन् यिनीहरूलाई चाहिँ
1: 60 वर्ष पुगे
2: 60 नागेपछि
1: कम्युनिस्ट सरकार आयो भने 60 वर्ष
2: आज हामीले ठ्याक्कै त्यो टाइमले दिएको एउटा च्यालेन्ज थियो उहाँहरूले कार्यक्रम बनाउनु भयो र त्यो आज एउटा मुलुकको निर्माणको एउटा मोडेल भएको छ त्यस्तै यो इभेन्ट पनि अगाडि सुरुवातमा भन्नुभयो नि विद्यार्थी मुभमेन्ट धेरै ठाउँहरूमा अहिले हामीलाई चाहिँ धेरैजनाले एप्रिसिएट गरिराख्नुहुन्छ विद्यार्थी मुभमेन्ट भनेको ढुङ्गामुढा मुभमेन्ट हो विद्यार्थी मुभमेन्ट भनेको ड्याङडुङ हो विद्यार्थी मुभमेन्ट भनेको एकदम अराजक मुभमेन्ट हो हामीले योबाट हामीले देखाउन खोज्दैछौँ कि यो मुभमेन्ट स्मार्ट मुभमेन्ट हो यो नेभर इन्ड मुभमेन्ट हो र यो सधैँ जारी रहन्छ भन्ने हिसाबले यो कार्यक्रमको माध्यमबाट हामीले प्रमाणित गर्ने हामी प्रयास गर्नेछौँ र प्रारम्भमै तपाईँले भने जस्तै सुरुवात कसले गर्यो होइन आफूले के गर्यौं भन्ने विषयमा यसलाई अपग्रेड गर्दै लग्दाखेरि
1: अनि एक कुरा जोड्न खोजेको जस्तो संघीय सरकारहरूले गर्न सक्नुहुन्छ अहिले संघीयता भरे नेता पालीमा छ भन्ने छ संघीय सरकारले यस्तो कुरा संघीय सरकारले यस्तो कुराहरूमा अप्लाई गरिदियो भने किन यो राम्रो काम हो क्या साथसाथै युथ एजुकेसनहरूलाई अहिलेको विद्यार्थी भाइ बहिनीहरूलाई के अरे हामी देशलाई संघीयतामा लग्यौं होइन आफ्नै टोलमा आफ्नै घर अगाडि मुख्यमन्त्री हिँडिरहन्छन् मन्त्री हिँडिरहनुहुन्छ होइन उहाँले पनि यो मैले भिकुरी बन्दमा पछि हुने प्रकारले एउटा ओनरसिप लिइदिनु र आफ्नै टोलमा गरिदिनु भयो भने वीरगंजको विद्यार्थी अथवा गण्डकी प्रदेशको विद्यार्थीले गण्डकी भित्रै सम्भावना देखोस् न सुर्खेत होइन कर्णाली प्रदेशको विद्यार्थीले कर्णाली भित्रै सम्भावना देखोस् न उनले सम्भावना देख्नको लागि फेरि भिकुरी बन्दमा आउनु नपरोस् जस्तो तपाईँको यदि सुर्खेतको विद्यार्थी फेरि सम्भावना देख्न काठमाडौँमै आउनुपर्छ भने अहिले सुर्खेतको मुख्यमन्त्रीको झण्डा हाल्न तपाईँले हिँड्नुको कुनै औचित्य छैन मैले चाहिँ एउटा एउटा सेम्पल प्रोग्राम भएको हुनाले यो पाइलट प्रोग्राम भएको हुनाले मलाई चाहिँ मलाई खासमा तपाईँको मेरो सम्बन्ध मलाई जोडिदिनु भएको लोन मोहन यो चाहिँ मेरो रिक्वेस्टमा यो प्रोग्रामको लागि चाहिँ जसरी हुन्छ सफल बनाउनुपर्छ भन्ने हिसाबले चाहिँ मैले थप कुराकानी गर्न खोजेको रेडियो अडीको स्टुडियो कमेडी हाइट नारायण मार्ग बानेश्वरबाट बोलिरहेको छु स्टुडियोमा रविन्द्र अनि मेरो नाम दिपेन्द्र र प्रकाश चाहिँ सँगै हुनुहुन्छ कुल्लुली डट कमको साथमा
0: हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटाऊ कन्फ्युजन ग्याप द सोलुसन इट्स द कुल धुली डट कम ग्याप द सोलुसन इट्स द कुल धुली डट कम

0: सधैँ हल्ली चल्ली हुन्छ अनि खुल्दुली फ्रेन्डसिप र रिलेसनसिप खुल्दुली जेनरेसन ग्याप थाहै नपाइ हुन्छ ब्रेकअप हौ न टेन्सन करियरको कन्फ्युजन एजुकेसन छ
1: हामी रेडियो अडिक स्टुडियो कमेडी हाइट नारायण मार्ग बालेश्वरबाट बोलिरहेका छौँ. स्टुडियोमा प्रकाशजी, प्रकाश पौडेल, एमाले अखिल. एमाले अखिल भन्दा के फरक पर्छ र
2: पर्दैन कि हामी
1: एमाले अखिल होइन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी के अरे पाँचौं भन्दै पहिला पहिला प्रकाश पौडेल सचिव हुनुहुन्छ. तपाईँ गण्डकीको प्रदेशको प्रमुख पनि हुनुभयो.
2: यो अगाडि पर्दै
1: यो अगाडि तपाईँको घर चाहिँ म्याग्दी
2: म्याग्दी बेनी
1: बेनी अनि रमाइलो अलिकति इन्फर्मली कुराकानी गरौँ. एक दिन भयो नि तपाईँ रेडियो पहिला नै प्रोग्राम चलाउनु भएको छ.
2: हो, ब्याक टु 13-14 वर्ष अगाडि.
1: हजुर.
2: एक दिन के थियो भने म त्यति बेला रेडियोमै भर्खर म उतातिर म्याग्दीतिर बोलिरहेको थिएँ. हामी एउटा इन्सिडेन्समा चाहिँ 3-4 महिनालाई काठमाडौँमा थियौँ. एउटा कार्यक्रमको क्रममा यस्तै ठाउँमा भेट भयो. मलाई एकदम कल भइरहेको छैन. मलाई कसले सजेस्ट गर्नुभयो म रेडियो अडियोमा पुगेँ. त्यति बेला रेडियो अडियोको बानेश्वरमा त्यहाँ चोकमा थियो रेडियो अडियो. गएको दिनमा प्रोग्राम बनायौँ हामीले, बोल्यौँ रेडियो अडियो. यो त भयङ्करै थियो. तपाईँलाई हामीले धेरै सुनिरहेका थियौँ. अनि कुरा के भयो भने अर्को पनि प्रोग्राम अब आफ्नो प्रोग्राम रेडी गर्ने भन्ने भयो. तर समयक्रमले यहाँको प्रोजेक्ट अथवा जो जो कामको लागि हामी आएको थियौँ त्यो लामो समय रहेन. अनि ब्याक टु होम हुने परिस्थिति बनेर रेडियो अडियोको एक दिनको पाहुना बनेको थियो. आज तपाईँसँग बोल्न पाउँदा यो त धेरै खुसीको कुरा छ मलाई.
1: मलाई चाहिँ एक समय यस्तो थियो, हामी कोभिड पछि अब हाम्रो सोसाइटी कतातिर जान्छ, हामीसँग भएको फ्रस्ट्रेसनले के कुरा जन्माउँछ भन्ने कुरा अझै पनि एउटा निश्चित भएको छैन. होइन, एउटा फेजमै हामी गुज्रिरहेका छौँ. अनि एक समय यस्तो थियो कि भ्याली बाहिर रेडियोमा काम गरेका साथीहरूको लागि पहिलो चोइस, पहिलो रोजाई रेडियो अडियो भन्ने हुन्थ्यो. अनि मलाई अहिले पनि गर्व लाग्छ, धेरै साथीहरू आउनुभयो. मैले तपाईँ म्याग्दीको साथी भन्ने बित्तिकै चाहिँ मैले प्रदीप कार्कीलाई सम्झेँ.
2: हजुर, प्रदीपजी परिवारसहित उहाँलाई कार्यक्रमको माध्यमबाट धेरै सम्झना.
1: मलाई कार्यक्रमबाट भन्दा नि मलाई यो चाहिँ मैले एउटा सृजना गरेको एउटा आधार स्तम्भ मात्रै हो प्रकाशजी. अनि यहाँबाट थुप्रै साथीहरू हुर्किनुभयो, अघि बढ्नुभयो. मलाई यो मेरो सृजनाप्रति गर्व लाग्छ. है, म्याग्दीबाट प्रदीप काठमाडौँ आए. अनि काठमाडौँ कसरी रिफर गरे अनि म आइपुगेँ. क्लियर लाइन थियो, म जापान जान आएको. जतिन्जेल काम गर्छु, म इमान्दार काम गर्छु, मलाई काम दिनुहोस् भन्नुभयो. के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ हामीलाई रेडियोमा चाहिँ गीत चाहिँ रेन्डमली हाल्नु हुँदैन, सिलेक्सन गरेर हाल्नुपर्छ भन्ने थियो क्या हामीलाई. अनि त्यसमा यो काम गर्नुहुन्छ अनि गर्छु भने है प्रदीप रेडियोमा काम गरिन्छ. प्रदीपसँग मेरो एकदमै इमोसनल अर्को एट्याचमेन्ट मैले भन्दाखेरि मलाई गर्व लाग्छ. सम्झिनुहोस् साथीलाई, फाइनेन्सियल एकदम क्राइसिस थियो त्यो, अहिले भन्दा पनि धेरै क्राइसिस थियो त्यो बेलामा. अनि मैले सुनेको छ प्रदीप त्यहाँको हुने खाने उनको त्यो बेलामा यामा मोटरसाइकलको सोरुम थियो म्याग्दीमा. आई थिङ्क त्यो बेलामा
2: इन्स्टिट्युटहरू
1: के थियो होइन. अनि मैले थाहा थिएँ कि प्रदीपको एकाउन्टमा पैसा थियो. ऊ रेडियोले जागिरे अनि सबै म भन्दैछु. अनि एकजना भाइलाई गाह्रो भयो अफिसमा. अनि गाह्रो भएपछि पैसा छैन. अनि मैले भने अनि मैले प्रदीपलाई प्रदीप तिम्रो एकाउन्टमा कति छ अनि 15-20 हजार होला सर भने. अनि मेरो भाइ जसलाई गाह्रो बजाएको थियो कति भनेको 2000 चाहिन्छ अनि होइन 2000 अनि 5000 लैजाउँ. प्रदीप जाउँ न 5000 लिएर आऊ भने ऊ काम गर्दै थिए नजिकै पिपल बोर्डतिर काम गर्दा एटिएमबाट उसले 5000 रुपियाँ लिएर आए. होइन उनी एउटा यता अलिक सेन्टिमेन्टल गर्छु टराएको थिएँ क्या. अनि मलाई चाहिँ रेडियो अडियो सृजना चाहिँ मैले गरेँ, एउटा एउटा एउटा इनिसिएसन चाहिँ मैले लिएँ. यो मेरो मात्र होइन है, होइन यहाँ आउने धेरैको पसिना छ. अनि त्यो कुरामा चाहिँ प्रदीपबाट त्यसरी सम्झिन्छ.
2: उहाँहरूले उतातिर पनि उहाँहरूको एउटा त्यो जोइन्ट प्रोग्राम थियो उहाँको. मलाई त्यो कमेडी नाम पनि याद छ, तारे. त्यो टाइटलबाट उहाँले गर्नुभएको थियो. धेरै मेरो एकदम मिल्ने साथी. आज धेरै वर्षपछि हामीले तपाईँको माध्यमबाट सम्झिन पाइयो।
1: ए हुन्छ, र यस्ता यो चाहिँ हामीले एउटा साथीका बारेमा कुराकानी गर्यौं। मेरो विचारमा पर्सि एक गते, दुई गते, तीन गते भिकुटी बन्दमा जुन आयोजना हुँदैछ, विद्यार्थीहरूको लागि आयोजनाको लागि जुन कार्यक्रम छ, यहाँ पनि यस्तै अनुभवहरू, यस्तै भोगाईहरू, होइन यस्तै सपनाका कुराहरू, होइन काहीँ न काहीँ त्यहाँ जोडिन्छन् होला। त्यसैले मैले फेरि पनि मैले प्रकाशजीको अनुभवमा प्रकाशजीलाई साक्षी राखेर भने, तपाईँ आस्था बोकेर नआउनुहोस्, विचार बोकेर नआउनुहोस्, होइन सम्भावना के हुन्छ कि, होइन केही सिक्न पाइन्छ कि, होइन खाली दिमाग लिएर आउनुहोस् र केही भरेर जानुहोस् भन्ने कुरा चाहिँ जोड्न चाहियो। के भयो
2: यसलाई
1: अलिकति इलाबोरेट गर्नु नि त, अन्त्यमा अझै छ समय छ।
2: यो हामीहरूले प्रारम्भमा पनि त्यही कुरा गरेका थियौँ, यो चाहिँ एउटा पारिवारिक कार्यक्रम हो, यो एउटा सपना छ भने त्यसलाई पूर्ति गर्ने, अलि निराशा छ भने जाग्ने, र यो यसलाई एउटा चाहिँ के भन्छ एउटा मोटिभेटर अथवा एउटा स्टार्टअप अलि गर्न चाहेकोहरूलाई मोटिभेट गर्ने र नसकेकोहरूलाई चाहिँ एउटा स्टार्टअप गर्ने चाहिँ एउटा सही बिन्दु यो कार्यक्रम बन्न सक्छ। सबै अभिभावकहरू आफ्नै सम्झेर आउनु होला, वातावरण एकदमै त्यो सुमधुर बन्नेवाला छ।
1: नेपालभित्रै कलेजहरू छन्, नेपालभित्रै राम्रो पढाइ हुन्छ र नेपालमै सम्भावना छ भन्ने कुरा काहीँ न काहीँ तपाईँलाई मोटिभेट गर्छ एउटा प्रकारमै भन्ने लाग्छ हो।
2: एकदमै हामीले त्यही भनिरहेको छौँ, जस्तै हामी निराश किन भयौँ त भन्दाखेरि युनिभर्सिटीहरूले सानो सानो कुरामा यिनीहरू चुकिरहेछ। त्यसैले हामीले अखिलले क्लियरली हामीले भनिसकेका छौँ कि अब विश्वविद्यालयको कुलपति देशको प्रधानमन्त्री बन्ने होइन, बोर्ड अफ ट्रस्टीको माध्यमबाट खुल्ला प्रतिस्पर्धाबाट चलाउनुपर्छ, एउटा अवधारणा पत्रै निकाल्यौँ हामीले। कहिलेकाहीँ के हुन्छ भने मेनिफेस्टो कमजोर हुँदाखेरि त्यसलाई मान्छेहरूले त्यो हेर्दैनन् क्या, नहेर्दिने काम भएको छ। म तपाईँको कार्यक्रमको यो मार्फतै मैले भन्न चाहन्छु, हाम्रो त्यो एउटा त्यो क्याम्पेनिङ पनि हो, हाम्रो एउटा मोडर्न रेभोल्युसन पनि हो। हामीले निष्कर्ष निकालिसकेका छौँ, एजुकेसनमा जब पर्याप्त बजेट हुँदैन त्योपछि हामीले केही काम गर्न सक्दैनौँ। कम्तीमा शिक्षाको बजेट 20% भन्दा माथि हुनुपर्छ, जसले विश्वविद्यालयलाई बल्ल सही अवस्थामा पुर्याउन सक्छ। त्यहाँ सिग्नेचर क्याम्पेनिङ पनि हुन्छ क्या, विश्व देशको एजुकेसन बजेट 20% हुनु पर्यो अनि बल्ल विश्वविद्यालयमा चाहिँ प्राइभेट प्रोग्राम र अर्को सरकारी प्रोग्राम हुँदैन क्या। बीबीए पनि विद्यार्थीले 10,000 पढ्ने ठाउँ हामी पुर्याउन चाहन्छौँ क्या, वार्षिक निशुल्क पढ्ने ठाउँ हामी पुर्याउन चाहन्छौँ क्या। त्यो भएर यो चाहिँ विश्वविद्यालयहरूको अवस्थालाई छङ्ग लिएर अगाडि देखाउने भन्छ नि सरकारवाला चाहिँ, यति गर्दा पनि अनि अब हामी निराश हुने कि चेन्ज गर्ने भन्ने अप्सन हामी सँगै रहन्छ त्यति बेला।
1: अर्को एउटा अनुरोध चाहिँ सरकारी स्कूलको सुदृढीकरण अथवा शुद्धिकरण, एजुकेसन अहिले कस्तो डरलाग्दो भयो नि त, यसमा चाहिँ तपाईँहरूको यसमा के डिबेटहरू हुन्छ?
2: हामीले योमा हामीले धारणाहरू पनि राख्दै आइरहेका छौँ। यो के हो भने सरकारी शैक्षिक संस्थाहरूलाई सबलीकरण गर्नको निम्ति प्रष्ट रूपमा पहिलो कुरा शिक्षकहरूमाथि हामीले दिइरहेको सेवा सुविधा, हामीले बनाइरहेको नियम कानून, हामीले बनाइरहेको उहाँहरूमाथि लिइरहेको इक्जाममा हामी रेथिङ गर्न आवश्यक छ। यसलाई आकर्षक पेसा बनाउन आवश्यक छ, यसलाई फाइनेन्सियल हिसाबले होस् र प्रतिस्पर्धाको हिसाबले, यसलाई कोटा सिस्टममा ढाल्ने, यसलाई अनेक ठाउँमा प्रपञ्च गर्ने रोक्ने कुराले यो सम्भव हुँदैन। यसलाई एकदमै हरेक विश्वविद्यालयको टप विद्यार्थी चाहिँ टिचर बन्न मन लाग्ने गरी सबै खालका सेवा सुविधा क्लियर गर्नुपर्छ। दोस्रो कुरा, एउटा टाइम अवधिसम्म चाहिँ सरकारी स्कूलको सरकारवाला चाहिँ समाजका प्रतिष्ठित मान्छेहरू अनिवार्य बन्न आवश्यक छ। यसले हामी अधिकारको कोणबाट पनि कतिपयले बहस गरेको पाउँछौ, हाम्रो सरकारी विद्यालयहरू किन गुणस्तरहीन हुने अवस्थामा पुगे भने, त्यसको सरकारवालाहरू कमजोर मान्छेहरू थिए जसलाई एबीसीडी आउँदैन थियो, अभिभावकहरू उहाँका सन्तानहरू त्यहाँ पढ्थे। सरकारवाला कमजोर हुँदाखेरि टिचर अथवा त्यहाँ जसले शिक्षा दिइरहे ती मान्छेलाई जे गर्नुपर्ने छुट भयो अथवा गुणस्तरमा जान प्रयास भएन। त्यसैले हामी यो हाम्रो एउटा आह्वान पनि हो, त्यसैले यो पोलिसीमा चाहिँ कम्प्लिट फ्री फाइटको माध्यमबाट पूरा आज भइरहेको सेवा सुविधामा डबल गर्नुपर्छ टिचरहरूको तलब, र जति पनि आज स्कूलहरूमा चाहिँ पुराना शिक्षकहरू हुनुहुन्छ उहाँहरूलाई ससम्मान, उहाँहरूको अनुभूतिलाई सम्मान गर्दै, उहाँहरूको योगदानलाई सम्मान गर्दै, उहाँहरूको भरण पोषण सहितको व्यवस्थापनमा पनि सरकारले ध्यान दिनुपर्छ
1: भन्ने विषयमा पनि छलफल
2: छलफल छलफल यो अनिवार्य। स्कूल शिक्षा ठिक नहुँदासम्म अनि कसरी हामी विश्वविद्यालयसम्म पुग्दाखेरि हामी ठिक हुन्छ?
1: हुन त यो प्रश्न मैले पहिला सोधा पनि हुन्थ्यो होला, खासी यो फरक किसिमको आइडिया चाहिँ कसरी गर्नुहुन्छ खासी कि
2: यसलाई हामीले अझ हामीले ठ्याक्कै यसलाई कसरी हेऱ्यौँ भने धेरैले क्वेसन सोध्ने तपाईँलाई अझ एउटा कुरा बताउँ
1: गर्नु न
2: हामीहरू म अरुणाइसनको प्रवक्ता हुँ धेरै पत्रकार मित्रहरूसँग म चिन्जा नै मैले गर्न चाहिन किनभने हाम्रो त्यो लेभलै भएको थिएन बीचमा हामी हराइरहेका थियौँ जबरजस्ती मित्रवत भावनाले कुनै टेलिभिजनमा गएर कुनै अनलाइनमा गएर अन्तर्वार्ता दिने कुराले कुनै तोक राख्दैन थियो त्यसैले हामी एउटा एउटा इभेन्टबाट एउटा कहीँबाट हुन्छ नि त आउँछ नि अब चिसो बतास क्या एकदम अप अप गर्मी भइरहेको बेला चिसो बतास आए जस्तो त्यो बतास बनेर हामी आउन चाहन्थ्यौँ र यो हाम्रो कार्यक्रम त्यही हो एउटा सम्भावना एउटा ऊर्जा र एउटा छलफलको विषयवस्तु क्या कम्तीमा आज सामाजिक सरोकार राख्ने जुनसुकै क्षेत्रमा पनि मलाई लाग्छ यो विषयमा बहस भइरहेछ हामीले त्यही कोणबाट परिकल्पना गरिरहेको कार्यक्रम हामीले भन्यौँ नि अब कति चाहिँ यस्तो होइन त्यस्तो होइन भने कति आफूले आफूलाई दावी गर्नु त केही गरेर देखाउन त हामी सक्दैनौँ त अलिक क्रिएटिभ हौ अलि दुई स्टेप अगाडि गरेर सोचौँ कलेजतिर पढिरहेका हाम्रा धेरै साथीभाइहरू आज यो इभेन्टका हरेक कोण कोणमा रहेर काम गर्नुभएको छ टिममा बसेर किनभने सबैभन्दा क्लियर पिक्चर उनीहरूसँग छ नि त त्यसैले हामीले त्यसलाई प्रायोरिटी दिइराखेका छौँ यो कार्यक्रम चाहिँ विद्यार्थीको बीचबाट जन्मेको कार्यक्रम हो जो चाहिँ भर्खरै कलेज पढ्न आए हामीले उनीहरूमा उनीहरूलाई चाहिँ उनीहरूको साथीहरूले फलो गर्ने रिजन देखेनौँ त्योपछि रिजन जरुरी छ भनेर हामीले यो कार्यक्रम परिकल्पना गर्यौँ
1: रविन्द्र अब हामी बिदा माग्दा हुन्छ सर्वेन्द्रको संकेत हुन्छ भन्ने पनि छ प्रकाशजीलाई धेरै धेरै धन्यवाद यो समयका लागि र तपाईँको प्रोग्राम साँच्चै सफल रहोस् यो चाहिँ एउटा विद्यार्थी संगठनको मात्रै कार्यक्रमको रूपमा यो चाहिँ भन्दा पनि यो समग्र विद्यार्थीका लागि बनाएको अर्को विद्यार्थीले तयार गरेको कार्यक्रमको रूपमा अहिले यो चाहिँ तपाईँको वार्षिक क्यालेन्डर भइदियोस् रेडियो अडियो खुल्लुज डट कम र खुल्लुज डट कम प्रसारण गर्ने त्यसै भएर लोकप्रिय एफएम स्टेसनको तर्फबाट यो कार्यक्रम सफलताको म कामना दिन्छु तपाईँको गर्छु तपाईँलाई प्रकाश समयको लागि धन्यवाद तपाईँलाई
2: हजुरलाई पनि धेरै धन्यवाद तपाईँले म धेरै पहिलाबाट सुनिरहन्थे आज तपाईँसँग घण्टौं गफिङ अवसर मिल्यो यसको लागि रेडियो अडियो परिवार श्रोताहरू सबैलाई धन्यवाद र अन्तिममा अभिभावक र विद्यार्थीहरू सबैलाई जेठ एक तीन काठमाडौँको भिरगुडी मण्डप यहाँ सहभागी हुनेहरू जो चाहिँ भर्चुअली त्यहाँ घरमा हुनुहुन्छ अथवा काठमाडौँबाट बाहिर हुनुहुन्छ हाम्रो अनेरास भ्यूको फेसबुक पेज छ हाम्रो इन्स्टाग्राम छ हाम्रो वेबसाइट छ त्यो सबैमा तपाईँहरू चाहिँ सर्च गर्नु अहिले तत्कालै रेडियो सुन्दै हुनुहुन्छ भने नेपालीमा सर्च गर्नु त्यहाँ हाम्रो पेजहरूमा एभ्रिथिङ अपडेट छ र त्यो कम्प्लिट लाइभ कास्ट चाहिँ हाम्रो त्यहाँ हुनेछ
1: हामी सबैजना मैले मोहनलाई पनि सम्झिनुपर्छ
2: मोहन संग्राम हाम्रो खोटाङ निवासी अखिल हाम्रो केन्द्रीय सदस्य सही कविता वाचक कुनै बेला राष्ट्रिय
1: मोहनलाई पनि
2: इन्स्टाग्राम छ हाम्रो वेबसाइट छ त्यो सबैमा तपाईँहरू चाहिँ सर्च गर्नु अहिले तत्कालै रेडियो सुन्दै हुनुहुन्छ भने नेपालीमा सर्च गर्नु त्यहाँ हाम्रो पेजहरूमा एभ्रिथिङ अपडेट छ र

0: to all.
1: हतार हतारमा छोराको बिहे आटियो, अरु सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: नहेर आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
4: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
3: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
4: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
3: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
3: प्रुफ राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 9847721380।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
6: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक।

0: इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेण्ड ह्याण्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टीभी, इण्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
0: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855954963, 9855551104 र 9808447723।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
4: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
5: मोबाइल नम्बर 9855554313 र 9141348432।
4: मूल्य होइन स्वास्थ्य रोजौं।
1: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 7364403031, मोबाइल 9855553031।
6: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
8: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
9: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: यस समयको साथमा जितु सुनचादी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार, तपाई यति बेला सामुदायिक रेडियो आदिखोला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज आइतबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 12:30 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत संगीतहरू,
2: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म गीत संगीत,
2: 4:00 देखि 5 बजेसम्म लोकगीतहरू, 5:00 देखि 6 बजेसम्म गीत संगीतहरू,
1: 6:00 देखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:50 सम्म आदि खुला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज 2083 जेठ 10 गते आइतबार, जेठ शुक्ल अष्टमी 24 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: एमालेमा अधिकांश नेता ओलीको विपक्षीमा, रविको अभियोजन संशोधन मुद्दा सर्वोच्चमा विचाराधीन, गगन केपी र प्रचण्ड बाध्यात्मक गठबन्धनमा, वन्यजन्तुको त्रासले उजाडिँदै चुरे बस्ती, दक्षिण एसियामा रेकर्ड तोड्ने गर्मी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको सार्वजनिक बसमा लगेज ट्याग शीर्षकको शुभ समाचार।
0: उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुहरूको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गरिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता पत्रमा काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा जेठ 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ। यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ़दो लगेज चोरी, झोला हराउने तथा गैर कानूनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको लगेज हराउने, चोरी हुने तथा अन्य अवांछित गतिविधि रोक्न यो प्रणाली प्रभावकारी हुनेछ। यात्रुको सुरक्षालाई केन्द्रमा राखेर ट्राफिक प्रहरी र यातायात व्यवसाय बीच सहकार्य गरिएको हो। प्रारम्भिक चरणमा जेठ 15 यो व्यवस्था लामो दूरीका सवारी साधनमा लागू हुनेछ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अफर पाउनुहोस्. हरेक 15 दिनमा क्रम्पटनको मिक्सचर र बम्पर लक ड्रामा माइटिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि. नागरिकता मात्र भएपुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ.
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार. एमालेमा अधिकांश नेता ओलीको विपक्षमा मार्ग प्रशस्त गर्न दबाव शीर्षकमा हिमालयन टाइम्सले खबर छापेको छ. नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा नेतृत्व परिवर्तनको बहस तीव्र रूपमा उठेको छ. भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा शुक्रबारदेखि जारी 8 सचिवालय बैठक मूलत पार्टीको समग्र पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहसमा मात्र केन्द्रित हुन पुगेको छ. सचिवालय बैठकका लागि पदाधिकारी र केन्द्रीय सदस्यको कार्य विभाजन सहित 11 विभिन्न महत्वपूर्ण एजेण्डाहरू तय गरिएका थिए. तर शुक्रबार र शनिबार दुई दिनसम्म चलेको सघन छलफल तोकिएका ती कुनै पनि एजेण्डामा प्रवेश नै नगरी केवल पार्टीको नेतृत्व र आगामी बाटोको विषयमा मात्र केन्द्रित भएको छ. वर्तमान अवस्था र यथास्थितिमा पार्टी कुनै पनि हालतमा अगाडि बढ़न नसक्ने निष्कर्ष निकाल्दै एमालेका अधिकांश शीर्ष पदाधिकारीहरूले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न खुलेरै दवाब दिएपछि सिंगो पार्टी पंक्तिमा तरंग उत्पन्न भएको छ. देशमा अहिले देखिएको राजनीतिक तथा आर्थिक संकटको सामना गर्न र तल्लो तहका आम कार्यकर्तामा देखिएको चरम निराशालाई नयाँ ऊर्जामा बदल्न वर्तमान नेतृत्वले त्याग गर्नुपर्ने आवाज बैठकमा अत्यन्त बलियो गरी उठेको छ. बैठकमा आफ्नो राजीनामा माग्ने स्वरहरू बाक्लिएपछि र अधिकांश पदाधिकारीहरू विपक्षमा उभिएपछि अध्यक्ष केपी शर्मा ओली निकै आक्रोशित रूपमा प्रस्तुत हुनु भएको छ. उहाँले आफूले कुनै पनि हालतमा पार्टी नेतृत्व नछाड्ने सन्देश प्रष्ट रूपमा दिनुभएको छ. पदाधिकारीहरूको धारणा सुनिसकेपछि ओलीले आफूलाई सम्झाउने प्रयास नगर्न कड़ा चेतावनी समेत दिनुभयो. उहाँले कसैलाई सम्झाई बुझाई गर्दैमा आफूले नेतृत्व नछाड्ने र पार्टीलाई पुनः पुरानै बलियो अवस्थामा फर्काउन आफू पूर्ण रूपमा सक्षम रहेको दावी समेत गर्नुभएको थियो. त्यस्तै बैठकको तेस्रो दिन शनिबार आफ्नो भनाई राख्ने क्रममा पार्टीका महासचिव शंकर पोखरेलले पनि वर्तमान कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउनु भएको छ. सधैँ जसो अध्यक्ष ओलीको पक्षमा उभिने महासचिव पोखरेलले यसपटक भने पार्टीको आन्दोलन र संगठन यही अवस्थामा कुनै पनि हालतमा चल्न नसक्ने स्पष्ट पार्नु भएको छ. महासचिव पोखरेलले अध्यक्ष ओलीलाई सिधै राजीनामा दिनुहोस् भन्ने शब्द प्रयोग नगरे पनि उहाँले निकास दिनुपर्ने र पार्टीको समग्र पुनर्गठन हुनुपर्ने कुरालाई प्रष्ट रूपमा राख्नु भएको छ. त्यस्तै बैठकमा उपमहासचिव लेखराज भट्टले पार्टी नेतृत्वको पुस्तान्तरण गर्नुपर्ने भन्दै एउटा नयाँ र साहसिक प्रस्ताव अघि सार्नु भएको छ. बैठकमा उपस्थित 11 पदाधिकारी मध्ये धेरै जसोले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखिरहँदा सचिव महेश बस्नेत भने अध्यक्षको पक्षमा बलियो ढाल बनेर उभिनु भएको छ.
4: बाध्यात्मक गठबन्धनमा गगन केपी र प्रचण्ड शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ. नेपाली कंग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी प्रदेश संरचनामा गठबन्धनको कसरतमा रहेका छन्। पूर्व सहमति अनुसार प्रदेशमा सरकार फेरबदल गर्ने विषयमा कंग्रेस र एमाले नेताहरू छलफलमा जुटेका छन्। यही बेला गणतन्त्र पक्षधरहरू बीचमा सत्ता गठबन्धन बनाउने गरी गृह कार्य भएको हो. यसका लागि विभिन्न मोडालिटीबारे छलफल भएको छ. नेताहरूका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने गरी बाँकी तीन प्रदेशको नेतृत्व नेकपा एमाले र नेपाली कंग्रेसले गर्ने गरी छलफल चलेको छ. गत वर्ष भदौमा जेएनजी आन्दोलनका कारण संघमा सत्ता गुमाएपछि यी तीन पार्टीले फागुनमा भएको निर्वाचनमा लज्जास्पद हार बेहोरेका थिए. 21 फागुनमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा 2 सीट कमको 2/3 बहुमत प्राप्त गर्यो. 182 सीट ल्याएको रासोपाले संघमा एकल सरकार चलाइरहेको छ. पुराना प्रमुख तीन दल विपक्षीमा छन्. यस बेला प्रदेश सरकारमा यी प्रमुख तीन पुराना दल नै गठबन्धनको प्रयासमा लागेका छन्। यस्तै प्रदेश समीकरणमा कोशी प्रदेशमा एमाले 40, कंग्रेस 29, नेकपा 17, राप्रपा 5 र जसपाका एकजना सांसद रहेका छन्. यस्तै नेपाल संघीय समाजवादी पार्टी एक राप्रपा एक त्यसै गरेर एमाले 22 र नेकपा 8 तथा राप्रपा 2 रहेका छन्। यस्तै मध्य प्रदेशमा एमाले 24 कंग्रेस 22 जसपा नेपाल 18 नेकपा 15 जनमत पार्टी 12 र लोसपाका 8 सांसद रहेका छन्। यस्तै बागमती प्रदेशमा कंग्रेसका 7 नेकपाका 28 एमालेका 27 राप्रपाका 13 नेमकपाका 2 हाम्रो नेपाली पार्टीका 2 सांसद छन्। उता गण्डकी प्रदेशमा कंग्रेसको 27 एमालेका 22 नेकपाका 8 र राप्रपाका 2 सांसद छन्। यस्तै लुम्बिनी प्रदेशमा एमालेका 29 कंग्रेसका 27 नेकपाका 13 राप्रपाका 4 जसपा नेपालका 3 जनमत पार्टीका 3 जसपाका 2 राजमोका 1 स्वतन्त्र 1 जना सांसद छन्। कर्णाली प्रदेशमा कंग्रेस 14 एमाले 14 त्यसै गरी नेकपा 14 एमाले 10 राप्रपा 1 र स्वतन्त्र सांसद 1 जना रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा नेकपाका 22 कंग्रेसका 18 एमालेका 11 र राप्रपाका 1 जना सांसद छन्।
3: रविको अभियोग संशोधन मुद्दा सर्वोच्चमा विचाराधीन शीर्षकमा हिमालय टाइम्समा खबर छ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको मुद्दा विचाराधीन रहेकै अवस्थामा जिल्ला अदालत कास्कीले अभियोग पत्र संशोधनको आदेश गरेको छ। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगलाई संशोधन गरेर केवल ठगीमा मात्रै मुद्दा चलाउनुपर्ने भनेर गर्नुभएको निर्णय विरूद्ध सर्वोच्चमा परेको रिट निवेदन विचाराधीन रहेको अवस्थामा जिल्ला अदालत कास्कीले अभियोग पत्र संशोधनको आदेश गरेको हो। अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको मुद्दा विचाराधीन रहेकै बेला जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले रवि लामिछाने विरूद्धका 2 आरोप फिर्ता लिन निवेदन दिएको थियो। उक्त निवेदनमाथि सुनवाई गर्दै न्यायाधीश नीतिज्ञ राईले सर्वोच्चमा विचाराधीन मुद्दामा केही आदेश आएपछि मात्रै जिल्ला अदालतमा निवेदन पेश गर्नु भनी आदेश दिनुभयो। रवि विरूद्धको अभियोजनमा सरकारी वकिलको मनसाय दुराशय नदेखिएकाले अभियोग पत्र संशोधन गरिएको जिल्ला अदालत कास्कीको तर्क छ। आदेशमा लेखिएको छ, अभियोजनकर्ताको मनासयमा कुनै दुराशय नदेखी जाहिरवाला वा अभियोग लगाइएका व्यक्तिहरू समेतका दुवै पक्षका हक अधिकारप्रति संवेदनशीलता नै देखिएको समेतबाट निवेदकको निवेदन माग बेहोरा मानवशिव रहेको आदेशमा भनिएको छ। त्यसै गरी जिल्ला अदालतले पीड़ित जाहेरवालाहरूको बचत रकम सहज रूपमा र शीघ्र तरिकाले फिर्ता गराउनुपर्ने आवश्यकतालाई अभियोग संशोधनको अनुमति दिने दोस्रो आधार बनाएको छ। पीड़ितको रकम फिर्ताकै लागि मुद्दा दायर भएको भन्दै जिल्ला अदालतले त्यो नै मुद्दाको मूल उद्देश्य भएकाले अभियोग पत्र संशोधनको अनुमति दिएको हो। सरकारले शुरूमा अभियोग पत्र दर्ता गर्दा सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोग नलगाएको भनी तेस्रो आधार अभिसारेको छ।
4: द्रुत मार्गको सुस्त काम म्याद थप्ने तयारी शीर्षकमा विभिन्न पत्र पत्रिकामा आज खबर छापिएको छ। राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मधेस द्रुत मार्ग अर्थात फास्ट ट्र्याक निर्माणको काम सुस्त रहेको छ। सम्झौता अनुसार 4 वर्षमा सम्पन्न गर्ने गरी सरकारलाई हस्तान्तरण गर्नुपर्ने यो योजना शुरू भएको 8 वर्ष बितिसक्दा आधा काम समेत सकिएको छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत 2074मा नेपाली सेनाले जिम्मा लिएको थियो। परियोजनाको प्रस्थान बिन्दुकै विवादमा सेना वर्षौंदेखि अल्म लिएको छ। 2082 चैत्र मसान्तसम्ममा 46.88% भौतिक प्रगति र 46.52% वित्तीय प्रगति भएको छ। पहिलो पटक थप गरेको म्याद अनुसार 2083को चैत्र मसान्तसम्ममा काम सक्नुपर्ने सेनालाई दवाब छ। उक्त समय सीमाभित्रै काम नसकिने देखिएपछि 3 वर्षको समय थप गर्ने गृह कार्य भइरहेको छ। 2074 वैशाख 21 मन्त्री परिषदको निर्णयले निर्माण व्यवस्थापनको जिम्मा सेनाले पाएको र भौतिक पूर्वाधार तथा यातायातले 2074 साउन 27 सेनालाई हस्तान्तरण गरेको जनाएको छ। सम्झौता अनुसार 2081 मंगिरभित्र काम सक्नुपर्ने थियो। सो समय सीमामा काम नसकिएपछि 77 सालमा 2080सम्मका लागि पहिलो पटक म्याद थप गरियो। त्यस्तै दोस्रो पटक 83सम्मका लागि म्याद थप गरिएको थियो। यता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सदस्य अर्जुन जंग थापा भन्नुहुन्छ, निर्माणको आधा भन्दा धेरै काम बाँकी छ। कामको गति बढ़ाउन निर्माण व्यवसायीलाई ताकेता गर्नैपर्छ। 3 वर्ष म्याद थप्नेबारे छलफल हुँदैछ। यता नेपाली सेनाका प्रवक्ता राजा